0: बहादुर गोले र शेरजंग गुरुङ मोबाइल 9855888461 र सिजन गुरुङ 9705440900।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सधैं चाहिँ यही आउँदो जेठ दुई गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिसापिसाब एवं पेटको समस्या
1: तौल घटबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 9868187।

0: connect your dream, connect your future, STEAL, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856238073।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाचन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 9856338378। प्रशान्त नेउपाने 9860026925।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
11: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
16: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
10: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज स्टोरूम सँगै।
10: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।
17: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
18: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
19: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
20: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171556606।
21: XY3.8 अन्तर्मनको आवाज।
22: स्टेशन 1 स्टुडियो साइट
23: अहिले 11:06
19: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
24: संख्या 22 घटाएर 18 कायम, राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी।
25: बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मस्यौदा सार्वजनिक, बजेटमा चालू खर्चमा कटौती र पुँजीगत तर्फ बढ़ाउन विज्ञको सुझाव।
26: चालू खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरे, खर्चको आधार अहिलेको जुन छ त्यसमा अझ धेरै घटाउने, अनि पुँजीगत खर्च कमसे कम 500।
24: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै, दुई देश बीचको व्यापार, युरान युद्ध र ताइवान सुरक्षा मुख्य एजेण्डा।
25: र कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थानमा।

0: हुन्छ त्यसभन्दा अझ धेरै घटाउने अनि पुँजीगत खर्च कमसेकम 500 अरब।
1: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै दुई देश बीचको व्यापार युरान

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: काया कैरनमा अब खबरको सिलसिला। सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीति सहित विपक्षी दलहरूले 8 अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले 8, नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना हिजो दर्ता गराएका हुन्। अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा रासोपाले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाइँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाइ छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुई मध्ये कुनै एक सदनले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वत निष्क्रिय हुने व्यवस्था रहेको खबर कान्तिपुरले छापेको छ। यसैबीच विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै अवरोध गरेपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित बनेको छ। नीति तथा कार्यक्रममाथिको छलफल र जवाबका लागि हिजो बिहान 11:30 बजेदेखि शुरू भएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने भन्दै विपक्षीको अडानसहितको अवरोधका कारण प्रभावित भएको हो। अर्को बैठक आज बिहान 11 बजे बोलाइएको छ। सभामुखले आजको लागि नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाब तोक्नु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: सरकारले आफ्नो चुनावी भाषा अनुसार नै मन्त्री परिषद संख्या घटाएको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउन भन्दै सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 कायम गरेको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यालय हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय अब भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ।

0: यस्तै सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकाल्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा र राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ।
1: अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष 2083-84 को बजेटको तयारी गरिरहेको समयमा यसपटक नयाँ अभ्यास देखिएको छ। मन्त्रालयले करका दर सार्वजनिक नगरी अर्थ सम्बन्धी विभिन्न ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। विशेष गरी राजस्व अनुसन्धान विभाग खारेजीका लागि त्यसको अधिकार क्षेत्रको बाँडफाँड टुङ्गो लगाउने मस्यौदा ल्याएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले सूचना निकालेर अर्थ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि 7 दिनभित्र सुझाव सर्वसाधारण, निजी क्षेत्र र सरकारवालासँग मागेको हो। अर्थमन्त्री स्तरीय निर्णय तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आएको प्रतिवेदनले सार्वजनिक कार्यमा समय र लागत बढ़ाउने, प्रशासनिक दोहोरोपन सृजना गर्ने तथा संरचनागत जटिलता ल्याउने कानून संशोधन वा खारेज गर्न सुझाव दिएको आधारमा विधेयक तयार गरेको मन्त्रालयले उल्लेख गरेको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच अर्थमन्त्री सोडिम वाग्लेले आउँदो बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइरहेको खबर कान्तिपुरले लेखेको छ। कार्यान्वयनमा सरकारको नीति तथा कार्यक्रम र आउँदो बजेटबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: रिलायबल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको विचार, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट रोया, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विपक्षी दलद्वारा 8 वटै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, सत्तापक्ष दबावमा, प्रधानमन्त्री खोज्दै संसदमा हिजो दिनभर गलफत्ती, आजलाई टोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाब, संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम, राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी, बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मस्यौदा सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग, नीति तथा कार्यक्रममा सरकारले डिजिटल रूपान्तरण, सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाएको छ। देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने सरकारको योजना छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेटबारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुरा गर्नुभएको छ।
5: कतिपय क्षेत्रमा चाहिँ केही नयाँपन, नयाँ ढंगले अझ उहाँहरूले भन्ने गरेको रूपान्तरणको हिसाबले केही प्रयासहरू, पहलहरू भएका छन्। त्यसभित्र पनि खास गरी हेर्दाखेरि आर्थिक क्षेत्रमा नयाँ चरणको आर्थिक सुधारको श्रृंखला नै भन्नुभएको छ, श्रृंखला। त्यसभित्र पनि कतिपय कानूनका कुराहरू, संस्थागत व्यवस्थाहरूमा गर्नुपर्ने सुधारहरू गर्दैछ, जोडेर खास गरी यो उद्योग र व्यवसायको क्षेत्रमा लागत छ, प्रतिस्पर्धा छैन, होइन, त्यस्तै आएर व्यापारमा तपाईँले निर्यात हेर्नुभयो भने पनि भर पर्दो छैन, केही ठाउँहरूमा एकत्रित छ। र अझ सबभन्दा महत्वपूर्ण कुरा के, तपाईँले प्रतिबद्धता गर्नुहुन्छ त्यो डेलिभर हुँदैन, त्यो जवाबदेही भन्ने परिपाटी नै छैन। थुप्रै व्यतिथिहरू, विसङ्गतिहरू, चुस्त दुरुस्त ढंगले सेवा प्रवाह नहुने र आम रूपमा जुन सुशासनमा जुन किसिमका चुनौतीहरू, समस्याहरू छन्, त्यसले नै हाम्रो चाहिँ योजना बजेट सिङ्गो हाम्रो आर्थिक परिपाटीमा ठूलो समस्या र चुनौती थपेको छ। त्यसलाई समेत हृदयङ्गम गरेर आर्थिक सुधारका कुराहरू, त्यसभित्र अब डिजिटलाइज सिस्टममा जाने कुरा, त्यसपछि अनलाइन सेवा सुविधाहरू उपलब्ध गराउने कुरा, एपबाट 100 सेवाहरू होइन एकत्रित ढंगले उपलब्ध गराउँछ, यसरी केही केही नयाँ ढंगले अगाडि बढ्ने जमरपुर चाहिँ नि साहस गरिएको छ भन्ने मलाई लाग्छ।
6: अब यो बजेट आउँदा सरकारले कुन क्षेत्रमा बढी ध्यान दिनुपर्छ?
5: यो वर्ष काम लगाग्ने यी कोष समितिहरू खारेज गर्नुहुन्छ है गर्नु, चालू खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर खर्चको आकार अहिलेको जुन छ त्यसभन्दा अझ धेरै घटाउने चालू खर्चभित्र, अनि तपाईँले पुँजीगत खर्च कमसेकम 500 अरब, 400 अरबको त यो वर्षै ल्याथ्यो, यद्यपि 40 र 45% चाहिने बीचमा अर्धवार्षिक समीक्षामा चाहिने कटौती गरियो, तर ल्याउनु त ल्याइएको थियो। त्यसो भएको हुनाले त्यही सिलिङभित्र 500 अरबको पुँजीगत खर्च पुर्याउने, त्यसभित्र अहिले काम नलाग्ने 40% परियोजना पुँजीगत खर्चभित्रका चाहिँ सबै खारेज गर्ने, अहिले भएका जुन
7: रणनीतिक महत्वका रूपान्तरकारी भनेर आज निधिर कार्यक्रममा ती रूपान्तरकारी परियोजनाहरूको पुनर्संरचना गर्ने जस्तो आइटी सेक्टरलाई अगाडि बढाउने कुरा तपाईँले पूर्वाधार विकास गर्नु पर्यो त्यस किसिमको तपाईँको चाहिँ टेक्निकल ह्युमन रिसोर्स पनि तपाईँले तयार गरेर लिएर जानु पर्यो तपाईँले बाहिर त्यही ढङ्गले चाहिँ मार्केटको पनि विकास गर्नु पर्यो व्यापक लगानी गर्नुपर्ने खाँचो र आवश्यकता छ कृषिमा तपाईँले नयाँ गरी जाने भन्नुभएको छ ऊर्जामा भन्नुभएको छ उद्योगमा भन्नुभएको छ अनि उद्योग व्यवसायलाई उत्प्रेरणा गर्ने कुरा चाहिँ गर्नुभएको छ शिक्षा स्वास्थ्य त्यसैले आम रूपमा के हो भन्नुहुन्छ भने केही कंक्रिट चाहिँ नि राष्ट्रिय महत्वका रणनीतिक महत्वका परियोजनाहरू त्यसमा समावेश गर्ने गरेर आउन पर्यो
3: वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी भाइब्रेन्ट पुतली सड़क काठमाडौँ
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम महाधिवेशन आउँदो 7-9 असारसम्म गर्ने निर्णय गरेको छ हिजो बसेको केन्द्रीय समिति बैठकले असार 7-9 गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुलीले बताउनुभयो बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो जसलाई बैठकले अनुमोदन गरेको हो महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो
4: स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ पर्नु भएको छ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अस्ति बेलुकी पाण्डेलाई पक्राउ गरेर हिजो सार्वजनिक गरेको हो पाण्डे पक्राउ परेपछि धारणा तय गर्न वाणिज्य बैंकका सीईओहरूको छाता संस्था नेपाल बैंकर्स संघको बैठक बोलाइएको छ आज बिहानका लागि बोलाएको बैठकमा संघले कस्तो भूमिका खेल्ने भन्ने बारेमा रणनीति बनाउने तयारी छ ऋणीले कर्जा तिर्न नसकेपछि उसको सम्पत्ति लिलाम गरेर असुल्दा बैंकर पाण्डे अनुसन्धानको दायरामा आउनुभएको हो सीआईबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी भएको आरोपमा बैंकर पाण्डेलाई पक्राउ गरेको छ पाण्डे पक्राउ परेसँगै कोइरालाले सीआईबी र राष्ट्र बैंकका उच्च अधिकारीलाई भेटेर धितो लिलाम गरेकै आधारमा पक्राउ गर्नु अनुचित भएको बताइसक्नु भएको खबर आजको कारोबार दैनिकमा छ
3: काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा बिहान पख पानी परेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ सिन्धुपाल्चोक नुवाकोट गोर्खा लगायतका ठाउँमा पानी परेको छ यस्तै पश्चिममा पर्वत म्याग्दी कास्की पाल्पा स्याङ्जा र पूर्वमा ताप्लेजुङ र सङ्खुवा सभामा पनि हल्का पानी परेको छ गैराती गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली धेरै जसो ठाउँमा पानी परेको हो पछिल्लो 6 घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै 47.2 मिलिमिटर पानी परेको महाशाखाको मौसमी बुलेटिन अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ भोलिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ झाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
8: हाम्रा सेवाहरू
2: ओपिडी सेवा
8: विशेषज्ञ ओपिडी सेवा
2: निशुल्क औषधि वितरण
8: सशुल्क फार्मेसी सेवा
2: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
2: पूर्व कर्म पंचकर्म सेवा,
9: क्षार सूत्र सेवा,
2: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696-98514-2400-63।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हिउँको सेतो कफनभित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसीका आँखा यही शिखरमा ठोकिन्छन्। हिजो बिहान 10:25 डोरी टाङ्ने रोप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुलेको छ। यो खबरले संसारभरबाट सगरमाथाको फेदीमा टेन्टभित्र बसेका उत्साही आरोहीहरू रोमाञ्चित बनेका छन्। यससँगै आधार शिविरदेखि माथिल्लो क्याम्पहरूमा प्रतीक्षारत सयौं आरोहीका लागि विश्वको सर्वोच्च शिखर चुम्ने औपचारिक ढोका उग्रिएको हो। सगरमाथामाथिको विजय यात्राको प्रतीक्षा उनीहरूका लागि अब समाप्त भएको छ। पर्यटन विभागका अनुसार 2083 वैशाख 30 गते बुधबार बिहान दक्ष शेर्पाहरूको टोलीले शिखरमा डोरी फिक्सिङ सम्पन्न गरेपछि अबको केही दिन हिमालमा मानवीय साहसको लर्को देखिने निश्चित छ। यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि बाटो बनाउने चुनौतीपूर्ण जिम्मेवारी पाएको रोप फिक्सिङ टोलीले सफलतापूर्वक सगरमाथाको शिखर चुमेको हो। पर्यटन विभागका अनुसार 2083 वैशाख 30 गते बिहान 11 जना साहसी दक्ष पथ प्रदर्शकहरूले यो सिजनको पहिलो आरोहणको कीर्तिमानी आफ्नो नाममा राखेका छन्। नेपालका लागि सगरमाथा केवल गौरव मात्र होइन, यो अर्थतन्त्रको बलियो खम्बा पनि हो। सरकारले सन् 2025 रोयल्टी शुल्क $15,000 पुर्याएको छ। हवाई भाडा बढे पनि आरोहीहरूको तिर्खा भने मिटिएको छैन। $45,000 महँगो प्याकेज भए पनि यस वर्ष 492 विदेशी आरोहीहरूले अनुमति लिएका खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ताको तयारी शुरू भएको छ। चीनी राष्ट्रपति शी जिनपिङसँग हुने दुई दिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता एआई, मध्यपूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डाका रूपमा अघि सारिएका छन्। बेजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ। यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ। ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ। भ्रमण टोलीमा एलन मस्क, जेनसिङ हाङ, टिम कुक लगायतका शीर्ष व्यवसायी पनि सहभागी छन्। अमेरिका चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। दुई देश बीचको व्यापार सन् 2022 $690 अर्ब पुगेकोमा गएको वर्ष घटेर झण्डै $415 अर्ब सीमित भएको छ।
4: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले कोलकाता नाइट राइडर्सलाई हराएको छ। आरसीबी 6 विकेटले विजय भएसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 4 विकेट गुमाएर 192 रन बनायो। कोलकाताले दिएको 193 रनको लक्ष्य पछाएको आरसीबीले 19 ओभर 1 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। आरसीबीको जितमा कप्तान विराट कोहलीले अभिजित रहँदै 60 बलमा 105 रनको शतकीय पारी खेले। यस्तै देवदत्त पडिक्कलले 39 रन जोड़े। आईपीएलको अंक तालिकामा आरसीबी 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाता 11 खेलमा 9 अंकका साथ तालिकाको 8 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 धर्मशालामा पंजाब किंग्स र मुम्बई इण्डियन्सले खेल्दैछन्।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 बहालवाला उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्र नगरको आमदानी राजस्व इनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
4: बर्खेदान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकदै गर्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउने प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको खबर आजको गोर्खा पत्रमा छ।
3: सार्वजनिक निर्माण कार्यको ठेक्कामा खरिद ऐनले गरेको मूल्य समायोजनको व्यवस्था कार्यान्वयन गर्न सरकारले ढिलाइ गर्दा देशभर निर्माणाधीन पूर्वाधार आयोजनाको काम खप्प हुने क्रम बढ़दै गएको छ। मध्य पूर्वमा चलिरहेको युद्धका कारण इन्धन निर्माण सामग्री ढुवानी तथा श्रमिकको लागतमा अत्यधिक र अप्रत्याशित मूल्य वृद्धि भएको छ। तर कानूनी व्यवस्था अनुसार सरकारले लामो समयदेखि मूल्य समायोजन नगरेको नेपाल निर्माण व्यवसाय महासंघले आरोप लगाएको खबर कारोबार दैनिकले लेखेको छ।
4: व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखल गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीहरूदेखि उच्च पदस्थ व्यक्तिहरू समेत सेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको खबर आजको नागरिक दैनिकमा छ।
3: नेपालको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले अहिलेसम्म नेपालमा हान्टा भाइरसको जोखिम नभएको सूचना निकालेको छ। अहिलेसम्म नेपालमा यो भाइरसको संक्रमण पुष्टि नभएको भन्दै तत्काल हान्टा भाइरसको जोखिम नरहेको मन्त्रालयको भनाइ छ। जोखिम अति न्यून रहेको मन्त्रालयको सूचनामा उल्लेख छ। 2 अघि अर्थात मे 4 आन्ध्र महासागर क्षेत्रमा सञ्चालित क्रुज जहाजमा यात्रा गरेकाहरूमा हान्टा भाइरस पुष्टि भई केहीको ज्यान गइसकेको छ। जहाजमा विभिन्न देशका 150 यात्रु सवार थिए। जहाजमा देखा परेको संक्रमणपछि विश्वभर त्रास उत्पन्न भएको छ।
4: नवलपरासीको सुस्ता गाउँपालिका 5 बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी प्रोको फाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिएको खबर आजको गोर्खा पत्रमा छ।
3: नेपालमा सुरक्षित गर्भपतनको अधिकार सुनिश्चित भए पनि कतिपय अवस्थामा गर्भपतनलाई अपराध संहितामा राखिएकाले जटिलता कायम रहेको सरकारवालाले औंल्याएका छन्। हिजो काठमाडौँमा महिला विकास तथा कानून मञ्चद्वारा तथा सेन्टर फर रिप्रोडक्टिभ राइटद्वारा आयोजित छलफलमा उनीहरूले यस्तो बताएका हुन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी 5 15,000 मेगावाट र 1 दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ।
3: र सिन्धुपाल्चोको 5 थाङपाल गाउँपालिकामा स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणलाई लक्षित गर्दै 5 कोशेली घर सञ्चालनमा आएको छ। काया कैरनमा अब पालो उखानको
4: माल पाएर चाल पाएको हुन्छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता। सत्तापक्ष दबावमा प्रधानमन्त्री खोज्दै संसदमा हिजो दिनभर गलफती। आजलाई टोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाब।
3: संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी।
4: बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मस्यौदा सार्वजनिक। बजेटमा चालू खर्चमा कटौती र पुँजीगत तर्फ बढ़ाउन विज्ञको सुझाव।
3: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै दुई देशबीचको व्यापार इरान युद्ध र ताइवान सुरक्षा मुख्य एजेण्डा।
4: र कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थानमा।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीको प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको पहिलेको र अहिलेको अवस्था देखाइएको छ। पहिले प्रधानमन्त्री जस्तै देखिने मान्छे हातमा माइक बोकेर फलाग्दैछन्, मलाई बोल्न दे सरकार। अनि पश्चिमतिर रहेका जनता होमा हो मिलाएर उफ्रिरहेका छन्। अनि अहिले भनेर लेखिएको ठाउँमा प्रधानमन्त्री जस्तै देखिने मान्छेले मुखमा टेप लगाएर बसेका छन्। अनि पश्चिमतिर रहेका त्यही जनता हात जोडेर भन्दैछ, बोल्देऊ न सरकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
2: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9946608302।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा,
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465010950।
8: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
9: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
10: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: ए सबिना, यस्तो हतारमा कता हो?
13: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
14: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908816142।
15: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: नमस्कार। होल बॉडी चेक या फुल बॉडी चेक को बारे में धेरै मत मतान्तर देखिन्छ। धेरैले भन्नुहुन्छ कि यो चाहिँ गर्नु हुँदैन, यो व्यापार मात्र हो, यसबाट लाभ हुँदैन भने अर्कोतिरको भनाई के छ भने धेरै यस्ता रोगहरू हुन्छ, यदि त्यो हामीले जाँच गरेनौँ भने पत्ता लाग्दैन। लक्षण नहुँदै पत्ता लाग्यो भने त्यसको उपचार विधि नै फरक भइहाल्छ र प्रिभेन्सन इज बेटर देन क्योर भन्ने कुरा यहाँ लागू हुन्छ। त्यसैले चेकअप, रोग नलागिकन चेकअप गर्न त जरुरी छ। त्यस्तो हो भने फेरि यो होल बडी चेकअपको बारेमा नकारात्मक कुराहरू किन आउने गर्छ त? सो यसको बारेमा के कति भ्रमहरू छन् त्यसलाई आज चिरफार गरौं। होल बडी चेकअप कस्तो व्यक्तिको लागि जरुरी छ, यसमा कस्तो टेस्टहरू हुनुपर्छ, कुन उमेरदेखि गर्नुपर्छ, टेस्टहरूको सेलेक्सन कसरी गर्ने, इत्यादि कुराहरू आजको भिडियोमा समेटिनेछ र तपाईँ यसलाई अन्तसम्म हेर्नुभयो भने धेरै कुराहरू तपाईँ प्रष्ट हुन सक्छ तपाईँको लागि र तपाईँ पछि स्वयंले निर्धारण गर्न सक्नुहुन्छ कि तपाईँको लागि यो प्याकेज टेस्टहरू उपयोगी छ कि छैन र उपयोगी छ भने किन छैन भने किन तपाईँ स्वयं निर्णय गर्न सक्नुहुन्छ। त्यसैले आजको यो भिडियो महत्वपूर्ण छ, पुरै हेर्नुहोला र यो मेरो यो च्यानल सब्सक्राइब पनि गर्न अनुरोध गर्दछु। सर्वप्रथम हामी यो होल बडी चेकअप का फाइदा र बेफाइदाका बारेमा कुरा गरौँ। फाइदा भन्दा पनि बेफाइदाको पहिला कुरा गर्छु। के बेफाइदाहरू छ त होल बडी चेकअपको बारेमा? सो सबभन्दा पहिला त यो शब्द, यो वाक्य नै गलत हो, यसले भ्रम सिर्जना गर्छ। होल बडी चेकअप सम्भव छैन, हामी प्रत्येक अङ्गको, शरीरको प्रत्येक अङ्गको जाँच जरुरी छैन र त्यो गर्न पनि सकिँदैन। के कति जाँचहरू गर्ने, महिनौ लाग्न सक्छ होल बडी चेकअप गर्न, र जरुरी छ भने त गर्नु पर्यो, गहिराईमा गएर एउटै अङ्गको धेरै टेस्ट गर्नुपर्ने हुन्छ, र जरुरी छैन भने एउटा टेस्ट पनि किन गर्ने? सो एउटा के हुन्छ भने यो शब्द होल बडी फुल बडी चेकअप भनेको एउटा शब्द नै गलत प्रयोग हो। तर यो शब्दको आविष्कार कसरी भएको होला, यसमा चाहिँ धेरैलाई थाहा नहुन सक्छ कि यो बाहिरतिर यसलाई एक्जिक्युटिभ हेल्थ चेकअप या एनुअल हेल्थ चेकअप भनेर भन्छन्, त्यो पनि होल बडी चेकअप र फुल बडी चेकअप जस्तै हो। तर साइन्टिफिकली, वैज्ञानिक रूपमा सबभन्दा सुहाउँदो शब्द यसको लागि हो हेल्थ स्क्रिनिङ। स्क्रिनिङ भनेको खोज्ने, जस्तै एउटा डब्बामा, एउटा बास्केटमा केही फल राखिदिनुभयो, त्यसमध्ये एक दुईवटा बिग्रेको छ, कुहिएको छ भने झिक्नु र बाँकीलाई तपाईँ सेलेक्ट गर्नु भनेको यो स्क्रिनिङ बुझ्नु पर्यो यसलाई। तर यसले के भ्रम सिर्जना गर्छ भने कि बिरामीलाई गलत सेटिस्फेक्सन हुन्छ कि मैले होल बडी चेकअप गराए। अब कहीँ कुनै ठाउँमा होल बडी चेकअपमा दुई चारवटा टेस्ट हुन्छ, केही ल्याब टेस्ट हुन्छ, तपाईँलाई चाहिने नचाहिने जे पनि हुन सक्छ, र तपाईँ गरेर तपाईँ ढुक्क हुनुभयो कि मेरो त चेकअप भइसक्यो, अब मलाई त औषधिको आवश्यकता, के अरे मलाई कुनै रोगै छैन भनेर तपाईँलाई त्यस्तो लाग्न सक्छ। सो पहिलो बेफाइदा होल बडी चेकअपको, यसले भ्रम सिर्जना गर्छ र गलत सन्तुष्टि दिन सक्छ व्यक्तिलाई कि म स्वस्थ छु। दोस्रो यसको नकारात्मक कुरा के छ भने ल्याब टेस्टहरू जति पनि गरिन्छ त्यो ल्याब टेस्टमा केही कमी कमजोरी पनि हुन्छ, त्यसको परिणाम सामान्य व्यक्तिमा पनि असामान्य आउन सक्छ, फल्स रिपोर्ट आउन सक्छ टेक्निकल डिफिकल्टिजको कारणले, मेसिनको गडबडीले या प्रोसेसिङको कारण, विभिन्न कारणले तपाईँको रिपोर्ट रेन्ज भन्दा बाहिर देखियो भने अब तपाईँ आत्तालिन हुन्छ कि मलाई रोग लाग्यो कि, जस्तै तपाईले कुनै प्याकेजमा क्यान्सर स्क्रिनिङ क्यान्सरको टेस्टहरू छ त्यो हाई आइदियो भने अब त तपाईँ डराउनुभयो. सो त्यो गलत परिणाम आइदिएर तपाईँ डराउनुहुन्छ जबकि त्यो जाँच नै गर्नु थिएन. सो रङ टेस्ट गराउनु भयो गलत परिणाम आइदियो या राइट टेस्टमै गलत परिणाम आइदियो भने हामी कन्फ्युजनमा बस्छौँ. सो त्यस्तो टेस्टहरू गर्दाखेरि हामी संवेदनशील भएर गर्नुपर्ने हुन्छ स्क्रिनिङमा होल बडीमा कि गलत परिणामले उल्टै म केही प्रब्लम सल्भ गर्नको लागि गएको प्रब्लम लिएर आएँ नभएको रोग देखियो. तेस्रो कुरा के हुन्छ भने होल बडी चेकअपमा एउटा प्याकेजहरूको टेस्टहरू राखिएको हुन्छ जुन टेस्टहरू तपाईँलाई चाहिँदैन. सबै टेस्ट चाहिएको हुँदैन. तपाईँलाई त्यसमध्ये कुनै कुनै टेस्ट चाहिएछ मानौ 60% चाहिएछ 40% चाहिएको छैन किनभने तपाईँको लागि के जाँचहरू जरुरी छ त्यो पहिलादेखि फिक्स सेटमा टेस्टहरू फिक्स गरेर राखिएकोमा कसरी त्यो पूर्ण रूपमा सही हुन सक्छ. चाहिने टेस्ट नहुन सक्छ र नचाहिने टेस्ट त्यहाँ हुन सक्छ. त्यसैले त्यो पनि एउटा जटिलता चाहिँ होल बडी यो प्याकेज टेस्टहरूको त्यो पनि जटिलता छ कि प्याकेजमा तपाईँ गर्ने कि नगर्ने एउटा त्यो. र अर्को चाहिँ फाइनेन्सियल बर्डन आयो. अब फाइनेन्सियल बर्डन के भयो भने तपाईँलाई अब नचाहिने टेस्टहरू पनि गर्नुपर्ने भयो फेरि त्यसपछि अर्को टेस्टहरू त्यसमा खराबी आयो भने अर्को गर्नु पर्यो भने फाइनेन्सियल बर्डन हुन्छ. त्यसैले यो यसको कमी कमजोरीहरू होल बडी चेकअपलाई कम के अरे हटाउनको लागि तपाईँ पहिला डक्टरलाई देखाएर टेस्ट सेलेक्ट गर्नुभयो भने यो कमी कमजोरी हुँदैन. तर डाइरेक्ट तपाईँ टेस्ट गर्नुहुन्छ भने तपाईँलाई पर्याप्त जानकारी हुनुपर्छ जुन यो भिडियोबाट तपाईँलाई भइहाल्छ र त्यसपछि तपाईँ त्यो प्याकेजको टेस्टहरू युज गर्न सक्नुहुन्छ किनभने प्याकेजमा सस्तो गरेर राखिएको हुन्छ त्यसको फाइदा हामी लिन सक्छौँ. अब धेरैलाई के लाग्छ भने यो हामीतिर मात्रै यो मैले हेर्दाखेरि सबै संसारमा विकसित राष्ट्रहरूमा पनि यो एनुअल हेल्थ चेकअप एक्जिक्युटिभ हेल्थ चेकअप गर्ने चाहिँ परम्परा रहेछ र त्यही कुरा यता पनि आएको छ. म यो पनि भन्न चाहन्छु कि पहिला भनौँ न धेरैजना हामीलाई भेट्दाखेरि डाक्टर साहबसँग चिनजान भएको त राम्रो तर डाक्टर साहब कहाँ भेट्न नपरोस् बिरामी भएर जान नपरोस् भनेर भन्नुहुन्छ. त्यसै गरी पुरानो एउटा उखान छ कि वकिल र डाक्टरसँग भेट्न नपरोस् भनेर. यो किन हो भने समस्या मलाई त्यस्तो समस्यै नहोस् त्यसैले तपाईँहरू कहाँ भेट्न जान नपरोस् भनेर कुरा हो. तर अहिलेको दिनमा समस्या नहुने त मान्छे छैन. अहिले समस्या त देखिन्छ. सो तपाईँ देख्नुहुन्छ कि पहिला नै मानिसले कम्पनीहरूले वकिल राखेका हुन्छन् त्यसै गरी बिरामी के अरे व्यक्तिले डक्टरसँग परामर्श गर्छन् रोग लाग्नुभन्दा अगाडि नै किनभने रोग लाग्नुभन्दा अगाडि तपाईँ जचाउनुभयो भने यसले चाहिँ धेरै फाइदा गर्छ. सो होल बडीको फाइदा के छ भने म अब त्यसमा चाहिँ भन्न चाहन्छु कि तपाईँको कोलेस्ट्रोल हाई थियो या सुगर थियो या पित्त थैलीमा सानो पत्थरी थियो या मृगौलामा पत्थरी थियो या अरू केही भनौँ न सानो ट्युमर केही देखियो कुनै ठाउँमा या इसिजीमा खराबी थियो या इकोमा मुटुमा केही खराबी थियो जसको लक्षण थिएन अनि तपाईँ यतिकै चेक गर्न जानुभयो कि ल मैले अब आफ्नो चेकअप गरौँ. गाडीको एनुअल चेकअप मेन्टेनेन्स हुन्छ सर्भिसिङ हुन्छ त्यो हामी गराउँछौँ तर शरीरको हामी गराउँदैनौँ. शरीरमा त झन् रोगको जोखिम छ बढी. सो यदि तपाईँ गराएर पत्ता लगाइहाल्नुभयो कि मलाई यो समस्या रहेछ भने अब त्यसको उपाय कस्तो छ त त्यसको उपाय एकदमै सरल हुन्छ यदि हामी प्रारम्भिक स्टेजमा पत्ता लगायौँ भने. जस्तै ब्रेस्टमा एउटा सानो गिर्खा देखिया छ फैलिएको छैन तपाईँ अपरेसन गरेर झिक्नुभयो क्यान्सरको अर्ली स्टेजमा फाइन्ड आउट भयो. त्यसै गरी पाठेघरमा केही समस्या छ अगाडि नै पत्ता लाग्यो. मुटुमा समस्या छ यसलाई फिक्स गर्न सकियो तुरन्तै. तर हार्ट एटेक भएपछि प्यारालाइसिस भएपछि क्यान्सर एडभान्स स्टेजमा देखिएपछि पत्ता लगाएर त काम भएन. त्यसैले यदि हामी अर्ली स्टेजमा फाइन्ड आउट गर्न सक्यौँ कुनै पनि रोग त्यसको उपचार त कति सजिलो हुन्छ भने तपाईँ अलिअलि सुगर देखिया छ बिपी कोलेस्ट्रोल देखिया छ भने तपाईँ खानपिन जीवनशैलीले नै ठिक भइहाल्छ या तपाईँ अलिअलि औषधि लो पावरको औषधि प्रयोग गरेर ठिक गर्न सक्नुहुन्छ। तपाईँ जटिलतामा जस्तै हार्ट अट्याक, ब्रेन स्ट्रोक, यो क्यान्सर, यस्तो रोग लाग्नुभन्दा अगाडिको स्टेजमा पनि तपाईँ फाइन्ड आउट गर्नुभयो भने शारीरिक दुर्घटना मृत्युबाट जोगियो र सँगसँगै ठूलो मेन्टल स्ट्रेसबाट जोगियो र खर्च त एकदम धेरै हुन्छ। मानव तपाईँ ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोलको उपचार गर्नुहुन्छ, औषधि नै खानुहुन्छ, कति सस्तो सजिलो छ, तर त्यही व्यक्तिलाई किडनीमा मुटुमा समस्या भइसकेपछि त उपचार गर्न कति महँगो हुन्छ, डाक्टर कहाँ रेगुलर जानुपर्ने खर्च हुन्छ। सो हामीले के बुझ्नुपर्छ भने कस्ट पनि कम लाग्यो, समय पनि कम लाग्यो, शरीरलाई हानि पनि कम भयो र रेगुलर चेकअप यदि हामी वार्षिक रूपमा या छ महिनामा हामी गर्न थाल्यो भने हामीलाई एउटा सेटिस्फ्याक्सन हुन्छ कि हामी म आफ्नो स्वास्थ्यप्रति एकदम जिम्मेवार छु, म यसको लागि केही खर्च गर्न चाहन्छु, खर्च गर्न सक्छु, सामर्थ्य राख्छु, पैसा खर्च गर्न सक्छु, समय खर्च गर्न सक्छु, सो म आफ्नो स्वास्थ्यप्रति संवेदनशील छु भनेर एउटा आफ्नो आत्मविश्वास पनि बढ्छ। यदि तपाईँ रेगुलर चेकअप गर्नुहुन्छ, तपाईँको सबै पारामिटरहरू राम्रो आयो भने तपाईँलाई कति खुसी हुन्छ र यसले चाहिँ मोटिभेसनको पनि काम गर्छ। तपाईँ चेक गर्नुभयो, तपाईँको सुगर अलिकति हाई छ, एकदम डाइट इम्प्रुभ गर्नुहुन्छ, तपाईँ आफ्नो एक्सर्साइज बढाउनुहुन्छ भने फेरि रिपिट गर्न जानुभयो, तपाईँको टेस्ट चाहिँ सुधार आयो, अब तपाईँलाई मोटिभेट गर्छ, तपाईँलाई रोक्दैन। अब चेक नै कसैले गरेको छैन भने उसले त त्यो आफ्नो जीवनशैली गर्दै जान्छ, चुरोट खाँदै जान्छ, रक्सी खाँदै जान्छ, उसलाई रोक्ने मान्छे हुँदैन। सो यो टाइम टु टाइम चेकअपले तपाईँको नराम्रो हेबिट्सहरूलाई कहीँ न कहीँ कमाएर फुल स्टप दिन्छ। अब म अर्को चरण अलि सानो रूपमा टच गर्न चाहन्छु कि कति उमेरदेखि चेक गर्ने। सो अहिले हेर्दाखेरि 20 वर्षभन्दा माथि या 30 वर्षभन्दा माथिले केही न केही आवश्यक जाँचहरू नियमित रूपले गर्न जरुरी हुन्छ, कति कति दिनमा गर्ने। सो यदि तपाईँ हेल्दी स्वस्थ हुनुहुन्छ, कुनै रोग लागेको छैन भने 6 महिना 1 वर्षको ग्यापमा गर्दा राम्रो हुन्छ। अब हामीले कति टेस्ट गर्ने भनेपछि अब यो अलिकति डिफिकल्ट कुरा हो, यसको बारेमा एउटा छुट्टै भिडियो चाहिन्छ। तर मैले भन्नुपर्दाखेरि केही बेसिक जाँचहरू जस्तै हुन्छ, युरिनको जाँच, सुगरको जाँच, ब्लड प्रेसर जाँच, कोलेस्ट्रोल जाँच, त्यसपछि इसिजीको जाँच, ब्लड काउन्ट्स, किडनी, लिभर, थाइराइडको टेस्ट चाहिँ अलिकति अझ हामी टेस्ट बढाउन खोज्यो भने यो 3 वटा थप्नु पर्यो, किडनी, लिभर, थाइराइड। अझ हामी थप्छौँ भने अल्ट्रासाउन्ड एब्डोमेन पनि बेसिक नै आउनुपर्छ कि तपाईँले गर्नु भएको छैन भने एउटा अल्ट्रासाउन्ड एब्डोमेन चाहिँ, पेटको अल्ट्रासाउन्ड चाहिँ गर्न जरुरी हुन्छ, विशेष गरेर महिलाको लागि। र महिलाको उमेर विचार गर्नुपर्छ, विशेष गरेर महिलाको उमेर यदि 30+ हुनुहुन्छ भने यो पाठेघरको मुखको क्यान्सरको टेस्ट हुन्छ, प्याप्स्मेयर, र ब्रेस्टको लागि 40+ ब्रेस्टको लागि मेमोग्राम टेस्ट हुन्छ या अल्ट्रासाउन्ड गर्न सकिन्छ ब्रेस्टको। अरू टेस्टहरू पनि छन् धेरै, त्यसको बारेमा म डिफ्रेन्ट एउटा भिडियो बनाउँछु, तर म अन्त्यमा निष्कर्षमा यति मात्रै भन्न चाहन्छु कि होल बडी चेकअप एउटा शब्द त गलत हो तर यसले डराम्रो मेसेज चाहिँ बोकेको छैन। यसले के प्रेरणा दिन्छ भने हामीले आफ्नो शरीरका महत्वपूर्ण अङ्गहरूलाई समय समयमा जाँच गर्न सक्नुपर्छ र यो अनिवार्य रूपमा मान्नुपर्छ। तपाईँको शरीरको अवस्था, तपाईँको लक्षण, तपाईँको जीवनशैली, खानपिन, पारिवारिक इतिहास आदिको आधारमा तपाईँको टेस्ट थोरै हुनसक्छ या बढी पनि हुनसक्छ, त्यही अनुसारको तपाईँलाई खर्च पनि कम र बढी लाग्ने हुन्छ। कि त तपाईँ स्वयंले बुझेर निर्धारण गर्नुहोस् या तपाईँ डाक्टर कहाँ गएर मेरो कन्डिसनमा मलाई सुहाउँदो के जाँचहरू चाहिन जरुरी छ मलाई चाहिँ एडभाइस गर्नुहोस्, त्यो एउटा राम्रो अप्सन हुनसक्छ। या कुनै राम्रो प्याकेजहरूमा छ, सस्तो छ, तपाईँलाई बेसिक तपाईँलाई चाहिने सबै टेस्टहरू छ भने तपाईँ त्यो चाहिँ गर्न सक्नुहुन्छ। धन्यवाद।
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त।
2: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
3: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420,
3: दीप मल्ल ठकुरी 9840141530।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
2: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9556231128, 9462614726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय
9: सरक मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरू
7: गण्डकी मेडिकल कलेज जीएमसी मा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9556031053।
12: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
13: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
12: त्यसो भए सुन्नु, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
13: हो र, के खास छ त इलाइट सिएमा?
12: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
13: ओहो, अनि लोकेसन?
12: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सी, ढिला नगर्नुहोस्।
13: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
14: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
15: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
16: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
15: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
16: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
15: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
16: होटल फैमिली एंड लॉज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9860-23420 9901-44674 र 9860-23420
17: अब सुन्नुहोस् पूरा समाचार।
18: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
17: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
18: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
17: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
18: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
17: मद्यपान र धूम्रपान सेवन नगरौं।
18: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
19: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
20: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
19: कहाँ?
20: गण्डकी मेडिकल हल।
21: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
20: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
21: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
19: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 0625903069, मोबाइल 9840826926।
22: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9800528 र 9840769246।
23: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
24: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
23: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
25: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9865032475 र 9801132475।
26: 103.8 अन्तर्मनको आवाज।
27: स्टुडियो साइन अहिले बिहानको 7 बज्यो।
28: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
29: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
2: नमस्कार बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बुधबार 3 पटक बसेर स्थगित भएको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची रहेको छ भने त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा रहेको छ। संसदप्रति प्रधानमन्त्री बालेन्द्र शाह जिम्मेवार बन्न नचाहेपछि प्रतिनिधि सभा बैठक नै प्रभावित भएको छ। तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने दिन समेत प्रधानमन्त्री शाह संसद बैठकमा उपस्थित नहुँदा विपक्षीहरूले नाराबाजी गर्नुभएको थियो। उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठक प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा रहेको छ। संसदप्रति प्रधानमन्त्री बालेन्द्र शाह

यसमा आलोचना भइरहेको छ। परिणामत बुधबार नै पारित हुने भनिएको नीति तथा कार्यक्रम समेत प्रभावित बनेको छ। नीति तथा कार्यक्रममाथिको बाँकी छलफल सकेर बुधबार निर्यार्थ प्रस्तुत गर्ने संसदको कार्यसूची रहेको थियो, तर शून्य समयमा मात्रै संसद कार्यसूची अनुसार चलेको हो। सभामुख डीपी अर्यालले अर्थमन्त्री सोडिङ वाग्ले नीति तथा कार्यक्रममाथि छलफल शुरू गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा जवाफ दिने दिन अनुपस्थित भएको विषयलाई विपक्षी दलहरूले एजेण्डा मात्र बनाएनन्, बैठक नै अवरोध सम्मत परेका हुन्। उनीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका थिए। हुन त प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यसअघि नै आकस्मिक समय लिएर रूलिङ गरेर नै भए पनि प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनु पर्ने माग गरेको थियो। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रिय सभामा पेश भएको छ। हिजो बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यही नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल शुरू भएको छ। सभाका 19 सांसदले नीति तथा कार्यक्रममा 8 संशोधन प्रस्ताव दर्ता गराएका छन्। यसैबीच सरकारले ल्याएको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा चर्चा आलोचना भएको छ। नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम लक्ष्यविहीन भएको टिप्पणी गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा सदस्य दलका नेता झक्कु प्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडेल तथा रूपान्तरणकारी दृष्टिकोणका अभाव रहेको टिप्पणी गर्नुभएको हो। देशको अस्वास्थ्यको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याइएको उहाँको आरोप छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, आवश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरित बनाउने मुख्य उद्देश्य सहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। हिज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्धन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय गठन गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी बिहिबार र शुक्रबार पोखरामा विशेष प्रादेशिक भेला आयोजना गर्ने भएको छ। प्रदेश र स्थानीय तह केन्द्रित पारदर्शिता भेला नाम दिएको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस गण्डकी प्रदेशले जनाएको हो। बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजकले भेलामा पार्टीका सभापति गगन कुमार थापा सहभागी हुने जानकारी दिनुभएको थियो। प्रतिष्ठानका उपप्रमुख मधु आचार्यका अनुसार भेलामा गण्डकी प्रदेशका विभिन्न तहका जनप्रतिनिधि र नेताहरूको ठूलो उपस्थिति रहनेछ। कार्यक्रममा गण्डकीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरू सहभागी हुनेछन्। त्यसै गरी संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र गत निर्वाचनका प्रत्यक्ष एवं समानुपातिक तर्फका उम्मेद्वारहरूलाई पनि निमन्त्रणा गरिएको छ। भेलामा महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रीय सभापति, कास्की जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्य र विभिन्न पालिकाका पार्टी सभापतिहरूको समेत उपस्थिति रहनेछ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको 7 राष्ट्रिय महाधिवेशनले पुण्य प्रसाद सिटौलाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। वैशाख 27 गते पोखरामा शुरू भएको महाधिवेशन बुधबार नयाँ नेतृत्व चुनेर सकिएको हो। अध्यक्षमा सिटौलाले 1030 मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी हरिचरण केसी 464 मतमा सीमित हुनु भएको थियो। तीन वरिष्ठ अध्यक्षमा सानु काजी प्रजापति, एन कुमार साई र केदार प्रसाद पौडेल चुनिनु भएको छ। ले सर्वाधिक 826 मत, साईले 749 मत र केदार प्रसाद पौडेलले 579 मत

0: पाउनु भएको हो। वरिष्ठ उपाध्यक्षमा छजना मैदानमा हुनुहुन्थ्यो। महासंघको 86 पदका लागि 1663 प्रतिनिधिले मतदान गरेका थिए। नवनिर्वाचित अध्यक्ष श्री टौलाले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै अहिलेको अवस्थामा यातायात व्यवसायका समस्या सुल्झाउन लाग्ने वाचा गर्नुभएको छ। यस वर्ष सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजामा तनहुँ जिल्लाका तीनवटा विद्यालयको नतिजा शून्य आएको छ। शिक्षा विज्ञान तथा समन्वय इकाई तनहुँका प्रमुख कृष्ण प्रसाद श्रेष्ठका अनुसार जिल्लाका दुई सामुदायिक र एक संस्थागत विद्यालयबाट परीक्षामा सामेल भएका कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन्। मन्दीपुरी गाउँपालिकाका दुईवटा विद्यालयको नतिजा शून्य रहेको छ। सामुदायिक तर्फको अरूण माध्यमिक विद्यालयबाट परीक्षा दिएका तीनजना र संस्थागत तर्फको दीप शिखा माध्यमिक विद्यालयबाट परीक्षा दिएका पाँचजना विद्यार्थीहरूमध्ये सबै अनुत्तीर्ण भएका छन्। यसै गरी रेसिङ गाउँपालिकाको एक विद्यालयको नतिजा पनि शून्य आएको छ। वडा नम्बर पाँचको स्थित जय दुर्गा माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी भएका चारजना विद्यार्थी मध्ये कोही पनि उत्तीर्ण हुन सकेका छैनन्। जिल्लाभरको समग्र नतिजा हेर्दा तनहुँमा यस वर्ष 65.75% विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा सम्बन्ध इकाइका अनुसार जिल्लाबाट परीक्षामा सहभागी भएका कुल 4,940 विद्यार्थी मध्ये 3,248 विद्यार्थीले सफलता प्राप्त गरेका छन्। अघिल्लो वर्ष जिल्लाका 13 सामुदायिक विद्यालयको नतिजा शून्य आएको तुलनामा यस वर्ष शून्य नतिजा आउने विद्यालयको संख्यामा भने उल्लेखनीय कमी देखिएको इकाइले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका मध्यम र पूर्वी भेगका केही ठाउँमा बिहान पख पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ सिन्धुपाल्चोक नुवाकोट गोर्खा लगायतका ठाउँमा पानी परिरहेको छ। यस्तै पश्चिममा पर्वत म्याग्दी कास्की पाल्पा स्याङ्जा र पूर्वमा ताप्लेजुङ र सङ्खुवा सभामा पनि हल्का वर्षा भइरहेको छ। गैराति गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमालय धेरै जस्तो ठाउँमा पनि पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै 47.2 मिलिमिटर पानी परेको छ। महाशाखाको मौसमी बुलेटिन अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा मध्य बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका यी दुई ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। भोलि मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या देखिएकाले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अस्थायी रूपमा अवरूद्ध भएको जनाएको छ। गत वैशाख 21 गतेदेखि प्रणालीमा समस्या देखिएको र मरमत कार्य जारी रहेकाले नयाँ विवरण दर्ता गर्दा प्राप्त हुने राष्ट्रिय परिचय पत्र नम्बर प्रमाणीकरण सेवा प्रभावित भएको हो। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट वैशाख 29 गते प्राप्त सूचना अनुसार समस्या समाधान नभएसम्म राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा विवरण सत्याउने सेवा स्थगित गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा अवरूद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै समस्या समाधान हुन साथ सेवा पूर्ववत सञ्चालन गरिने जनाएको छ। तनहुँको म्याग्दी गाउँपालिकामा कृषक तथा उद्यमीले उत्पादन गरेका सामग्रीको प्रदर्शन आयोजना गर्ने भएको छ। गाउँपालिकाले 7 वटै वडामा जेठ 1 गतेदेखि 11 गतेसम्म कृषि पशु उद्यम एवं सबै प्रकारका उत्पादनहरूको प्रदर्शनी आयोजना गर्न लागेको हो। गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र गाउँपालिकाको आयोजना र वृद्धि मुख्य संस्थाको सहकार्यमा उद्यमी तथा कृषकले उत्पादन गरेका सामानको बजारीकरण गर्नका लागि प्रदर्शनी गर्न लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी कृषकले स्थानीय स्तरमा उत्पादन गरेका तरकारी फलफूल लोकल कुखुरा केरा स्थानीय रैथाने जातका सामानहरू खसी बोका र स्थानीय महिलाले सिपमूलक तालिमबाट उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनीमा राखिनेछन्। महिलाहरूले सिप मार्फत सिकेको सिपलाई अधिकतम रूपमा प्रयोग गर्ने र उत्पादन भएका सामानलाई एउटै छातामुनि प्रदर्शन गरी आमदानी गर्ने स्रोतको रूपमा यस प्रदर्शनलाई लिएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ताको शुरू भएको छ। चीनी राष्ट्रपति शी जिनपिङसँग हुने दुई दिने शिखर वार्तामा व्यापारी उद्योग कृत्रिम बुद्धिमत्ता एआई मध्य पूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डाका रूपमा अघि सारिएका छन्। बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हाङ झेङले स्वागत गर्नु भएको थियो। यस्तै चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ। ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तिहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ। भ्रमण टोलीमा एलन मस्क, जेन्सेन हाङ, टिम कुक लगायतका शीर्ष व्यवसायीहरू सहभागी छन्। अमेरिका चीनसँग पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। दुई वर्षको व्यापार सन् 2022 र 2022 $690 अर्ब पुगिसकेकोमा गएको वर्ष घटेर झण्डै $415 अर्ब समेत सीमित भएको हो। ट्रम्प प्रशासनले चीनसँगको व्यापार खाता घटाउने लक्ष्य राखेको छ। ट्रम्पले चीनलाई अमेरिकी प्रविधि र लगानीका कारण अझ खुला बनाउन आग्रह गर्ने बताउनु भएको छ। चीनले अमेरिकी चिप्स र उच्च प्रविधिमा पहुँच विस्तार गर्न चाहेको छ। अन्तिममा खेल समाचार। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोर आरबीसीले कोलकाता नाइट राइडर्सलाई हराएको छ। आरसीबी 6 विकेटले विजय भएसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 4 विकेट गुमाएर 192 रन बनाएको हो। कोलकाताले दिएको 193 रनको लक्ष्य पछ्याएको आरसीबीले 19 ओभर 1 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। आरसीबीको जितमा कप्तान विराट कोहलीले अभिजित रहँदै 60 बलमा 105 रनको शतकीय पारी खोल्नु भएको थियो। यस्तै देवदत्त परिकले 39 रन बनाउनु भएको हो। आईपीएलको अङ्क तालिकामा आरसीबी 12 खेलमा 16 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाता 11 खेलमा 9 अङ्कका साथ तालिकाको 8 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 धर्मशालामा पंजाब किङ्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। अवस्था हुने खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
6: सुन, शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
6: मोबाइल 98058-35-537।
7: मम्मी, भोक लाग्यो, खाजा खाम न।
8: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँड।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बीजी मोमो हाउस, दुलीगौंडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्?
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98561692।
3: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
4: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटुरोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा,
5: यही जेठ 2 गते शनिबार
4: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: लक्षित समूहहरू:
4: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
3: मुटुको बात रोग,
4: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
3: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
4: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
3: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
4: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
3: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
4: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
3: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
4: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
3: पेसमेकर सम्बन्धीका बिरामीहरू।
6: थप जानकारीको लागि तरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165524393, 552494 र 582778।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461956999 छ।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
12: नेपाल सरकार विज्ञापन बोर्ड। ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछ पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
9: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
13: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की
12: स्टी मेटल एन्ड स्टील उद्योगलाई छिटो अनि गुणस्तरका सामान पाउनलाई गाछ पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
9: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
13: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
9: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
13: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9807294
14: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
15: अब चिन्ता नलिनुहोस् शरणायन सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
14: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा
13: 9807294
14: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ

0: चाहिन्छ।
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनु बजाई।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
6: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
4: यही जेठ 2 गते शनिबार
5: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
5: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
5: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एण्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
5: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856043343।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ। गर्दछौ।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678167। आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
10: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
4: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
10: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
4: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
10: यसबाट बस्न के गर्छ मिस?
4: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
10: यो चक्की कहाँ पाइन्छ मिस?
4: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
11: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
12: कहाँ जाने?
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
12: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्ने महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
15: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन, मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
15: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा

0: कैंसर सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468385522।
7: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484264 र 9811403305।
10: X103.8 अन्तर्मनको आवाज।
11: सेक्सन 1 स्टुडियो तान्छेन, अहिले बिहानको 8 बज्यो।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: कहिले धरियाको सुस्केरा बन्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा। तपाईं हाम्रै गाउँघर उकाली ओराले भन्जन चौतारी हुँदै गुन्जिन्छ वनपाखा
3: कार्यक्रम लोक भाका
12: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

नमस्ते नमस्कार अनि हार्दिक न्यानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तोता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले पुराना लोक दोहोरी भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। हामीलाई अन्तिमसम्म चाहिँ सुनेर साथ दिँदै गर्नुहोला।

हजुर बल्लै भुवे टबोलको निकै नै रमाइलो भाका रहेको थियो, पुरानो भाका रहेको थियो, जसमा आवाज रहेको थियो विमल राज छेत्री अनि शर्मिला गुरुङको। कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। रानी खाटैमा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ विमल राज छेत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर रानी घाटैमा बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो विमल राज छेत्रीको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। डाँडै फुर्के सल्लो बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ विष्णु माझी अनि कुलेन्द्र विकको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, डाँडै फुल्के सल्लो बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो विष्णु माझी अनि कुलेन्द्र विकको। त्यो निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा, भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर यस्तै पुराना पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौ। अबको 9 बजेसम्म हामीलाई यस समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरीकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। डाली पलायो बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ राजु परियार, कमल खनाल अनि विष्णु माझीको, भने संगीत रहेको छ कमल खनालको अनि शब्द चाहिँ हिमाल गिरी र सूर्य बहादुर छेत्रीको रहेको छ। र यो भाका सँगसँगै हामी छोटो व्यवसाय गीतमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: ओहो बत्ती गयो। पहिले पुरानो मसिन बन्द हुन्थ्यो
1: तर अब यो समस्या छैन। नयाँ कुनाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घण्टा पछिसम्म।
0: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।

0: जेठ 2 गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थायराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समय देखिएको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिशा दिसाब एवं पेटको समस्या
1: तौल घटबड हुने वा थाइराइडको समस्या
0: लामो समय देखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 98678167।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
0: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय सरक मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरू गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066081115।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
12: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142334 र 98171556606।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
14: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0065414008।

0: सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: 103.8 अंतर्मन को आवाज।
1: हजुर, केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्वनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथ भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले यस्तै पुराना पुराना गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं। अलिक लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। तिते करेलीले बोलको भाका रहेको छ जसमा आवाज रहेको छ राजगुरूङ अनि मुना थापाको। अलिक लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, तितेक अरेलीले बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो राजु गुरुङ अनि मुना थापाको। निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरीकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। मायालुको शहरमा मेरो गाउँमा घर सबुलको भाका रहेको छ, जसमा आवाज रहेको छ गणेश पौडेल अनि पूर्णकला विष्टीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, रमाइलोको शहरमा मेरो गाउँमा घर छ, निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो गणेश पौडेल अनि पूर्णकला विसीको र भाका सँगसँगै हामी चाहिँ कार्यक्रमको अन्तिम तर्फ आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजनसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। चौतारीको बर बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ विक्रम परियार अनि सुमित्रा तामाङको। यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिन कि क्या हो?
1: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: तपाईको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
8: स्टुडियो
9: अहिले बिहानको 9 बज्यो।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभामा आज पनि सरकारको नीति कार्यक्रममाथि छलफल गर्ने कार्यसूची, प्रधानमन्त्री उपस्थित भएर जवाब दिने विषय अन्यलमा।
0: सम्पत्ति छानबिन आयोगले थाल्यो काम, 2062-63 यताका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग।
1: सर्लाहीमा ढलान गर्ने क्रममा घरको छत भत्किँदा दुईजनाको मृत्यु, पहिरोको जोखिमका कारण बीपी राजमार्ग र हिल्सा सिमकोट सड़क बन्द।
0: अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया समकक्षी श्री बीच आज भेटवार्ता हुँदै भू राजनीतिदेखि द्विपक्षीय व्यापार लगायतका विषयमा सहमतिको अपेक्षा।
1: र आईपीएल क्रिकेटमा कोलकातालाई पराजित गर्दै बेंगलुरू शीर्ष स्थानमा, विराटको अभिजित शतकीय इनिङ्स।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज पनि संघीय संसदका दुवै सदनको बैठक आह्वान गरिएको छ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्दैछ। प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि हिजो विपक्षी दलहरूको अवरोधले बैठक अघि बढ़न सकेको थिएन। हिजो बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने र त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाब दिने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। राष्ट्रिय सभाको बैठकमा भने हिजैदेखि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। आज राष्ट्रिय सभाको बैठक सभा 11 बजे बोलाइएको छ। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर छोणीमा अग्रेले छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि हिजो राष्ट्रिय सभाका सदस्यहरूले आफ्नो धारणा राख्न थालेका हुन्। अध्यक्ष नारायण प्रसाद दाहालले बैठकमा नीति तथा कार्यक्रममाथि 19 जना सदस्यबाट एक संयुक्त संशोधन प्रस्ताव सहित 8 संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिनुभयो।

0: अन्तसम्म सार्वजनिक पद धारण गरेका सबैलाई परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण 30 दिनभित्र बुझाउन भनेको छ। चल अचल सम्पत्ति सहित तलब भत्ता, विदेश भ्रमण, घर जग्गा, शेयर कारोबार, वित्तीय संस्थाबाट लिएको ऋण, कृषि, पशुपालन, व्यापार, व्यवसाय तथा विप्रेषणबाट प्राप्त आय र व्ययको विवरण बुझाउन भनिएको छ। जानी जानी अपूर्ण र झुट्टा विवरण पेश गरे वा तोकिएको समयमा नबुझाए कानून बमोजिम कदम चाल्ने चेतावनी समेत दिएको छ। यस्तै आयोगले सर्वसाधारणलाई समेत त्यस्ता व्यक्तिको अस्वाभाविक किसिमले आर्जन गरी परिवारका सदस्य वा विदेशमा सम्पत्ति राखेको जानकारी भएमा प्रमाणसहित उजुरी गर्न आह्वान गरेको छ। आयोगमा ईमेल मार्फत पनि उजुरी गर्न सकिनेछ भने उजुरीकर्ताको नाम ठेगाना गोप्य राखिने उल्लेख गरिएको छ। यो आयोगले तत्कालीन राजादेखि प्रधानमन्त्री, मन्त्री, संसदका सदस्य, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, पूर्व न्यायाधीश, नेपाली सेनाको प्रथम श्रेणी र सोभन्दामाथिका अधिकारी, प्रदेश सरकारका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री र सहायक तथा राज्यमन्त्रीहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रहरी, सशस्त्र प्रहरी, गवर्नर सहितका पदाधिकारी, विश्वविद्यालय प्रतिष्ठानका पदाधिकारी र उनीहरूका सल्लाहकार, निजी सचिवहरूले समेत आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्ने कार्यदेश आयोगले पाएको छ।
1: सर्लाहीको मलंगवामा ढलानका क्रममा घरको छत खस्दा दुईजनाको मृत्यु भएको छ। मलंगवा नगरपालिका 10 स्थित रंजित यादवको चार तले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर हिजो बेलुकी दुई मिस्त्रीको मृत्यु भएको हो। पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तलामाथिबाट खस्दा मलंगवा नगरपालिका दुईका 50 वर्षीय छटु शाह र हरिपूर्वा नगरपालिका दुईका 40 वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नागु परीक्षक सरोज राईले जानकारी दिनुभयो। छतसहित खसेर गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: काभ्रे प्लानचोक र सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे प्लानचोकको खुरकोट नेपालथोक कटुञ्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी संचालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार 2083 वैशाख 21 गते साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सड़क खण्डमा चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ। यसै गरी हुम्लाको नामखा गाउँपालिका दुई च्यादु क्षेत्रमा सड़क विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सड़क खण्डमा पर्ने सवारी आवागमन पनि बन्द गरिएको छ। च्यादुक होटलदेखि च्याछरासम्म सड़क खन्ने क्रममा माथिबाट ढुंगा र माटो खस्ने जोखिम बढ़ेकाले वैशाख 29 गतेदेखि जेठ 2 गतेसम्म सड़क खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले बताएको छ।
1: नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने समाचार भ्रामक र तथ्यहीन भएको जनाएको छ। पर्यटन बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागीमा सवारी साधन जफत गरिने जस्ता प्रचार भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकारले भारतीय पर्यटकको बसाई अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको तथा नेपाल भारत बीच लामो समयदेखि कायम खुल्ला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नभएको उल्लेख गरिएको छ। बोर्डका अनुसार नेपाल सरकारले हालै निजी सवारी साधन मार्फत स्थल मार्गबाट नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकका लागि अनलाइन सहजीकरण प्रणाली शुरू गरेको छ। हाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको
4: यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। पछिल्लो 24 घण्टामा 2365 सवारी चालक कार्यवाहीमा परेका छन्। सवारी नियम उल्लंघन गरी कार्यवाहीमा परेकाबाट राज्य कोषमा 21,77,504 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 88, नियम विपरीत राइड सेयरिङ गरेका 258, संकेत बत्ती उल्लंघनकर्ता 156 र

0: रूपमा सवारी साधन चलाउने 174 जनालाई कार्यवाही गरिएको छ। यस्तै लेन अनुशासन पालना नगर्ने 123, निषेधित क्षेत्रमा हर्न बजाउने 128, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 124, एकतर्फी सड़कमा सवारी चलाउने 163 र अन्य सवारी नियम पालना नगरेका 1121 जनालाई कार्यवाही गरिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच आज बेजिङमा उच्चस्तरीय भेटवार्ता हुँदैछ। बेजिङ स्थित द ग्रेट हल अफ द पीपुलमा हुने भेटलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ मोड़का रूपमा हेरिएको छ। ट्रम्प आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक बेजिङ पुग्नु भएको हो। यसअघि सन् 2017 नोभेम्बरमा उहाँ चीन भ्रमणमा जानुभएको थियो। यो भेट तनावपूर्ण भू राजनैतिक पृष्ठभूमि र विश्वव्यापी व्यापारिक खिचातानीका बीच हुन लागेको हो। ट्रम्पको दोस्रो कार्यकाल शुरू भएसँगै चिनिया सामग्रीमाथिको भन्सार वृद्धिले दुई देश बीचको व्यापारिक सम्बन्धमा असर पारेको छ। यस भेटमा व्यापारिक सम्बन्धलाई पुनः मजबूत बनाउन व्यापारिक ढाँचा बोर्ड अफ ट्रेडको प्रस्ताव गर्ने अमेरिकाको तयारी छ। सन् 2025 अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको भेटमा भन्सार शुल्क 57%-47% धारिएको थियो, जसलाई ट्रम्पले सफल वार्ता भन्नुभएको थियो। भेटमा ताइवान, इरान युद्ध लगायतका विषयमा पनि छलफल हुनेछ। ट्रम्पको भ्रमण टोलीमा 16 प्रतिष्ठित अमेरिकी कम्पनीका सीईओहरू सहभागी छन्, जसमा टेस्लाका एलन मस्क, एप्पलका टिम कुक र ब्ल्याक रकका ल्यारी फिंक सहित प्रविधि र ब्याङ्किङ क्षेत्रका दिग्गजहरू सहभागी छन्। अमेरिकाले चीनसँग दुर्लभ खनिज धातुमा आफ्नो पहुँच कायम राख्न चाहेको छ, जसमा चीनको विश्वव्यापी एकाधिकार जस्तै छ।
0: अब खेल समाचार। काठमाडौँमा जारी विश्वकप लीग टू क्रिकेटको त्रिगुणात्मक सिरिजमा आज स्कटल्याण्ड र अमेरिका बीच प्रतिस्पर्धा हुँदैछ। त्रिवी क्रिकेट मैदानमा बिहान 9:30 शुरू हुने खेलमा शीर्ष दुई स्थानका यी टोली बीच प्रतिस्पर्धा हुन लागेको हो। हाल अमेरिका 24 खेलमा 36 अंक सहित शीर्ष स्थानमा छ भने स्कटल्याण्ड 29 खेलमा समान 36 अंक जोडेर दोस्रो स्थानमा छ। यसअघि मंगलबार भएको खेलमा स्कटल्याण्डले नेपालमाथि 2 रनको जित निकाल्दै सिरिजमा विजय शुरूआत गरेको थियो। सिरिजमा नेपालले पर्सि शनिबार अमेरिकासँग र सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका छ।
1: कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू आईपीएल क्रिकेटको शीर्ष स्थानमा फर्किएको छ। विराट कोहलीको अभिजित शतकीय इनिङ्सको मदतमा बेंगलुरूले कोलकातालाई 6 विकेटले पराजित गर्यो। गैराती रायपुरमा सम्पन्न खेलमा कोलकाताले दिएको 193 रनको लक्ष्य बेंगलुरूले 19.1 ओभरमा 4 विकेट गुमाएर पूरा गरेको हो। बेंगलुरूको जितमा विराट कोहलीले 60 बलमा 105 रनको विस्फोटक अभिजित इनिङ्स खेले। देवदत्त पडिक्कलले 39 रन जोडे। कोलकाताका कार्तिक त्यागीले 3 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 192 रनको योगफल खड़ा गरेको थियो। उसका लागि अंकृष रघुवंशीले 71 रन बनाए। रिंकु सिंहले अभिजित 49 रनको योगदान दिए। गैरातीको जितसँगै बेंगलुरूले 12 खेलमा 8 सहित 16 अंक जोडेको छ। समान अंक भए पनि गुजरात टाइटन्स नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। 11 खेल खेलेको कोलकाता भने 9 अंक सहित 8 स्थानमा छ।
0: अब मौसम। पश्चिमी न्यूनचापीय प्रणाली स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज बिहानदेखि काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका लगायत बागमती, कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो। अहिले पनि यी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा बढ़ी काठमाडौँको सुन्दरी जलमा 16.8 र किर्तिपुरमा 16 मिलिमिटर वर्षा मापन गरिएको छ। गण्डकी प्रदेश अन्तर्गत गोर्खाको पालुङटारमा बिहान 20.4 मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत केही स्थानसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थान, बाँकी हिमाली तथा पहाड़ी भेगका एक दुई स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। राति पनि कोशी र मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग तथा कर्णाली प्रदेशका हिमाली का एक दुई स्थानमा मेघगर्जन र सत्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
1: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभामा आज पनि सरकारको नीति कार्यक्रममाथि छलफल गर्ने कार्यसूची, प्रधानमन्त्री उपस्थित भएर जवाब दिने विषय अन्यलमा।
1: सम्पत्ति छानबिन आयोगले थाल्यो काम, 2062-63 यताका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरणमा।
0: सर्लाईमा ढलान गर्ने क्रममा घरको छत भत्किँदा 2 जनाको मृत्यु, पहिरोको जोखिमका कारण बीपी राजमार्ग र हिल्सा सिमकोट सड़क बन्द।
1: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियार समकक्षी श्री बीच आज भेटवार्ता हुँदै भू राजनीतिदेखि द्विपक्षीय व्यापार लगायतका विषयमा सहमतिको अपेक्षा।
0: र आईपीएल क्रिकेटमा कोलकातालाई पराजित गर्दै बेंगलुरू शीर्ष स्थानमा विराटको अभिजित शतकीय इनिङ्स।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9846510950।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9968168887।
2: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9560-83507, कविता श्रेष्ठ, सम्पर्क 0654-14-055 र 9846-18-817।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
12: साँच्चै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाएछन् रो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
13: ए शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बढेको।
14: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
13: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
15: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
16: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169।
17: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
18: रोसै पेता लुता पेले
19: न्याङ्गी गैला यानो
20: कानु रोज माम्याकिनी
18: बे मस्या छ्या मामु छ्या मस्या लु मामु लु मस्या मिले मामु
19: यंगी रिमठिम डिंगी जो थन लबे लागिरी यंगीला लोलोनो प्रयासकी
21: कार्यक्रम आदिवासी संसार
19: रेडियो भोर बाराही 103.8 मेगाहर्जरी
20: नाको रसे मुन जाटनी पट्ट लाफाको केरा सेकी हुन्छ नि है।

श्रोता लाफाको यसै रमाइलो ढिङ नुनि फेरि काठ अर्को लिङ ड्याके नुहुमुनले यसै लिङ बोलले र यहाँ बुमुले यसै लिङ मगर ढिटो फिल्म र यहाँ डेटिङ लाटाले यसै लिङ्गाङ स्वरले तारा सिरिज मगरौ हटिङ शब्द रुद्र हिचाङ मगरौ लेडी ह्याङ संगीत जय कुमार औले यसै फिल्म नारी प्रधान फिल्माले यसै फिल्माङ खान मगर दाकुङ मास्टर भर्मी भुटाङ बुद्ध गहना र यौ ब्यारेङ अर्को लिङ क्षेत्रके नुहुमुनले चिसै लिङ बोलले चिच गजली स्वरले सागर आले मगर हटिङ तारा सिरिज मगरौ ढ्याङ शब्द संगीतले मिनुस राणा मगरौ चिसै रमाइलो लिङ काचिन सेके आछा नै है त।

0: श्रोता लाफाको नाकुएची सेमोनले रेडियो ढोर बराही काठभुङ सोमथुप्ला के मेगा हर्स अन्तर मनुङ आवाजाङ मगर ढुटो मार्फत घामा सेवारक कविता सिजरी छिरी मगरो साथाङ ज्याङ नकै कानुङ वेबसाइट www.radiodhorbarahi.com.np लगिन जातमा र भिन्दाभरि छिनी चिरिङ खलाङ कानकै मगर ढुटो सिस्के च लिङको मात्रै आरमाटमु नाको के मनोरञ्जन जाटाके जुङकुट जात मनले नाको के कानुन ढुटो मासबार कुटा लसमनले आचान सल्लाह सुझाव प्रतिक्रिया जाके मा मेक्ने है जे अनुरोध काठा काठा मासबारङ फिर्का लिङ आरमाटके नुहुनले लिङौ बोलले साली भेना लिङ काने मगर ढुटो चलचित्र मारङ देथिङ लाचाले लिङाङ सुरले मनोज थापा मगर हटिङ निकिता थापा मगर उठ्याङ शब्द संगीतले बुद्ध्या एस मगरौ
1: Anjung Asia Langkang, Guru Play Nasi Angkang, Gending Bahasa Putih, Guru Play Asik Tepi, Anjung Asia Langkang, Guru Play Nasi Angkang, Gending Bahasa Putih, Guru Play Asik Tepi.

यसै रमाइलो लिङ नुनिङ फेरि पनि अर्को लिङ आरमा तिन हुनले लिङ बोलले दिस्याएर दिलख दिस्याएर दिलख लिङ्ग स्वरले सन्तोष राणा मगर हटिङ रित राणा मगरौ ध्याङ शब्द संगीतले डोलराज तारा घरे मगरौ।

लौतनि श्रोता लाखाको नाको कठो मुनाखिङ बाजारो लिङको चेतै रमाइलो जन्म मुके झलिङ मन लेनाङ लेनाङ्ग कानुङ ढुटो मास तर्के भाकमुयाको समय अवधि डुम्के नेपाता मिलम श्रृङ्खला लानाकिङ नाकुङ रेडियो चेटाङ प्रस्तुत छान्के पक्कै तारले बाटो सहित कानुङ ढुटो मास बार्के रोम चैसम्म सेमुयाको श्रोता लाखाको के गिरिङ गिरिङ धन्यवाद मास बार खासके दुष्मयाको सहकर्मी लाखाके र निकिने हुँदा आभार प्रकट गर्थे भोटो जात मन मास बार संयोजक विश्वन श्रेष्ठ आदिवासी जनजाति नगर समन्वय परिषद सुर्ला गण्डकीतिर धन्यवाद प्रकटले साथै विशेष विशेष धन्यवाद यसै मासबारो प्रायोजक बिआर कल्चर एन्ड फेसन हाउस सिलेगौडाके नाको के विभिन्न जात जातिकुङ बडिनको अनि सिएटुङ आधुनिक फेसनेबल बडिनको स्वास्थ्य बगटाङ नाको बिआर कल्चर एन्ड फेसन हाउस नुनाकिङ रोजडीमो रोजडीमो बाटले नाटकी बढी चस्दाखेरि पिआर कल्चर एन्ड फेसन हाउस लुके भाग्ने है त नाको कुचे ठपनाङ मुचो ल्याएर पनि लहु ढुट रोज रेवस्के मामेक मुयानी जेतै माता बराक सविता सिजारी झेडी मगर भाके छाना झोरले जेडौ सेमिङे पाओ नाको भने सेमुन जात्नी रेडियो ढोरबाराही काठ घुङ सोम दशमलव के मेगाहट अन्तर्मनो आवाज

0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी, 9508501422, दिपेश मल्ल ठकुरी, 9508501420, दीप मल्ल ठकुरी, 9406041530।
3: के भन्ने सोच्छा, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटी नै गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सिएमा?
3: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड फिज, ढिला नगर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
5: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
6: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
6: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
7: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
5: गण्डकी मेडिकल हल, दुलेगौडा, माछापुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0-65-590-369, मोबाइल 9840-82-69-26।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ, म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855-23420, 9801-54674 र 9845-23420।
10: ओहो ला
11: ला ला ला, मरे के हो?
10: हेर त, रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
10: अरे हेर त, अन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्दियो कि बाँच्ने हो केही ठेगान छैन।
11: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौ। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
17: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
16: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
18: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा पिपी चोकमा
19: यही जेठ 2 गते शनिबार
20: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
20: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
19: विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
18: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
21: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9856443043।
22: X103.8 अन्टरमन्डको आवाज।
23: सेक्सन 1 स्टुडियो लाइटेड।
24: अहिले बिहानको 10 बज्यो।
25: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 9816695301।
26: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
27: धोरबाराही हाइलाइट्सको साथमा
28: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
27: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
0: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बुधबार 3 पटक बसेर स्थगित भएको बैठक आज बिहान 11 बजेका लागि आह्वान गरिएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची रहेको छ भने त्यस पछाडि प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची रहेको छ। संसदप्रति प्रधानमन्त्री बालेन्द्र शाह जिम्मेवार बन्न नचाहेपछि प्रतिनिधि सभाको बैठक नै प्रभावित भएको छ। नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको उत्तर दिन समेत प्रधानमन्त्री शाह संसद बैठकमा उपस्थित नहुँदा विपक्षीहरूले नाराबाजी गरेका थिए। उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठक छोडेर हिँड्नु भएको थियो, यसको चर्को आलोचना समेत भइरहेको छ। परिणाम त बुधबार नै पारित हुने भनिएको नीति तथा कार्यक्रम समेत प्रभावित बनेको छ। नीति तथा कार्यक्रम माथिको बाँकी छलफल सकेर बुधबार निर्णायक प्रस्तुत गर्ने संसदको कार्यसूची रहेको थियो, तर शून्य समयमा मात्रै संसद कार्यसूची अनुसार चलेको हो। सभामुख टिपी अरियालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएपछि विपक्षी दलका सांसदहरू उठेर नाराबाजी गरेका थिए। प्रशासनिक सुधार र मेरवेयता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने र कार्य सम्पादनलाई थप प्रभावकारी तथा छरितो बनाउने मुख्य उद्देश्य सहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। सरकारले अर्थ, गृह, परराष्ट्र र रक्षा तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यस्तै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आवश्यकतालाई प्राथमिकता दिँदै साबिक शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरेको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने भएको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिको मन्त्रालयलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहने भएका छन्। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भएबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरेको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने भएको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै

अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सरकारको सिफारिशमा यही वैशाख 20 राष्ट्रपतिले जारी गरेको अध्यादेशले निजामती सेवा ऐनको ट्रेड युनियनको व्यवस्था खारेज गरेको छ। यस विरूद्ध रिट परेपछि गएको सोमबार सर्वोच्च अदालतले अध्यादेशको व्यवस्था कार्यान्वयन नगर्न नगराउन सरकारको नाममा अल्पकालीन आदेश दिएको छ। सर्वोच्चको आदेश पछाडि तत्कालका लागि अध्यादेश कार्यान्वयन रोकिएपछि सरकारले ट्रेड युनियनहरूलाई लक्षित गरेर राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो। विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले संघीय संसद सचिवालयमा अध्यादेश अस्वीकृतिको सूचना दर्ता गराएका छन्। एमाले 8 अध्यादेश निष्क्रिय बनाउनुपर्ने भन्दै अस्वीकारको सूचना दर्ता गरेको छ। यस्तै नेपाली कंग्रेसले संवैधानिक परिषद र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना दर्ता गराएको छ। यस्तै नेकपाले केही नेपाल ऐन, संवैधानिक परिषद, विश्वविद्यालय र सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी अध्यादेश अस्वीकार होस् भन्ने सूचना दर्ता गराएको संसद सचिवालयले जनाएको छ। नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज बिहिबार र भोलि शुक्रबार पोखरामा विशेष प्रादेशिक भेला आयोजना गर्ने भएको छ। प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला नाम दिएको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपाली कंग्रेस गण्डकी प्रदेशले जनाएको छ। पोखरामा हिजो पत्रकार सम्मेलन गर्दै आयोजकले भेलामा पार्टीका सभापति गगन कुमार थापा सहभागी हुने जानकारी दिनुभयो। प्रतिष्ठानका उपप्रमुख मधु आचार्यका अनुसार भेलामा गण्डकी प्रदेशका विभिन्न तहका जनप्रतिनिधि र नेताहरूको ठूलो उपस्थिति रहेको छ। कार्यक्रममा गण्डकीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहभागी हुने जनाइएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 7 राष्ट्रिय महाधिवेशनले पुण्य प्रसाद सिटौलाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। वैशाखको 27 गते पोखरामा शुरू भएको महाधिवेशन हिजो बुधबार नयाँ नेतृत्व चुनेर सकिएको हो। अध्यक्षमा सिटौलाले 1030 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी हरिशरण केसी 464 मतमा सीमित बन्नुभयो। 3 वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐन कुमार साई र केदार प्रसाद पौडेल चुनिनु भएको छ। प्रजापतिले सर्वाधिक 826 मत, साईले 749 मत र केदार प्रसाद पौडेलले 579 मत प्राप्त गर्नुभयो। वरिष्ठ उपाध्यक्षमा 6 मैदानमा हुनुहुन्थ्यो। महासंघको 86 पदका लागि 1663 प्रतिनिधिले मतदान गरेका हुन्। नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधि मन्त्री बनाउँदै अहिलेको अवस्थामा यातायात व्यवसायको समस्या सुल्झाउन लाग्ने वाचा गर्नुभएको छ। यस वर्ष सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा तनहुँ जिल्लाका 3 विद्यालयको नतिजा शून्य आएको छ। शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख कृष्ण प्रसाद श्रेष्ठका अनुसार जिल्लाका 2 सामुदायिक र 1 संस्थागत विद्यालयबाट परीक्षामा सामेल भएका कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेका छैनन्। बन्दीपुर गाउँपालिकाका 2 विद्यालयको नतिजा शून्य रहेको छ। सामुदायिक तर्फको अरूण माध्यमिक विद्यालयबाट परीक्षा दिएका 3 र संस्थागत तर्फको दीप शिखा माध्यमिक विद्यालयबाट परीक्षा दिएका 5 विद्यार्थी मध्ये सबै अनुत्तीर्ण भएका छन्। यस्तै गरी रिसिङ गाउँपालिकाको 1 विद्यालयको नतिजा पनि शून्य आएको छ। वडा नम्बर 5 स्थित जयदुर्गा माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी भएका 4 विद्यार्थी मध्ये कोही पनि उत्तीर्ण हुन सकेनन्। जिल्लाभरिको समग्र नतिजा हेर्दा तनहुँमा यस वर्ष 65.75% विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लाबाट परीक्षामा सहभागी भएका कुल 4,940 विद्यार्थी मध्ये 3,248 विद्यार्थी सफलता प्राप्त गर्न सफल भएका छन् भने अघिल्लो वर्ष जिल्लाका 13 सामुदायिक विद्यालयको नतिजा शून्य आएको तुलनामा यस वर्ष शून्य नतिजा आउने विद्यालयको संख्यामा भने उल्लेखनीय कमी देखिएको इकाईले जनाएको छ।
राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा देखिएको प्राविधिक समस्याले गर्दा तनहुँमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा बुधबारदेखि अवरुद्ध भएको छ। प्रणालीमा समस्या आएकाले बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास प्रष्टले प्रणालीमा आएको जटिलताले सेवा अवरुद्ध भएको

0: बताउनुभयो। उहाँका अनुसार विभागमा मरम्मत कार्य भइरहेकोले समस्या समाधान हुन साथ सेवा पुनः शुरू गरिनेछ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट प्राप्त जानकारी अनुसार नयाँ दर्ता गर्दा जारी हुने राष्ट्रिय परिचय पत्र नम्बरलाई प्रणालीले प्रमाणीकरण गर्न नसकेपछि विवरण दर्ता र विवरण सच्याउने लगायतका कामहरू प्रभावित बनेका छन्। तनहुँको भीमाद नगरपालिका स्थित रहेको भीमाद बजारका होटल तथा किराना पसलमा गरिएको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायमा मूल्य सूची नराखिएको र केही पसल दर्ता तथा नवीकरण बिना सञ्चालन भएको र ठूलो परिमाणमा म्याद नागेको खाद्य तथा पेय पदार्थ बिक्रीका लागि राखिएको फेला परेको छ। जिल्ला बजार अनुगमन समितिका संयोजक एवं एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरी प्रसाद रेग्मीको नेतृत्वमा भीमाद बजार क्षेत्रमा गरिएको अनुगमनमा त्यस्तो भेटिएको हो। अनुगमन टोलीमा जिल्ला प्रशासन तनहुका गोपाल पोखरेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सन्तोष थापा मगर, भीमाद नगरपालिकाका सूर्य प्रसाद पौडेल, तनहुद्योग वाणिज्य संघ भीमादका सभापति चतुर्भुज सुवेदी, प्रहरी नायबी निरीक्षक प्रकाश पौडेल, एकीकृत सेवा कार्यालयका चीज कुमार श्रेष्ठ र सूर्य बहादुर थापा सहित संचारकर्मी एवं नगर प्रहरीको सहभागिता रहेको थियो। अनुगमन टोलीले होटल र खाद्यान्न पसलमा मूल्य सूची राखिएको नराखिएको, व्यवसाय दर्ता तथा नवीकरण, खाद्य वस्तुको गुणस्तर र शुद्धता, नापतौल तथा वस्तु वा सेवाको सहज आपूर्ति भए नभएको विषयमा निरीक्षण गरेको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले देशैभरिका विभिन्न अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेको जग्गा, जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि माग गरेको छ। मन्त्रालयले ठूलो अस्पतालहरूको नाम नै किटान गरेर जारी गरेको विज्ञप्तिमा अस्पतालले आफ्नो जग्गाको साँप सिमाना स्वीकृत नक्सा अनुसार भए नभएको किन गरेर जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न निर्देशन दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीन भ्रमणमा रहनुभएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनीय राष्ट्रपति शी जिनपिङले दुई देश प्रतिद्वन्दी होइन साझेदार बनेर अगाडि बढ्नुपर्ने प्रस्ताव गर्नुभएको छ। ट्रम्प र शी जिनपिङ बीच द्विपक्षीय वार्ता जारी छ। भ्रमणका क्रममा यस अगाडि अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देश बीच राम्रो सम्बन्ध रहेको र कुनै समस्या हुँदा मिलेर समाधान गर्ने गरेको बताउनुभयो। उहाँले दुई देश बीच फोन मार्फत पनि समस्यामा समाधान भएको सुनाउनु भएको छ। ट्रम्पले शीको प्रशंसा गर्दै एक महान नेता भएको बताउनुभयो। अमेरिकी राष्ट्रपतिले भन्नुभयो, यो भ्रमणमा विश्वको उत्कृष्ट व्यापारिक नेताहरूलाई सँगै ल्याएको छु। शीर्ष व्यक्तिहरू मात्र तपाईंलाई सम्मान गर्न आएका छन्। ट्रम्पले अमेरिका र चीन बीचको सम्बन्ध अब पहिले भन्दा अझै राम्रो हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले चीन र अमेरिकाको सम्बन्धको महान जहाजलाई सही दिशामा अगाडि बढ़ाउन र 2026लाई सम्बन्धमा नयाँ अध्याय खोल्ने ऐतिहासिक वर्ष बनाउन ट्रम्पसँग छलफल गर्न र सँगै काम गर्न तत्पर रहेको उहाँले बताउनुभयो। अब खेल समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी T20 विश्वकप वरियताको अलराउण्डरतर्फ चौथो स्थानमा यथावत रहनु भएको छ। आईसीसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र चौथो स्थानमा रहनु भएको छ भने वरियता अनुसार दिपेन्द्रको 245 रेटिङ अङ्क रहेको छ। यो विश्व वरियतामा जिम्बावेका सिकन्दर रजा 328 अङ्क सहित शीर्ष स्थानमा रहनु भएको छ। त्यस्तै भारतका हार्दिक पाण्डे दोस्रो र पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा रहनु भएको छ। अफगानिस्तानका अजम तुल्लाह ओम रजाई पाँचौं स्थानमा हुनुहुन्छ। त्यस्तै एक दिवसीय परीक्षाको अलराउण्डरतर्फ भने दिपेन्द्र तीन स्थान सुधार गर्दै 28 स्थानमा उक्लिनु भएको छ। उहाँको रेटिङ अङ्क 153 रहेको छ। त्यस्तै नेपालका अर्का खेलाड़ी करण केसी तीन स्थान तल झरेर 84 स्थानमा पुग्नु भएको छ भने एक दिवसीय परीक्षाको ब्याटिङतर्फ भने दिपेन्द्र सिंह आई दुई स्थान सुधार गरेर 99 स्थानमा पुग्नु भएको छ। त्यस्तै आसिफ शेख 13 स्थान सुधार गर्दै 93 स्थानमा रहनु भएको छ। अवस्था नै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको दरबार रही हाइलाइट आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौँ। त्यति जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म पनि विदा हुन चाहन्छु। रेडियो दरबार रही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908816142।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868168887।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
10: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846066599 छ।
11: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। कमजोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
12: हामीलाई कसरी रगतको कमी हुन्छ त?
11: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
12: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
11: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
12: यसबाट बस्न के गर्छ मिस?
11: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
12: यो चक्की कहाँ पाइन्छ मिस?
11: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
13: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
18: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
16: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
18: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
14: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
14: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373710 र 9921653507।
19: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
19: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
21: मोबाइल 9008535537 र 9806615899।
22: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
23: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
22: ओके ल जान।
23: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
22: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
23: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9847000787।
24: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाइ? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि
0: पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सीपीभीसी, पीवीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
1: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भने सुरुप पजोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
4: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
25: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा
26: यही जेठ 2 गते शनिबार
25: यस सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: लक्षित समूहहरू
25: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
6: मुटुको बाथरोग,
25: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
6: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
25: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
6: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
25: कोलेस्ट्रोल, ट्राइग्लिसराइड भएका बिरामीहरू,
6: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
25: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
6: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
25: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
6: पेसमेकर सम्बन्धीका बिरामीहरू।
26: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493 र 582-478।
27: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
28: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
27: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
29: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
27: ए हो र, हस् दाई म आजै जान्छु।
30: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9056062891।
31: मेरो मन एकदमै शान्त हुन्छ प्रभु, आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
32: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
30: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
30: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
30: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
30: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
30: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
30: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: This is Radio Dhorbarahi 103.8 MHz.
7: 103.8 MHz presents Everyday 10:30 AM to 12 PM.
8: It's time for calling time.
7: Only on Radio Dhorbarahi.

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई जसले तुला सुन्दै हुनुहुन्छ रेडियो थोर बाराही 103.8 मेगाहर्ज सन्दर्भमा वा साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiothorbarahi.com.np लगइन गरेर विश्वभरिका साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम रहेको छ जसलाई चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ सबको 12 बजेको समयसम्म र बिहानको समय होइन, अलि चिसो मौसम पनि छ है, अनि धेरै साथीहरू संसारमा हुनुहुन्छ होला र साथमा चाहिँ हामीलाई रेडियो चुनन गरेर सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा सँगसँगै आज विभागकै विषयमा रहेर श्रोता साथीको प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिने दिन रहेको छ। सो ढिला नगरी कार्यक्रमको सुरुवात गरिहाल्छु। सुमधुर गीतबाट उडाई लैजाला टाइटलमा रहेको सुमधुर गीत छ जसमा चाहिँ आवाज रहेको छ भेनस केसीको भने ढिला नगरी राखिहाल्छु, स्वीकार्नुहोला र फोन डायल गर्दै गर्नुहोला 0561 400 2000। समाले रा

हजुर सरर रेलवे सरी उडाइरहेछौला सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको बाह्र बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छ भने साथमा फरक बार फरक श्रृङ्खलाको साथमा आइरहँदा आज बिहिबारको एपिसोडमा रहेर भने श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिन्छौ जहाँ चाहिँ आफूभित्र लुकेर रहेको प्रतिभा कला गला प्रस्तुतिहरूलाई चाहिँ कार्यक्रम मार्फत हाम्रो श्रोता साथीलाई पनि सुनाउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ 0625714200 को टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ भन्दै प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण सुनसादी पसल जलेगौडाले जहाँ चाहिँ प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगनाहरू खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेर गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ भने गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ अनि त्यसै गरी हाम्रो प्रोग्रामको चाहिँ अर्को पनि स्पोन्सर रहेको छ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्जलरी सपले प्रोपाइटर हुनुहुन्छ अरुण कुमार श्रेष्ठ भन्ने कल गर्ने साथीमध्ये हामी बारेपछि एकजना साथीलाई चाहिँ विजय गराउँछौँ अनि विजय साथी मध्ये पनि अन्तिमबार शनिबार भन्ने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुस भएको रिचार्ज भन्ने यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै 0625714200 बाटो भएर सहभागिता जनाउँदै गर्नुहोला अहिलेको लागि भने तपाईँमा आज राख्दै रीति जाने भइसक्यो अब घमण्ड गर्नु हुँदैन भन्ने खालको मिठो शब्द संगीतले भरिएको सुमधुर गीतमा आवाज रहेको छ टेक बिसी अनि मेलेना मैनालीको आवाजमा सजिएको गीत सिकार्नुहोला है त

0: हजुर रीति जाने वैशाखको टाइटलमा रहेको सुमधुर गीत रहेको थियो यो गीत सँगसँगै अहिले भने टेलिफोन लाइनमा चाहिँ साथी हुनुहुन्छ है. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर.
1: हजुर नमस्ते.
0: कहाँदेखि कस्तो आवाज सुन्दैछु होला? किमन्जाडादेखि हाम्रो हसिना गुरुङजी हुनुहुन्छ है.
1: हजुर.
0: अनि हसिनाजीको नयनोला हालखबर के छ पछिल्लो समयको?
1: हजुर
0: पछिल्लो समयको हालखबर नयाँ नौलो कुराकानी हालखबर के छ भनेको के हसिनाजीको?
1: एकदमै ठिक छ. पानी परेको थियो, अहिले काम लागिरहेको छ. अब खेतीपाती गर्नु पर्छ, काम गर्नु पर्छ.
0: त्यही त
1: भर्खरै खाना खाएर हजुरको प्रोग्राम सुनिराखेको थिएँ.
0: हजुर अनि फोन पनि लागिहाल्यो है.
1: हजुर
0: अनि रेडियो प्रोग्राम सुनिरहँदा अहिले टेलिफोनमा चाहिँ हाम्रो आवाज कस्तो सुनिएको छ हसिनाजी?
1: हजुर
0: नै आएको छ है. अनि आज रेडियो प्रोग्राममा के गर्छौ भनेर थाहा छ त? ए ल त्यसो भए हाम्रो पहिलो सहभागी साथी पनि हुनुहुन्छ हाम्रो हसिनाजी है. आज चाहिँ तपाईँबाट नै हामी सुरु गरिहाल्छौँ. धेरै साथीहरू पर्खाइमा पनि हुनुहुन्छ, आज साथीहरूले के सुनाउनुहुन्छ भनेर है. सो हसिनाजीबाट नै हामी अगाडि बढिहाल्छौँ. आज के सुनाउँदै हुनुहुन्छ अरे? ल अब सुरु गरिदिनुहोस् है त. 1 2 3 गो.
1: Ha ha ha ha.

0: हजुर, धेरै धेरै धन्यवाद यो मिठो आवाजको लागि। है, हामी पनि तपाईँको आवाज सुन्दा त्यतातिर एकदमै गीतले छोए जस्तो पनि भएको थियो। अनि अहिलेको लागि भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ। है, ल, सम्झना साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि हामी
1: एकपछि मेरो घरको लागि पठाउँछु र स्पिकर एउटा एकजना साथी हुनुहुन्छ उनले म उहाँको साथी लगाउन चाहन्छु र जति पनि मेरो साथीहरू छन् मलाई बिना भनेर चिने नचिने सम्पूर्ण साथीहरूलाई
0: ओके नमस्ते बाई बाई। शुभ दिन। उहाँ हुनुहुन्थ्यो हसिनाजी। है, अनि उहाँको हसिनाजीले चाहिँ नाम जस्तो सुनेको छ, मिठो आवाज सुनाएर छुटिसक्नु भएको छ, मनमा गहिरो भाव सकेको रौँ। यसरी नै अब गीत मार्फत धेरै कुराहरू पोखिरहेको हुन्छ नि त। है, यस्तै मिठा मिठा गीत सङ्गीतहरू कार्यक्रममा स्थान पनि दिन्छौँ हामी। आधुनिक गीत सङ्गीतलाई अहिलेको लागि भने ढिला नगरी फेरि अर्को साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
2: हेलो हजुर दर्शन, नमस्ते। नमस्ते हजुर
0: दर्शन, नमस्ते झोरले हजुर कार्यक्रममा
2: धेरै हजुर भाग्यमानी हजुर।
0: अनि के छ पिरुङतिर पानी कतिको पर्यो त नि?
2: हजुर पानी त राति हल्का राति पर्यो, अहिले परेको छैन। अब आज दिउँसो कस्तो हुन्छ, अब हिजो पनि पर्यो
0: भनेपछि हिजो बेलुकी पखको समयमा चाहिँ त्यति ठुलो पानी परेन हो।
2: हजुर
0: हाम्रोतिर चाहिँ एकदमै मजाले आएको थियो कि, त्यही भएर सोधिहाल्नु मन पर्यो मन लाग्यो। है, अनि खाना खानु भएको छ कि छैन, पाक्यो कि पाकेन भनेर सोध्नु पर्छ कि।
2: खाना अब खाना पाक्नु भएको छ, तरकारी पकाउँदैछु,
0: एकदमै
2: खाना बाँकी नै छ है।
0: ल, एकदमै मिठो मिठो गरेर चाहिँ खानु होला अनि हामीलाई पनि सम्झौँदै गर्नु होला। है घरमा के भन्छ, ठ्याक्कै बिहानको समयमा खाएको चाहिँ सकिने बेला भयो होला अनि टक्क प्रोग्राम सकेपछि चाहिँ पिरुङतिर गएर अब खाजा खाने कि खाना खाने। है, त्यही गरेर खानु पर्यो कि। त्यही त। अनि रेडियो प्रोग्राम सुन्नु भएको छ आज?
2: हजुर।
0: अनि साथीले चाहिँ अब मिठो आवाज सुनेर गइसक्नु भएको छ, अब चाहिँ हाम्रो ठगी मायाजीको आवाज पनि हामी सुनिहाल्छौँ। है त
2: हजुर, अब हल्का फुल्का हल्का मेरो मुखमा कस्तो जस्तो आउँछ त्यस्तै अलिकति धेरै सुनाउन
0: सक्दिनँ। ल, थोरै भए पनि अब सुरु गरिहालौँ हामी सुन्न एकदमै आतुर भइसक्यौँ। है, वान टू थ्री गो।
2: हुन्छ ल, हस्।

cơm thêm lại xuân phan thái.

0: यति नै त
1: हजुर सर धेरै धेरै धन्यवाद यो मिठा आवाजको लागि है ल आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु पर्यो खोकी लाग्यो भन्दा त्यस्तो मिठा आवाज सुन्न पाइएको छ है आगो दिनमा अझै धेरै यो भन्दा मिठा आवाज सुनाइदिनु होला अनि हाम्रो खगी मायाजीको गीतको भाका जस्तै नै एउटा गीत छ कि तिर्सना गुरुङको आगोमा सालै त भन्ने अनि यो गीत कसलाई सुनाउन चाहनुहुन्छ
0: हजुर सरपञ्च हजुरको लागि
1: सो मच
0: अनि म भन्दा अघि पछि आउने साथीहरूको लागि जति पनि कार्यक्रम सुनेर बस्नुभएको छ सबैको लागि हाम्रो साथीहरू हुनुहुन्छ हाम्रो दाई आउनुहुन्छ नरेन्द्र मलाई हुन शर्मा दाई अमित टुलतन दाई अनि राधा राई गीता राई कुबेर राई अनि हाम्रो यता हुनुहुन्छ स्मृति पुन अनि हाम्रो यता हुनुहुन्छ जेगु छेत्री दाई ऋषिराम दाई एकलाल रन्दुली मगर अनि प्रेम भाइ अनि हाम्रो यता हुनुहुन्छ प्रविशी दाई दाई अनि यता हुनुहुन्छ चन्द्र भाइ रोसिका लम्साल रघुमाया शान्ति अनि हाम्रो मोहम्मद सायरा लगायत सबै सबै अनि हाम्रो दिदी हुनुहुन्छ चेतना मगर दिदी उहाँको लागि पनि धेरै सम्झना भन्दै
1: नमस्ते बाई बाई शुभ दिन सुटिङ छौ खगीमाया थापाजी हुनुहुन्थ्यो पिरुङदेखि मिठो आवाज सुनाएर गइसक्नु भएको छ आज सुरुवातीमै साथीहरूको चाहिँ यति मिठो मिठो आवाज सुन्न पाइरहेका छौँ भने 0465 1414 शून्य शून्यको बाटो भएर साथीहरूलाई हामी केही क्षणमा सहभागी गराउँछौ अहिलेको लागि भने श्रेष्ठ मधुर गीत आगोमै सालै त टाइटलमा रहेको यो गीत सँगसँगै पहिलो विश्राम पश्चात 11 बजेको टाइम सेट गर्दै हामी पुनः उपस्थित हुन्छौ हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, दुलेगौडा, बिपी चोक।
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460269025।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनसादी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
11: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
16: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
19: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
20: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9855-66136 र 9151-66136।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
21: Station 1, Studio Talchit.
22: Aile, Vienna ko 11 bajyo.
16: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
23: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्रामको साथमा सदाजे आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म र हामी चाहिँ फरकबार फरक श्रृङ्खलाको साथमा हप्ताको साथै दिन आउँदै गर्दा आज चाहिँ श्रोता साथीको प्रतिभालाई नै कार्यक्रममा स्थान दिइरहेका छौं भने सहभागिता जनाउँदै कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
24: अनि हजुर नमस्ते, नमस्कार। श्रेष्ठ व्यस्त आरम्भ कामना गर्छ म हजुरको साथमा चेकु छेत्री भानुबाट।
23: हजुर, यहाँलाई पनि कार्यक्रममा धेरै धेरै स्वागत छ भन्दै टेकुजीको चाहिँ के छ त नयाँ नौला हाल खबर?
24: ट्याप पुर्याउनेछ नानी, अब त्यस्तै भएमा आगामी बसाइमा बताउनेछु हजुरलाई भन्न चाहन्छु।
23: पक्कै पनि आगामी दिनहरूमा पनि यसरी सम्झँदै गर्नुहोला भन्दै अनि हजुर रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
24: थोरै बाहिर छु नानी, सुनेको अवस्था त छैन, तर समय भएर कल लगाएको भन्न चाहन्छु।
23: ए ल, यहाँले चाहिँ अब प्रोग्राम नसुने तापनि सम्झिनु भएकोमा फेरि पनि धेरै धेरै धन्यवाद भन्दै आजको साथीहरूले सुरुवातीदेखि नै मिठो मिठो गीतहरू गुनगुनाइरहनु भएको छ भने हाम्रो टेकुजीले चाहिँ आज हामीलाई के सुनाउँदै हुनुहुन्छ त नि?
24: छोटो प्रस्तुति तानी, न त तिम्रो जोबान मल्यो न त मेरो जोबान तिमीलाई, है त
23: ल हुन्छ सुरु गरिदिनुहोस् यो मिठो सिर्जना, 1 2 3 गो।

0: को लागि है कस्तो मिठो गरेर प्रस्तुत गरिदिनु भयो अनि आज भले टाढा भए तापनि मिलेसम्म रेडियो प्रोग्राम चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला अरू साथीहरूको यस्तै प्रतिभा पनि सुन्छौँ हामी अनि छुटिनु पूर्व चाहिँ अब तपाईँको ठाउँतिरको चाहिँ नयाँ नौला हाल खबर के छ सुनाइदिनुहोस् अनि हामी छुट्टिन्छौँ है
1: रेडियो स्टेसन अब फ्रिक्वेन्सी मार्फत छैन अब फेसबुक पेज अनलाइनबाट अब हाम्रो पात्रो नेपाली पात्रोबाट सुन्नेहरू अब त्यसको समय मिलाउनु पर्छ कहिले कहिले नत्र मिल्दैन अनि सुन्न पर्ने मलाई समस्या नै छ भन्न चाहन्छु साथीहरू सम्झाउनु पर्छ फर्स्ट टाइम हजुरलाई रेडियो झोर बराई हो दिनुलाई मेरो घर फ्यामिलीलाई र जहाँ जुन माध्यममा त भए पनि हाम्रो प्यारो प्रोग्राम सुन्ने सबै साथीलाई मिठो माया साथ सम्झेर छुटिन्छ नमस्कार
0: नमस्ते बाई बाई हेभ अ गुड डे शुभ दिन भानुदेखि हुनुहुन्छ टेगु छेत्रीजी न त तिम्रो जवानमालाई न त मेरो जवान तिमीलाई मिठो सिर्जना सुनाएर गइसक्नु भएको छ भने पालो तपाईँको हो 965-7420 बाटो भएर यसरी नै सहभागिता जनाउन सक्नुहुन्छ आफ्नो प्रतिभा राख्न सक्नुहुन्छ अहिलेको लागि भने रोएर चाहिँ अब कोही आफ्नो हुँदैन टाइटलमा रहेको सुमधुर गीत रहेको छ बगे पनि सानोको समयमा चाहिँ कस्तो हुन्थ्यो होला फेरि रोयो भने चाहिँ अब मम्मी बाबाले पुरै कुरा चाहिँ अब चाहेको कुराहरू चाहिँ दिलाइदिनुहुन्थ्यो अब रोएपछि चाहिँ पाइदो रहेछ है भन्ने खालको एक खालको मनोविज्ञान चाहिँ त्यस्तो पनि थियो नि त है तर वास्तवमै अब रोएरै सबै कुरा पाउने त होइन नि त है त्यस्तै शब्द सङ्गीतले भरेको छ मधुर गीत छ प्रमोद खरेलको आवाजमा सजिएको यो सँगसँगै हामी पुनः उपस्थित हुन्छौँ हामी सँगै

हजुर यो मार मेकानिजम मधुर गीत विमास कार्यक्रम स्थान दिइसकेको छु। प्रमोद खरेलको आवाजमा सजिएको यो गीत सँगसँगै पालो तपाईँको हो 0625414200 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ। फरक बार फरक श्रृङ्खलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौ भने कार्यक्रम सम्बन्धी जानकारी पनि गराइहालौं, जहाँ चाहिँ अब हाम्रो नियमित श्रोता साथीलाई त थाहा छँदैछ, त्यही पनि कोही साथी नयाँ जोडिनु भएको छ भने पनि उहाँको लागि चाहिँ रह्यो जानकारी। आइतबार भनेको चाहिँ हामी अन्ताक्षरी विशेषको साथमा जोडिन्छौँ, सोमबार हामी श्रोता साथी हृदयमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिने गर्दछौ भने त्यस्तै मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछु अनि त्यो टपिकमा यहाँको विचार के छ त आफ्नो कुराहरू खुलेर राख्न सक्नुहुन्छ। अनि बुधबार चाहिँ हामी नाटक गर्छौँ अनि ड्रामाको साथमा जोडिन्छौँ। त्यस्तै गरी आज बिहिबार चाहिँ श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु भने भोलि शुक्रबारको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेमको साथमा चाहिँ रहन्छौँ। अनि त्यस्तै गरी शनिबार भनेको चाहिँ गाउँ खाने कथा, यसरी हप्ताको सातै दिन फरकबार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा बारेपछि एकजना साथीलाई विजय गराउँछौँ र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रोज भएको रिक्सा, जहाँ चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण सुन्तादी पसल देलेगौडाले, प्रोपाइटर हुनुहुन्छ बहादुर सुन्नार भन्ने केही साथीहरूको लाइनमा हुनुहुन्थ्यो। र अहिले भने एउटा गीतको साथमा चाहिँ हामी विश्राममा जान्छौँ अनि साथी सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउँदै गर्नुहोला। रमाइलो गीत रहेको छ हेलो सिस्टर हेलो मिस्टर, अनि यो गीतको शब्द सङ्गीत मलाई चाहिँ एकदमै रमाइलो लाग्छ। अब के कस्तो छ, किन रमाइलो छ त भनेर हामी गीतबाट नै सुन्छौँ। समीक्षा अधिकारी सँगसँगै हेमन्त शर्माका आवाजमा सोझेको यस्तो मधुर गीत स्वीकार्नु होला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235526363।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166334372।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्ने त सतर्क हुनु पर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: निसन्तानपन र बाँझोपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 0654142733, मोबाइल 98678161887।
12: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
13: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
12: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
14: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
15: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौंडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 98171669, राजु विश्वकर्मा, 98087162।
16: मम्मी भोक लाग्यो, खाजा खाम न।
17: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
16: हस् मम्मी।
18: मैले सुने छोरी, ल जाम हिँड।
17: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
18: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
17: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
18: बीजी मोमो हाउस दुलेगौंडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
19: यही आउँदो जेठ 2 गते पहिलो शनिबार
20: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
19: उपचार हुने रोगहरू
20: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
19: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
20: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
19: दिसा पिसाब एवं पेटको समस्या,
20: तौल घटबड हुने वा थाइराइडको समस्या,
19: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
20: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
19: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौंडा तनहुँ।
20: फोन नम्बर 0564142333 र 9678161887।
21: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
22: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
23: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर, कार्यक्रमको यो केही छिनको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्रामको साथमा म सधैँछु सदाजी। आज पनि कार्यक्रम प्रस्तुत अनुमल्ल रहन सबको 12 बजेको समयसम्म र आज बिहिबारको एपिसोडमा रहेर श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौँ भने आफ्नो कला गला प्रस्तुतिलाई चाहिँ प्रस्तुत गर्नको लागि आउन सक्नुहुन्छ 0 45 14 00 बाटो भएर कोही साथी जिल्ला नगरी स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। हेलो
1: हेलो
0: हेलो, नमस्ते हजुर।
1: नमस्कार नमस्ते नमस्कार। अभिवादन, आराम हुनुहुन्छ?
0: एकदमै सन्चै आराम छौ।
1: शान्ति हो, शान्ति देखिरहना है। म चाङ्लाको मान्छे यहाँ तनाउबाट बोलिरहेको छु। अनुजी आराम हुनुहुन्छ?
0: एकदमै सन्चै आरामै छौ भन्दै हाम्रो शान्ति देवीजीलाई चाहिँ कार्यक्रममा धेरै धेरै स्वागत छ है।
1: आइतबारको दिन मैले सुरुबाटदेखि गरेको पटक्कै फोन लाउनै सकेन।
0: त्यही त, आइतबारको दिनमा चाहिँ हाम्रो टेलिफोनमा एकदमै समस्या देखियो होइन, अनि त्यही भएर चाहिँ सोमबारको दिनमा चाहिँ अब अफिसको लाइनबाट चाहिँ हामीले जोडिने प्रयास गर्यौं, अनि आजबाट चाहिँ हामी मजाले सिकाएकै छौ भन्नुपर्छ है। त्यो दिन चाहिँ एकदमै समस्या परेको थियो। हामीसँग चाहिँ जोडिनु पर्ने नम्बर 0 45 14 00 00 नै हो, अनि आइतबारको दिनमा चाहिँ टेलिफोन लाइनमा चाहिँ समस्या देखिएको भएर चाहिँ हामी जोडिन नसक्या हो कि शान्तिजी।
1: ए, त्यसो भएछ।
0: प्रोग्राम
1: अर्को मान्छेले उठाउँछ त्यहाँबाट हिजो भने यसो बोले थियो त्यो सृष्टि सृष्टि
0: हजुर। अनि पछिल्लो समय यतातिरको स्याङ्जादेखि यता तनहुँतिरको बसाइ चाहिँ कस्तो हुँदैछ त?
1: हजुर, अब केही दिन यसो भएर धेरै भनेको 12-15 दिन बसिन्छ यता,
0: अनि
1: त्यसपछि फेरि स्याङ्जातिर लाग्ने।
0: ल ठिकै छ, यहाँको बसोबासलाई चाहिँ एकदमै शुभ सफल बनाउनु होला, हामीसँग पनि जोडिँदै गर्नु होला भन्दै आज रेडियो प्रोग्राम चाहिँ सुन्न पाउनु भएको छ कि छैन?
1: हजुर, अनि यसो मोटामोटी सुने के अरे, आज आफ्नो चाहिने कलाहरू प्रदर्शन गर्नु चाहिने भन्नुभएको थियो, त्यही सुने थिएँ।
0: अनि आज हामीलाई चाहिँ हाम्रो शान्तिजीले के सुनाउँदै हुनुहुन्छ त नि?
1: हजुर, अनि एउटा दुईवटा चोटा गीत गाए पनि हुन्छ, अलिक बोली ऊ भएछ के अरे, अनि मैले एउटा सानो कविताको एउटा श्लोकको रूपमा एउटा विद्या सम्बन्धी भन्छु है त।
0: सुरु गरिदिनुहोस् आफ्नो प्रस्तुति राख्न सक्नुहुन्छ। 1, 2, 3, go।
1: हस् हस् जस्तो म सानो यसो पुरानो हो, मैले सानो यसमा गरेको भनेको जोडेको अनि लेखेको कथा जस्तो हो, यसो प्रस्तुत गर्छु त ल हजुर। माया कर्म जान काट ठुलो साधन आत्मा अति शिष पसन्दिने विद्ध मिठो भोजन। मायाको घरमा जाल काटन दुध ठुलो साधन आत्मामा अति शिष्ट आत्मामा अति शिष्ट पोषण दिने विद्ध मिठो भोजन। विद्धको अपहरण जसले गर्यो आफै मर्यो त्यो बुझी आयो सबजन मिले विद्ध पढि पढाई। मेवाको फल कति पटिलो रङ्ग रातो र पहेँलो छोक्रा काँडा नभएको अति सौरसिलो झन्न मिठो गुलियो। यस्तो जानेर नाइसो बिरुवा लाग्यो पलाउन हे निर्विवेक बोका घुमी घुमी पाइने चट्ट मिठो नखान। हे निर्विवेक बोका पाइने धन्यवाद, यति नै।
0: हजुर, धेरै धेरै धन्यवाद यहाँको सिर्जनाको लागि, मिठो शब्द सिर्जना सुनाइदिनु भयो, थ्याङ्क यू सो मच भन्दै अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् खुलेर, अनि हामी छुटिनुपर्छ है।
1: सम्झना पाइयो
0: हजुर, मजाले सम्झना पाइयो आज।
1: हजुर अनि सर्वप्रथम हजुरलाई धेरै धेरै सम्झना माया सम्झना असीम सम्झना माया अनि गएर पराजितको हुनुहुन्छ उहाँलाई धेरै सम्झना माया अनि ममताजीलाई राजकुमार सरलाई अनि सृष्टि छेत्रीजीलाई अनि सबै होल युनिटलाई धेरै धेरै धेरै धेरै सम्पूर्ण होल युनिटलाई नै मेरो सम्मानका साथ नमस्कार सम्झना शुभ दिन सबै सफल होस् हाम्रो त्यो भनौँ रेडियो ढोरबराई सफल होस् भन्न चाहन्छु प्रगतिको शुभकामना गर्न चाहे र साथमा नै मेरो घरमा घर घरका सबै परिवारलाई सम्झन चाहे मेरो माइती माउली परिवारलाई सम्झन चाहे र त्यहाँ हाम्रो साथीहरू भन्नुपर्दा खै माइतीजीलाई सम्झन चाहे अनि गएर अरू नामै आउँदैन पनि अनि गएर नरेन्द्रजी मान्छेलाई सम्झन चाहे अनि राधा राई बहिनीलाई सम्झन चाहे सलिनाजीलाई सम्झन चाहे हाम्रो पोखरातिर हुने हाम्रो भाइ कलाकार रामजी पौडेललाई सम्झन चाहे अनि गएर मनको मान्छे भनेर चिनिनु पर्छ उहाँ अहिले काठमाडौँ हुनुहुन्छ उहाँलाई पनि सम्झन चाहे मनको मान्छे भनेर प्रस्तुत हुनु पुगेसुकै उहाँलाई पनि सम्झन चाहे सबै सबैको नाम आएन मलाई यो धेरै गएर एफएम सुनेर बस्ने सम्पूर्ण सम्पूर्ण पहिला हुने अब पछि हामी सबैलाई धेरै धेरै धेरै धेरै सम्झना राख्दै शुभ दिन भन्दै बिदा हुन्छु नमस्कार
0: नमस्कार छुट्टिन्छौ शुभदी नमस्कार उहाँ हुनुहुन्थ्यो शान्ति देवी हजी है अनि उहाँले चाहिँ धेरै साथीलाई सम्झना सन्देश राखेर गइसक्नु भएको छ अब स्याङ्जातिर हुँदा चाहिँ रेडियो सुन्न पाइँदैन त्यसैले यतातिर आउँदा चाहिँ सुनेको छु भन्नुहुन्छ अनि जोडिराख्नु भएको हुन्छ धेरै माया गर्नुहुन्छ यसरी नै सम्झँदै गर्नुहोला भन्दै साथीहरूको प्रतिभा सुनिरहेका छौँ तर अहिले भने विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको कारणले गर्दा हामी एउटा मिठो गीतको साथमा विश्राममा जान्छौँ पर्दैन पर्दैन मलाई फकाउन सुमधुर गीत रहेको छ बेनिता पौडेल अनि सुरेश लामाका आवाजमा सजिएको यो गीत पश्चात विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ हामी सँगै रहनुहोला।

टेंशन को कारण ले भोलि यसमा सबैले आफ्नो ख्याल राख्नु है।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी-शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
3: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तर मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरुन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेँ। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ।
4: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिरो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
3: सुरक्षित गर्भ अवस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
5: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
10: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
11: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिस र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
9: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली सुकलागण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816।
0: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर, एकैछिनको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दछु। प्रोग्राम कलिङ टाइममा प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म सुनेर साथ दिन सक्नुहुन्छ र अन्तिम जस्तोमा पनि छौं र एकजना साथीलाई चाहिँ हामी लिन सक्छौ कि जस्तो लागिरहेको छ। र कोही साथी लाइनमा पनि हुनुहुन्छ, स्वागत गरिहाल्छु। हेलो, नमस्ते। हजुर
1: नमस्ते।
0: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई।
1: धन्यवाद।
0: अनि लक्ष्मीजी, बागमारातिरको हालखबर के कस्तो छ?
1: सबै ठिकठाक छ।
0: अनि हाम्रो लक्ष्मीजी चाहिँ आज मारातिर हुनुहुन्छ हो?
1: होइन
0: होइन, घरमै हुनुहुन्छ।
1: हजुर,
0: किन होला त? बाख्रा चाहिँ कराएको जस्तो लाग्यो कि, अनि त्यही भएर म चाहिँ मारा जानु भएको जस्तो लागेको।
1: त्यही भएर।
0: ए, अनि खाना खानु भयो त?
1: हजुर भयो। अनि हजुरको भयो?
0: मेरो पनि भइसक्यो भन्नुपर्छ। अनि लक्ष्मीजीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ। अब भने हामी चाहिँ अब तपाईँ अन्तिम सहभागी साथी पनि हुनुहुन्छ, ढिला नगरी तपाईँको प्रतिभा सुनिहाल्छौँ। के सुनाउँदै हुनुहुन्छ आज?
1: गीत सुनाउँछु
0: ल, सुरु गरौँ। 1 2 3 गो।
1: मनको खुसी मन कहिले खाली घरमा हिरुनी छ।

0: तुम्हें था खुद दिल सुना कर मैरूनी था खुद दिल सुना कर मैरूनी था इतनी नहीं
1: हजुर धेरै धेरै धन्यवाद यो सुमधुर आवाजको लागि अनि अहिलेको लागि भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है
0: सर्वप्रथम हजुरलाई अनि रेडियो ढोरबराई होल युनिट अनि मन्दा अगाडि आउने साथीहरू र मलाई लक्ष्मी लम्छल भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भनेर छुट्टिन्छु नमस्कार भाइ भाइ
1: नमस्कार भाइ भाइ छुट्टिन्छौँ उहाँ हुनुहुन्थ्यो लक्ष्मी लम्छालजी हामीलाई बागमारादेखि सम्झनु भएको थियो भने उहाँको आवाज पनि सुन्ने सक्यौं र अब भने साथीलाई चाहिँ सहभागी गराउँदैनौ किनकि समय थोरै मात्र छ अनि आजको विजय साथी पनि गराउन बाँकी नै छ भन्ने विजय साथी लिएर आउँछौ त्यो दिनसम्म चाहिँ तपाईँ माझ राख्दैछु जिन्दगी मेरो तिम्रै नाम गर्छु प्रताप दासको आवाजमा सोझिएको साथमा प्रविशा अधिकारीको आवाज रहेको गीत स्वीकार्नु होला है।

हजुर थाहा हुन्न माया के हुन्छ भोलि सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिएछौँ सँगै समयको अन्तमा आइसकेका छौँ र आज भने कार्यक्रममा सहभागिता जनाउनु भएको थियो किमल डाँडादेखि हुनुहुन्थ्यो हस्तिना गुरुङजी त्यस्तै पिरुङदेखि सहभागिता जनाउनु भएको थियो खगीमाया थापाजीले अनि भानुदेखि हुनुहुन्थ्यो टेकु छेत्रीजी भने साथमा चाहिँ शान्ति देवीजी हुनुहुन्थ्यो अनि त्यसै गरी हामीलाई सम्झाउनु भएको थियो बागमारादेखि लक्ष्मी लम्सालजीले र सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै आज बिहिबारको एपिसोडमा आफ्नो प्रस्तुति राखिरहँदा चाहिँ अब सबै साथीले एकदमै मिठो आफ्नो प्रस्तुतिहरू चाहिँ दिनुभएको थियो भने धेरै साथीले चाहिँ आज मजाले गीत सङ्गीतहरू चाहिँ गुनगुनाउनु भयो कसैले चाहिँ सृजना पनि सुनाउनु भयो सबै साथीलाई थ्याङ्क यू सो मच भन्दै आजको विजय साथी भन्ने हुनुहुन्छ हाम्रो दोस्रो नम्बरको कलर साथी पिरुङदेखि हुनुहुन्छ खगीमाया थापाजी उहाँले चाहिँ कस्तो मिठो आवाजमा चाहिँ सुमधुर गीत हामीलाई सुनाउनु भएको थियो र उहाँलाई चाहिँ धेरै धेरै बधाई भन्दै अन्तिमबार शनिबारसम्म चाहिँ यहाँले सुनेर साथ दिनुपर्ने हुन्छ किनकि त्यो दिन चाहिँ हामी हप्ताभरिको विजय साथी मध्ये एकजना साथीलाई चाहिँ लकी ड्र मार्फत विजय गराउँछौँ भन्दै जाँदा जाँदै भने पछि बसे तिमीलाई सुमधुर गीत रहेको छ प्रमोद खरेल अनि अनु चौधरीको आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु नमस्कार शुभ

0: This is Radio Dhorbarahi 102.8 MHz.
1: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा
2: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटुरोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा
3: यही जेठ 2 गते शनिबार
2: यस चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
1: लक्षित समूहहरू
2: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू
1: मुटुको बाथ रोग
2: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू
1: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू
2: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू
1: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू
2: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू
1: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू
2: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू
1: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने छाती दुख्ने र भारी हुने श्वास फेर्न गाह्रो हुने बिरामीहरू
2: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू
1: पेसमेकर सम्बन्धीका बिरामीहरू
4: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493 र 582-778
5: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
6: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
5: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
6: हुन्छ नि खुब पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
5: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
7: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
8: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
7: कहाँ
8: गण्डकी मेडिकल हल
9: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
9: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
7: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0965903969 मोबाइल 9840826926
5: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
6: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
5: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453005।
0: This is Radio Dhor Barahi 103.8 MHz.
12: Station 1. Studio Taichin.
13: Aile madhyanako 12 bajyo.
5: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
15: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
14: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
15: प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको विपक्षीको आरोप, संसद सुचारू गणेश पराजुलीका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु निर्देशन।
14: सम्पत्ति छानबिन आयोगले थाल्यो काम, 2062-63 यताका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग।
15: सर्लाहीको हरिवनमा बसको ठक्करबाट एक पुरूषको मृत्यु, मलंगवमा ढलानको क्रममा छत भत्किँदा दुईजनाको ज्यान गयो।
14: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बी झण्डै दुई घण्टा लामो वार्ता, अमेरिकाको निरन्तर समर्थनप्रति ताइवानले प्रकट गर्यो आभार।
15: र आईपीएल क्रिकेटमा कोलकातालाई पराजित गर्दै बेंगलुरू शीर्ष स्थानमा, विराटको अभिजित शतकीय इनिङ्स।
16: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
17: मिलाउँ।
16: खर्च बेच्नु छोडेर यतातिर कता नि?
17: यो त साइड जब दाइ, यो चाहिँ मेन।
16: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
17: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
16: थाहा छ, त्यसैले त यही लिन आएको।
18: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
16: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
18: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
16: सुरक्षा घरको
17: जीवन।
12: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: समाचार अब विस्तारमा। विपक्षी दलहरूले आज पनि संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन्। यद्यपि बैठक भने अवरोध गरेनन्। बिहान 11 बजेदेखि प्रतिनिधि सभाको बैठक जारी छ। अहिले नीति तथा कार्यक्रममाथि संशोधन राखेका सांसदले विचार राखिरहेका छन्। आकस्मिक समयमा सबैजसो विपक्षी दलका सांसदले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। चैत 23 गते रासोपाकै सांसद मनिष झाले संसद मन लागे आउने, नलागे नआउने, चिया चौतारी होइन भन्दै दिएको अभिव्यक्ति नेपाली कंग्रेसका सचेतकले सम्झाउनु भएको छ। प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम प्रधानमन्त्रीबाटै भइरहेको सचेतक निष्कल राईले बताउनुभयो। संसद भवनबाट 100 मिटरको दूरीमा मात्र रहँदा समेत प्रधानमन्त्री संसदमा नआउनु दुःखद भएको वहाँको भनाई छ। यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकार कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ भन्दै प्रश्न गर्नुभएको छ। बजारमा प्रधानमन्त्री बालेन शाहले लोकतन्त्र भन्दा पनि बालेन तन्त्र विकास गर्न खोजेको हो कि भनेर चर्चा चलेको बताउँदै वहाँले शाहले पटक पटक संसदको उपेक्षा गरेको तथा हुर्मत लिने काम गरेको प्रति गम्भीर चासो र चिन्ता रहेको बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी बन्न नखोजेको आरोप लगाउनुभयो। प्रतिनिधि सभा चलिरहेको बैठकमा उहाँले प्रधानमन्त्रीले महत्व नदिएको रूपमा आफूले बुझेको बताउनु भएको छ।
15: यसैबीच सभामुख डीपी अरियालले रासोपा संसद दलका उपनेता गणेश पराजुलीका केही अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। वैशाख 28 गतेको बैठकमा पराजुलीले पुराना दलका भराउटे र लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो व्यवहार विपक्षीले देखाएको आरोप लगाउनु भएको थियो। यी दुवै वाक्यांश हटाउन उहाँले निर्देशन दिनुभएको हो। हिजो मात्र नेकपा एमाले संसद दलका नेता रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिमा संलग्न तीन वाक्यांश हटाउन निर्देशन दिनुभएको थियो। नीति कार्यक्रममा संशोधनको लागि 35 प्रस्ताव परेका छन्। ती प्रस्तावका प्रस्तावकले अहिले धारणा राखिरहेका छन्। आजै प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ।
14: संघीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। आज सिंहदरबार स्थित संसद सचिवालयमा आयोजित समारोहमा उहाँले आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको हो। उहाँलाई सभामुख डोल प्रसाद अरियालले शपथ गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अरियालको सिफारिशमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको थियो। संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका तीनका स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ। सभामुख अरियालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिश गर्नुभएको। नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। आज सिंहदरबार संसद सचिवालयमा आयोजित समारोहमा उहाँले आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको हो। उहाँलाई सभामुख डोल प्रसाद अरियालले शपथ गराउनु

0: आयोगले सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष 2063-63 आर्थिक वर्ष 82-83 चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका व्यक्तिलाई परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण 30 दिनभित्र बुझाउनु भनेको हो। चलाचल सम्पत्ति सहित तलब भत्ता विदेश भ्रमण घर जग्गा सेयर कारोबार वित्तीय संस्थाबाट लिएको ऋण कृषि पशुपालन व्यापार व्यवसाय तथा विप्रेषणबाट प्राप्त आय र व्ययको विवरण बुझाउन भनिएको छ। जानी जानी अपूर्ण र झुटा विवरण पेश गरे वा तोकिएको समयमा नबुझाए कानून बमजिमका कदम चाल्ने चेतावनी समेत दिएको छ। यस्तै आयोगले सर्वसाधारणलाई समेत त्यस्ता व्यक्तिहरूले अस्वाभाविक किसिमले आर्जन गरी परिवारका सदस्य वा विदेशमा सम्पत्ति राखेको जानकारी भएमा प्रमाणसहित उजुरी गर्न आह्वान गरेको छ। आयोगमा इमेल मार्फत पनि उजुरी गर्न सकिनेछ भने उजुरीकर्ताको नाम ठेगाना गोप्य राख्ने उल्लेख गरिएको छ। यो आयोगले तत्कालीन राजादेखि प्रधानमन्त्री मन्त्री संसदका सदस्य संवैधानिक निकायका प्रमुख र पदाधिकारी पूर्व न्यायाधीश नेपाली सेनाको प्रथम श्रेणी र सोभन्दा माथिका अधिकारी प्रदेश सरकारका प्रदेश प्रमुख मुख्यमन्त्री मन्त्री र सहायक तथा राज्य मन्त्रीहरू स्थानीय तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष प्रहरी सशस्त्र प्रहरी गवर्नर सहितका पदाधिकारी विश्वविद्यालय प्रतिष्ठानका पदाधिकारी तथा उनीहरूका सल्लाहकार निजी सचिवहरूले समेत आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्ने कार्यदेश पाएको छ।
1: वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर केही घटाएका छन्। आज सार्वजनिक गरिएको जेठ महिनाका लागि नयाँ ब्याजदर सूची अनुसार वैशाखको तुलनामा 7 बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। 13 बैंकले स्थिर राखेका छन्। सिटिजन्स हिमालयन कुमारी नेपाल एनआईसीएससीआर एनएमबी र स्ट्याण्डर्ड चार्टर ब्याङ्कले वैशाखको तुलनामा जेठमा ब्याजदर घटाएका छन्। सिटिजन्सले जेठका लागि 4.10 तोकेको छ। हिमालयनले 4.25 ब्याजदर निर्धारण गरेको छ। अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 4.5% छ। वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा वैशाखको तुलनामा जेठमा 0.0595% झरेको छ। वैशाखमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत 4.4025% रहेकामा जेठमा 4.343% झरेको छ। कृषि विकास एभरेस्ट ग्लोबल आईएमई नेपाल इन्भेस्टमेन्ट मेगा लक्ष्मी सनराइज माछा पुछरी नबिल एसबीआई प्राइम कमर्सियल प्रभु राष्ट्रिय वाणिज्य सानिमा र सिद्धार्थ ब्याङ्कले स्थिर राखेको छ। ब्याङ्कहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाका लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन्।
0: यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरूषको मृत्यु भएको छ। उदयपुरको गाईघाटबाट काठमाण्डुतर्फ जाँदै गरेको बागमती प्रदेश 01006/96/70 नम्बरको बसले आज बिहान हरिवन नगरपालिका 11 कडरिया चोकमा ठक्कर दिएको थियो। ठक्करबाट नाम थाहा नखुलेका एक पुरूषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक सरोज राईका अनुसार बसको ठक्करबाट पुरूषको घटनास्थलमा मृत्यु भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सर्लाहीको मलंगवामा ढलानका क्रममा घरको छत खस्ता दुईजनाको मृत्यु भएको छ। मलंगवा नगरपालिका 10 स्थित रंजित यादवको 4 तले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर हिजो बेलुकी 2 मिस्त्रीको मृत्यु भएको हो। पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छत सहित 4 तला माथिबाट खस्दा मलंगवा नगरपालिका 2 का 50 वर्षीय छटु शाह र

0: हरिपूर्वा नगरपालिका दुईका 40 वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो। छसैत खसेर गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति शी जिनपिङ बीच करिब 2 घण्टा लामो छलफल भएको छ। आज बिहान बेजिङ स्थित द ग्रेट हल अफ दि पीपुल्समा दुई नेताबीच भेटवार्ता भएको हो। छलफलका विषय भने सार्वजनिक गरिएको छैन। आज साँझ ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गरिएको छ। ट्रम्प आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक बेजिङ पुग्नु भएको हो। यसअघि सन् 2017 नोभेम्बरमा उहाँ चीन भ्रमणमा जानुभएको थियो। ट्रम्पको दोस्रो कार्यकाल शुरू भएसँगै चिनिया सामग्रीमाथिको भन्सार वृद्धिले दुई देशबीचको व्यापारिक सम्बन्धमा असर पारेको छ। यस भेटमा व्यापारिक सम्बन्धलाई पुनः मजबूत बनाउन व्यापारिक ढाँचा बोर्ड अफ ट्रेडको प्रस्ताव गर्ने अमेरिकाको तयारी छ। ट्रम्पको भ्रमण टोलीमा 16 जना प्रतिष्ठित अमेरिकी कम्पनीका सीईओहरू पनि सहभागी छन्, जसमा टेस्लाका एलन मस्क, एप्पलका टिम कुक र ब्ल्याक रकका लरी फिन्क सहित प्रविधि र बैंकिङ क्षेत्रका दिग्गजहरू छन्। अमेरिकाले चीनसँगको दुर्लभ खनिज धातुमा आफ्नो पहुँच कायम राख्न चाहेको छ, जसमा चीनको विश्वव्यापी एकाधिकार जस्तै छ। यसैबीच ताइवानले अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पक्षमा लिइरहेको अडानलाई लिएर धन्यवाद दिएको छ। ताइवान सरकारका प्रवक्ता मिसेल लीले बेजिङमा शिखर वार्ता जारी रहँदा अमेरिका निरन्तर प्राप्त समर्थनप्रति आभार प्रकट गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। ट्रम्पको चीन भ्रमणका क्रममा ताइवान र इरानसँग सम्बन्धित विषयमा पनि छलफल हुने र महत्वपूर्ण सहमति हुने विश्वास गरिएको छ।
0: र अब खेल समाचार। कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू आईपीएल क्रिकेटको शीर्ष स्थानमा फर्किएको छ। विराट कोहलीको अभिजित शतकीय इनिङ्सको मद्दतमा बेंगलुरूले कोलकातालाई 6 विकेटले पराजित गर्यो। गैराती रायपुरमा सम्पन्न खेलमा कोलकाताले दिएको 193 रनको लक्ष्य बेंगलुरूले 19.1 ओभरमा 4 विकेट गुमाएर पूरा गरेको हो। बेंगलुरूको जीतमा विराट कोहलीले 60 बलमा 105 रनको विस्फोटक अभिजित इनिङ्स खेले। देवदत्त पडिक्कलले 39 रन जोड़े। कोलकाताका कार्तिक त्यागीले 3 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 192 रनको योगफल खड़ा गरेको थियो। उसका लागि अंगकृष्ण रघुवंशीले 71 रन बनाए। रिंकु सिंहले अभिजित 49 रनको योगदान दिए। गैरातीको जीतसँगै बेंगलुरूले 12 खेलमा 8 जीतसहित 16 अंक जोड़ेको छ। समान अंक भए पनि गुजरात टाइटन्स रन रेटका आधारमा दोस्रो स्थानमा छ। 11 खेल खेलेको कोलकाता भने 9 अंकसहित 8 स्थानमा छ। आईपीएलमा आज पंजाब किंग्स र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुनेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको विपक्षीको आरोप। संसद सुचारू गणेश पराजुलीका व्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन।
1: सम्पत्ति छानबिन आयोगले थाल्यो काम। 2062-63 यताका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग।
0: सर्लाहीको हरिवनमा बसको ठक्करबाट एक पुरूषको मृत्यु। मलंगवामा ढलानको क्रममा छत भत्किँदा 2 जनाको ज्यान गयो।
1: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति शी बीच झण्डै 2 घण्टा लामो वार्ता। अमेरिकाको निरन्तर समर्थनप्रति ताइवानले प्रकट गर्यो आभार।
0: र आईपीएल क्रिकेटमा कोलकातालाई पराजित गर्दै बेंगलुरू शीर्ष स्थानमा। विराटको अभिजित शतकीय इनिङ्स।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइन का गर गहना पाइन का साथ ही खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायन का गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087812
6: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
7: म्याडम धूम्रपान भनेको के हो
6: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
7: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
7: अनि नि म्याडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
6: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
8: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
5: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9460141530
9: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
10: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
11: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606
12: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मन के आवाज

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ
4: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
5: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छट सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9850678302 र 9840678302
6: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे
7: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
8: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
9: प्रणाम अभी अपने सुनतनी रेडियो ढोर बुराई 103.8 MHz अंतर मन की आवाज

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
0: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
1: मोबाइल 98058535537 र 98066 15 800।
9: फुटै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन्या अपक्कै।
10: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
2: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0 66 81 115।
7: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
8: यही जेठ 2 गते शनिबार
9: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा।
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी।
9: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने।
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल।
9: दैनिक उपलब्ध सेवातर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ।
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा।
9: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ। वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर। साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
10: सनौ सेवा अस्पताल दुलेगौडा, फोन 0 65 4 14 3 77, मोबाइल 98 5 60 44 343।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98 1 66 95 3 0 1।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162 590-163।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके ल जन।
12: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
1: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
14: अब सबै ठाउँ लाली
15: UVDG स्मार्टफोन्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, धुलीगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।
5: यही आउँदो जेठ 2 गते पहिलो शनिबार
6: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: उपचार हुने रोगहरू
6: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
5: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
6: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
5: दिसा पिसाब एवं पेटको समस्या,
6: तौल घटबड हुने वा थाइराइडको समस्या,
5: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
6: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहुँ।
6: फोन नम्बर 0564142333 र 9868187।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Work in Department Bhavan Sangai, Mobile 98-65-32-493 ra 98-65-38-073.
2: यता नआउै बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुन्न मुहार सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
2: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: मुहार महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुहा पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: निमा मेटल स्टील फन पर का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867279794।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633998 र 9465610950।
7: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
2: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा,
3: यही जेठ 2 गते शनिबार
2: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: लक्षित समूहहरू:
2: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
1: मुटुको बाथरोग,
2: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
1: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
2: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
1: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
2: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
1: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
2: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
1: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
2: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
1: पेसमेकर सम्बन्धीका बिरामीहरू।
4: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493 र 582-778।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय, सरक मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरू, गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
8: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
9: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
8: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
9: हो र, के खास छ त इलाइट सिएमा?
8: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
9: ओहो, अनि लोकेसन?
8: बानेश्वर काठमाडौँ, सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड फिज, ढिला नगर्नुहोस्।
9: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटी
12: एनसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
13: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
14: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
15: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
16: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
16: ए हो र, हस् दाई म आजै जान्छु।
19: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560-62891।
20: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
21: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
20: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
21: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
22: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
23: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
19: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
22: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
19: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-62220।
24: कहाँ जाने?
25: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
24: अनि बीचमा नझर्ने।
25: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
24: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
19: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
26: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98160-95301।
27: सत्य तथ्य निष्पक्ष समाचार सुसुजित हुन पाउने तपाईँको अधिकार।
13: धोरबाराही हाइलाइट्सको साथमा
19: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
28: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल भइरहेको छ तर प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित छैनन्। संसदमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा बिहिबार छलफल शुरू भएको हो। नीति तथा कार्यक्रम बुधबार अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले टेबल गर्नुभएको थियो तर विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री शाहको सहभागी हुनुपर्ने र जवाफ पनि दिनुपर्ने माग गरेका थिए। यसैका कारण बुधबारको बैठक सहज हुन सकेन। सभामुख डोरप्रसाद आर्यले बुधबार बेलुका प्रधानमन्त्रीसँग शाहसँग गर्ने बताउनु भएको हो तर बिहिबार पनि प्रधानमन्त्री प्रतिनिधि सभा बैठकमा उपस्थित नभएपछि वहाँको अनुपस्थितिमै छलफल शुरू भएको हो। नीति तथा कार्यक्रममा विपक्षी सांसदहरूले 35 संशोधन प्रस्ताव थालेका छन्। नीति तथा कार्यक्रममाथिको छलफल बिहिबार नै सकेर जवाब दिने कार्यक्रम तय भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सुकुम्बासीलाई उठाएको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीको उपस्थिति माग गर्नुभएको छ। बिहिबार बसेको समितिको बैठकमा नेता शाहीले सुकुम्बासी बस्ती व्यवस्थापनका नाममा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै यस विषयमा गृह प्रशासनको नेतृत्वमै स्पष्टीकरण दिनुपर्ने जिकिर गर्नुभएको हो। उहाँले सुकुम्बासी बस्ती हटाउने क्रममा सुत्केरी महिलालाई घरबाट घिसारिएको र बालबालिकालाई पुस्तक समेत ल्याउन नदी उठाइएको घटनाप्रति गम्भीर आपत्ति जनाउनु भएको छ। नेता शाहीले देशको बहालवाला गृहमन्त्री वा मन्त्रालयको कार्यभार सम्हालेका जिम्मेवार व्यक्ति उपस्थित नभएसम्म छलफलको औचित्य नरहेको स्पष्ट पार्नु भएको छ। नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले सरकारले संसदीय परम्परा मिच्दै नयाँ नजिर स्थापित गर्न खोजेको आरोप लगाउनु भएको छ। बिहिबार राष्ट्रिय सभाको बैठकमा बोल्दै वहाँले यस्तो आरोप लगाउनु भएको हो। वहाँले संसद बोलाएर पनि स्थगित गर्दै अध्यादेश मार्फत शासन चलाउनु खोज्नु अन्तर्राष्ट्रिय संसदीय अभ्यास विपरीत भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने पनि बताउनु भएको हो। वहाँले प्रधानमन्त्री बालेन्द्र शाहको पहिरनको चर्चा गर्दै नयाँ परम्पराको थालनी गर्न खोजिएको हो कि भन्दै प्रश्न गर्नुभएको छ। सांसद केसीले संसदले बनाएको प्रधानमन्त्री सदनप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले प्रधानमन्त्री बालेन्द्र शाहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा एमालेका प्रमुख सचेतक एन महरले सरकारले लोकतान्त्रिक शासन प्रणाली भन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठाउनु भएको हो। उहाँले संविधानले बहुबलमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गर्नुभएको छ। वर्तमान सरकारले संविधान अनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा कुनै वैकल्पिक तन्त्र विकास गर्न खोजेको हो उहाँको प्रश्न रहेको छ। प्रधानमन्त्री शाहले लोकतन्त्र भन्दा बालेन तन्त्र विकास गर्न खोजेको वहाँको आरोप रहेको छ। उहाँले सरकारलाई सदन र संविधानप्रति जवाबदेही हुन आग्रह गर्नुभएको छ। जनताका प्रश्नहरूको उत्तर प्रधानमन्त्रीले दिनुपर्ने उहाँको भनाइ रहेको हो। उहाँले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबू ओलीले प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी भएको भन्दै आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादालाई उपेक्षा गरेको आरोप लगाउनु भएको हो। उहाँले वैदिक कालदेखि नै संवाद र सामूहिक निर्णयको परम्परा रहेको स्मरण गराउँदै लोकतन्त्र केवल निर्वाचन जित्ने प्रणाली मात्र नभई निरन्तर संवादको अभ्यास भएको जिकिर गर्नुभएको हो। ओलीले प्रधानमन्त्रीको संसद न्यून उपस्थितिलाई लिएर आलोचना गर्नुभएको छ। प्रधानमन्त्रीले संसदीय अभ्यासमा सहभागिता नखोज्नुले उहाँ सदनप्रति अनिच्छुक रहेको पुष्टि हुने ओलीको तर्क रहेको थियो। देशभरिका उत्कृष्ट मस्तिष्कहरूको उपस्थिति नहुने उपस्थिति हुने भएकाले प्रधानमन्त्रीको सहभागिता केवल औपचारिकता नभई जनताप्रतिको जवाबदेही र स्पष्ट विदिशा बोधका लागि अनिवार्य रहेको वहाँले बताउनु भएको छ। जनताले एक शक्तिशाली प्रधानमन्त्रीका रूपमा विश्वास गरेको उल्लेख गर्दै ओलीले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा मात्र सीमित नभई सदनमा उपस्थित भएर जवाबदेही बन्न आग्रह गर्नु भएको छ। ओलीले प्रधानमन्त्रीको सहभागिता सुनिश्चित गर्न सभामुख मार्फत ध्यानकर्षण समेत गराउनु भएको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनैतिक पदाधिकारीदेखि सरकारी कर्मचारी स्तरमा मात्र सीमित नभई सदनमा उपस्थित भएर जवाफदेही बन्न आग्रह गर्नु भएको छ। ओलीले प्रधानमन्त्रीको सहभागिता सुनिश्चित गर्न सभामुख

आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरिएको हो। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण, सम्पर्क नम्बर तथा इमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ। आयोगले सकेसम्म कार्यालयमै उपस्थित भएर सूचना दिन आग्रह गरे पनि उपस्थित हुन नसक्नेले हुलाक वा इमेल मार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ। यद्यपि त्यस्ता उजुरीमा नाम, ठेगाना र सम्पर्क नम्बर खुलाउनु पर्छ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव विस्तारसम्मका तथा अवाकस प्राप्त सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय संसद पालिकाका प्रमुख तथा उपप्रमुख लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको आयोगले जनाएको छ। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्। समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेश गर्दै उक्त योजनाबारे जानकारी दिएका हुन्। हाल काठमाण्डौका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रीनिङ भइरहेको र सो प्रक्रिया सकिए लगतै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गरिने सरकारको लक्ष्य रहेको छ। शहरी विकास मन्त्रालयले यस परियोजनाका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ। यसको साथै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रबन्ध मिलाएको सरकारी पक्षको दावी रहेको छ। सरकारले प्रस्तुत गरेको विवरण र कार्य प्रगतिको वस्तुस्थितिको यथार्थ बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ। नेपाल निर्माण व्यवसाय महासंघले देशभर निर्माण सामग्रीको मूल्य समायोजन गर्न माग गर्दै आजदेखि धरना कार्यक्रम शुरू गरेको छ। धरना अघि महासंघका एसोसिएट संयोजक नवराज श्रेष्ठको नेतृत्वको टोलीले सड़क विभागका महानिर्देशक विजय जोशीलाई ज्ञापन पत्र बुझाएको थियो। टोलीमा महासंघका सहसचिव महासचिव शिवहरि घिमिरे पनि सहभागी रहनु भएको थियो। महासंघका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण इन्धन सहित नेपाल निर्माण क्षेत्रमा प्रयोग हुने सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ़ेको छ। त्यसले निर्माण उद्योग संकटमा परेको र धेरै आयोजना प्रभावित बनेको महासंघको दावी रहेको छ। महासंघले सड़क विभागसँगै जलस्रोत तथा सिंचाई विभाग लगायत देशैभरका सरकार वाला निकायलाई ज्ञापन पत्र बुझाएर आन्दोलनको पहिलो दिन आधा घण्टा मात्रै धरना दिएको श्रेष्ठले बताउनु भएको छ। गोर्खामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। बुधबार बेलुका 9:15 बजेको समयमा गोर्खा नगरपालिका 13 को 3 किलो स्थित गोर्खा आबुखरिनी सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी न्यायिक उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। वागानुसार 299 प 5599 नम्बरको मोटरसाइकलले सड़क छेउमा हिँड्दै गर्दा अन्दाजी 50 वर्षीय पैदल यात्रीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते हुनुभएका पैदल यात्रीलाई तत्काल आबुखरिनी अस्पतालमा उपचारका लागि पठाइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरी न्यायिक उपरीक्षक श्रेष्ठले बताउनु भएको छ। गम्भीर घाइते पैदल यात्रीको चितवनको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। मृतकको हालसम्म पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल चालक गोर्खाको शहीद लखन गाउँपालिका 5 पुरेन बस्ने 35 वर्षीय रक्की कुवरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। दुर्घटना भएको 3 किलो क्षेत्र पृथ्वी राजमार्गको व्यस्त सड़क खण्डमा दैनिक रूपमा सवारी साधनको अत्याधिक चाप रहने भएका

0: सड़क क्षेत्रमा गति नियन्त्रण, ट्राफिक संकेत तथा पैदल यात्री सुरक्षित रूपमा वरपर गर्न सक्ने व्यवस्था प्रभावकारी बनाउन स्थानीयले माग गरेका छन्। सुनको भाव आज सामान्य बढ़ेको छ। सुनको भाव 300 ले बढ़ेर तोलाको 3,02,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,200 रूपियाँ रहेको थियो। आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव 35 रूपियाँले बढ़ेर तोलाको 5,745 रूपियाँमा किनबेच भएको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेशमा गैराती आएको ठूलो आँधी र वर्षाका कारण 56 जनाको ज्यान गएको छ। दर्जनौ मानिस घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी क्षति पायगराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू र बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन्। अधिकांश ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर भएको हो। आधीका कारण मानिसका साथै पशु चौपायको पनि ठूलो क्षति भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ। आधीका कारण धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ र राहत तथा उद्धार कार्य जारी छ। मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। भारतीय ब्याटर विराट कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बनेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गइराती कोलकाता नाइट राइडर्ससँगको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरूका खेलाड़ी कोहलीले नट आउट 105 रन बनाउँदै त्यो कीर्तिमान बनाएका हुन्। 37 वर्षीय कोहलीले 419 पारीमा 14,000 रन बनाएका छन्। उनले वेस्ट इण्डिजका पूर्व क्रिकेटर क्रिस गेलको कीर्तिमान तोडेका हुन्। गेलले 423 पारीमा 14,000 रन पूरा गरेका थिए। यसै विराट कोहली टी20 क्रिकेटमा 10 वटा शतक बनाउने पहिलो भारतीय खेलाड़ी बनेका छन्। समग्रमा उनी 10 वा त्योभन्दा धेरै शतक बनाउने चौथो खेलाड़ी बनेका छन्। टी20 क्रिकेटमा क्रिस गेलले 22, पाकिस्तानका बाम्बर आजमले 13 र अस्ट्रेलियाका डेभिड वार्नरले 10 वटा शतक बनाएका छन्। यस्तै आईपीएलमा विराट कोहलीको यो 9 शतक हो। कोहली आईपीएलमा सबैभन्दा धेरै शतक बनाउने खेलाड़ी हुन्। दोस्रो स्थानमा रहेका इंग्ल्याण्डका जस वल्टरले 7 वटा शतक बनाएका छन्। यस्तै कोहली आईपीएलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाड़ी बनेका छन्। कोहलीको यो 279 आईपीएल खेल हो। उनले समान 278 खेल खेलेका महेन्द्र सिंह धोनी र रोहित शर्मालाई पछि पारेका हुन्। यस्तै कोहली लगातार 2 खेलमा शून्यमा आउट भएपछि अर्को खेलमा शतक बनाउने आईपीएल इतिहासकै पहिलो खेलाड़ी बनेका छन्। यसअघि उनी लखनऊ सुपर जायन्ट्स र मुम्बई इण्डियन्ससँगको खेलमा डट आउट भएका थिए। हस्त दिउँसो 2 बजेको ठोरबराई हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यूस्याङ धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087172142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धूम्रपान भनेको के हो?
6: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
11: ए हो र, ल त ल,
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0658414222 र 9850601692।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
13: When you're around, baby, I'm like,

0: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
1: गन्दगी मेडिकल हल।
2: हो, गन्दगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गन्दगी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
3: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
4: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाऊ भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाऊ हिँड।
4: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
2: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
7: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0654141, 9856231128, 9462614726।
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
9: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
10: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058-28008 र 98460-69246।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
5: टाइमचेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: दुवै सदनमा नीति कार्यक्रममाथिको छलफल जारी, अर्थमन्त्रीले जवाफ दिएपछि आजै पारित गरिने।
0: इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिको विरोधमा आन्दोलन, निर्माण व्यवसायीहरू बुझाए सड़क र जलस्रोत विभागमा ज्ञापन पत्र।
1: सुकुम्बासीहरू आज पनि विरोध प्रदर्शनमा विकल्प नदिएको गुनासो।
0: इन्धन खपत कम गर्न भारतका 11 राज्यमा विशेष कड़ाई, मुख्यमन्त्रीदेखि गवर्नरसम्मका सुविधामा भारी कटौती।
1: र विश्वकप लीग टू क्रिकेटमा स्कटल्याण्डद्वारा अमेरिका सामु 322 रनको विशाल लक्ष्य, अमेरिका जवाफी ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। हिजोको दोस्रो बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिमा अग्रेले छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। राष्ट्रिय सभामा हिजो नीति कार्यक्रममाथि छलफल थालिए पनि प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षले अवरोध गरेपछि कार्यसूची अघि बढ़न सकेको थिएन। आजको बैठकमा विपक्षी दल नीति कार्यक्रममाथि छलफल गर्न दिएका हुन्। विपक्षी दलले नीति कार्यक्रमको विरोध गरेका छन् भने सत्ता पक्षका सांसदले बचाव गरिरहेका छन्। राष्ट्रिय सभामा पनि नीति कार्यक्रममाथिको छलफल जारी छ। दुवै सदनमा आज नीति कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री वाग्लेले जवाफ दिएपछि पारित गर्ने तयारी छ।
1: राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले गैर आवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ। अर्का सांसद सुनिल बहादुर थापाले युवाको निरन्तर विदेश पलायन भइरहेका बेला स्वरोजगार सिर्जना गरी स्वदेशमै बस्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। सांसद सोनाम गेलजेन शेर्पाले पर्यटन प्रबन्धनका लागि आवश्यक पूर्वाधार निर्माण र कूटनीतिक पहल मार्फत पर्यटन प्रबन्धन तथा पोखरा र भैरहव अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन भारत र चीनसँग कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो।
0: इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिको विरोधमा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। मूल्य वृद्धिको विरोधमा नेपाल निर्माण व्यवसाय महासंघले सड़क विभाग, जलस्रोत विभागमा ज्ञापन पत्र बुझाउनका साथै धरना दिएको छ। अत्याधिक मूल्य वृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिले आज धरना दिएको हो। महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनुभयो। वहाँका अनुसार निर्माण व्यवसायीहरू मूल्य वृद्धिका कारण चरम संकटमा परेका छन्। त्यसकारण बढ़ेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्ने वहाँको माग छ। काम रोकिएका आयोजनाहरूको म्याद थप गरी 2084 सम्म काम गर्ने वातावरण मिलाउनु पर्ने उहाँले बताउनुभयो। मूल्य समायोजन निर्देशिका तत्काल ल्याउनु पर्ने, मूल्य वृद्धिका कारण परेको असरमा सहुलियत दिनुपर्ने माग सम्बोधन नभएसम्म काम अघि नबढ़ाउने व्यवसायीहरूको भनाई छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढ़ाएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पदमुक्त भएका थिए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आयोगका पदाधिकारी छनौट गर्न तीन सदस्यीय सिफारिश समिति गठन गर्नुभएको हो। मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको समय जगत्तोमा गठन भएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागर राज गौतम र ऊर्जा विज्ञ सतीश नारायण जोशी सदस्य हुनुहुन्छ। अब आयोगको अध्यक्ष सहित चार सदस्यका लागि आवेदन आह्वान गर्नेछ। यसका लागि 15 दिने सूचना जारी गरिने उक्त मन्त्रालयले जनाएको छ।
0: नेपाली कंग्रेसको गण्डकी प्रदेश स्तरीय भेला शुरू भएको छ। प्रदेश र स्थानीय तह केन्द्रित प्रशिक्षण कार्यक्रमको पार्टी सभापति गगन कुमार थापाले पोखरामा उद्घाटन गर्नुभएको हो। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला सम्पन्न भइसकेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको फरफर नाम
4: मार्बल।
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: समय को आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। विश्व बैंकले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त कुरा बताउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ। मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउण्डेशन लर्निङ, सुदृढीकरण र शिक्षामा डिजिटाइजेशन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेण्डाका रूपमा अघि बढ़ाएको बताउनु भएको छ।
1: राष्ट्रिय सभामा नीति कार्यक्रममाथिको छलफल सकिएको छ। हिजो शुरू भएको छलफलमा भाग लिने संसदले बोल्ने क्रम सकिएसँगै अध्यक्ष नारायण प्रसाद दाहालले सरकारको नीति कार्यक्रममाथिको छलफल सकिएको जानकारी गराउनु भएको हो। छलफल सकिएपछि 15 मिनटका लागि बैठक स्थगित गरिएको छ।
2: आफूहरूलाई विकल्प बिना खटाइएको भन्दै सुकुम्बासीहरू आज पनि विरोध प्रदर्शनमा उत्रिएका छन्। अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले देशभर डोजर आतंक मचाइएको भन्दै आज काठमाण्डुको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सरकार विरूद्ध चर्को नाराबाजी समेत गरेका छन्। विरोध प्रदर्शनमा सहभागीहरूले देशभरका 70 लाख सुकुम्बासी एक हौं, विकासका नाममा उठीवास बन्द गर, हाम्रो भोट फिर्ता गर, भोटको राजनीति बन्द गर, सरकारको सय कार्यसूची तत्काल कार्यान्वयन गर, रासोपाको वाचपत्र कहाँ छ, डोजर पीड़ित यहाँ छ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी खर्च कटौती र इन्धन बचतका लागि गरेको विशेष अपीलको प्रभाव अहिले भारतका 11 राज्यहरूमा देखिन थालेको छ। इन्धनको खपत कम गर्न र सर्वसाधारणलाई शास्ति नहुने गरी भीभीआईपी संस्कृति हटाउन मुख्यमन्त्रीदेखि गवर्नरसम्मले आफ्ना सुख सुविधाहरूमा भारी कटौती शुरू गरेका छन्। भारतको त्रिपुरा राज्य सरकारले सरकारी कार्य संचालनमै परिवर्तन ल्याएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। त्रिपुरामा अब ग्रुप सी र ग्रुप डी का 50% सरकारी कर्मचारी मात्रै कार्यालयमा उपस्थित हुनेछन् भने बाँकी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ। मुख्यमन्त्रीहरूको सवारीका क्रममा हुने अनावश्यक तामझामलाई पनि राज्य सरकारहरूले घटाउन थालेका छन्। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले आफ्नो सुरक्षा काफिलामा गुड्ने गाड़ीहरूको संख्यामा 50% कटौती गर्नुभएको छ। त्यसै गरी राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले आफ्ना 16 गाड़ीको तान्तीलाई घटाएर 5 झार्नु भएको छ भने ओडिशाका मुख्यमन्त्री मोहन माझीले पनि 2 प्रहरीका गाड़ीसहित जम्मा 4 सवारी मात्र प्रयोग गर्न थाल्नु भएको छ। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवको सुरक्षामा गुड्ने 13 गाड़ीको संख्यालाई घटाएर 8 सीमित गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। यसै गरी हरियाणा र पंजाबमा इन्धन बचतका लागि मौलिक शैली अपनाइएको छ। हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले हप्तामा एक दिन कुनै पनि गाड़ी प्रयोग नगर्ने र बाँकी दिन सुरक्षाका लागि मात्र आवश्यक पर्ने न्यूनतम सवारी साधन प्रयोग गर्ने घोषणा गर्नुभएको छ।
2: अब खेल समाचार। विश्वकप लीग टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 322 रनको विशाल लक्ष्य दिएको छ। किर्तिपुरस्थित टीयू क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनाएको हो। रातीको वर्षाका कारण खेल ढिला गरी शुरू हुँदा 47 ओभरमा छुटाइएको थियो। स्कटल्याण्डका लागि फिनले म्याट्रिक्सले सर्वाधिक 77 रन बनाए। म्याथ्यू क्रसले 58, ब्रेन्डन म्याकमुलन 55, माइकल इंग्लिस 32, जर्ज मुन्से 20 रनमा आउट हुँदा माइकल लिस्क 28 तथा मार्क वाट 25 रनमा विजित रहे। अमेरिकाका लागि जसदीप सिंह र सौरभ नेत्रभालकरले समान 2 तथा मिलिन्दर कुमार र शुभम रञ्जनेले समान 1 विकेट आफ्नो नाममा गरे। अहिले अमेरिका जवाफी ब्याटिङ गरिरहेको छ।

0: अवस्थामा अमेरिकाले 8.2 ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा 60 रन बनाएर खेलिरहेको छ।
1: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रिय सभामा नीति कार्यक्रममाथिको छलफल सकियो। प्रतिनिधि सभामा जारी अर्थमन्त्रीले जवाफ दिएपछि आजै पारित गरिने।
1: इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिको विरोधमा आन्दोलन। निर्माण व्यवसायले बुझाए सड़क र जलस्रोत विभागमा ज्ञापन पत्र।
0: सुकुम्बासीहरू आज पनि विरोध प्रदर्शनमा, विकल्प नदिएको गुनासो।
1: इन्धन खपत कम गर्न भारतका 11 राज्यमा विशेष कड़ाई। मुख्यमन्त्रीदेखि गवर्नरसम्मका सुविधामा भारी कटौती।
0: र विश्वकप लीग टू क्रिकेटमा स्कटल्याण्डद्वारा अमेरिका सामु 322 रनको विशाल लक्ष्य। अमेरिका जवाफी ब्याटिङमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
3: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
0: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560 28543 र 98417 00787।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
11: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 98166343372।
14: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
14: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
15: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188817।
16: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
17: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
18: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
19: मोबाइल 98058535337 र 98066015899।
13: प्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 MHz।
16: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुचलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुचली
18: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 98058535337।
13: आकर्षक सुन चाँदीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रसन्ना विसन लोकसुत्रीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रसार श्रियाग्रहण कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भनी तपाईँले हामीलाई रेडियो ठोबाराही 103.8 MHz अन्तमनको आवाज साथै www.radiothobarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोत साथी यस कार्यक्रममा प्रायोजक गरिएको छ ओम प्रसन्ना भूषण सुनसारी पसलले भनी पसल चाहिँ दुलेगोडाको भित्री बजारमा रहेको छ। यदि सुनसारी सम्बन्धी केही थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्न सक्नुहुनेछ भन्दै हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। र त्यसै गरी श्रोता साथी आजको श्रृंखलामा रहेर बिहिबारको दिनमा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौ भने 0.41 42 00 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूलाई मन परेको आफ्नो रोजाईको गीत संगीतहरू आजको श्रृंखलामा रहेर यहाँले मजाले सुन्न सक्नुहुनेछ भन्दै श्रोता साथी कार्यक्रमको पहिलो सांगीतिक कोशीले यहाँको लागि एउटा निकै नै मिठो भाकालाई राख्नतर्फतिर लागिरहेको छु भने गीतको बोल रहेको छैन र माया जसमा आवाज रहेको छ प्रकाश दूतराज र मिलिना राईको भने निकै नै मिठो भाका रहेको छ स्वीकार्नुहोला।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु छैन र माया गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी, आजको श्रृंखलामा रहेर हामीहरू बिहिबारको दिनमा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ भने अहिलेको लागि भने कार्यक्रममा हाम्रो श्रोता साथीको रोजाईको भाकालाई स्थान दिनतर्फतिर लागिरहेको छु। अघि भर्खरै मात्र हामीसँग चाहिँ लामेश्वरादेखि जित बहादुरजी बोल्दै हुनुहुन्थ्यो, उहाँले निकै नै सुमधुर भाका रोज्नु भएको छ सदाजै। आज पनि उहाँलाई एकदमै मनपर्ने भाका उहाँले रोज्नु भएको छ र गीतको बोल रहेको छ मत्त हजुर गामले, जसमा आवाज रहेको छ शंकर पन्त र सुनिता बुद्धा छेत्रीको, भने मिठो भाका रहेको छ सिकानु होला है त।

मन बुझाउने बाटो छैन मेरो पसिनालाई, ए कहिले हुन्छ खडेरी त कहिले पर्छ झरी, न खडेरी न त झरी दुख मरी मरी, ए सोचु छहारी म सुख कहिले आउँछ, मै अभागी बाँच्नु भन्दा

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु म त हजुर गाम्रो गीतको बोल रहेको थियो भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो सुमधुर भाकालाई सुन्नुभयो होला र हाम्रो श्रोता साथीको रोजाईको भाका रहेको थियो। जितबहादुरजी बोल्दै हुनुहुन्थ्यो, उहाँको रोजाईको भाका रहेको थियो भने श्रोता साथी हजुरहरू पनि यसै गरी आउन सक्नुहुनेछ। 0625140400 बाटो भएर कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू अफलाइन मार्फत सुन्नको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ युके बस्ने दाई, जसमा आवाज रहेको छ सागर आले मगर र शान्ति सिरिज मगरको, भने सुमधुर भाका रहेको छ सुकानु होला।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। युकी बस्नेता गीतको बोल भएको थियो भने पछि पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रम सुमधुर भाकालाई स्वीकार्नु होला भन्दै अहिलेको लागि भने झोरपाटोमा गीतको बोललाई राखिरहेको छु। स्वीकार्नु होला।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। झोल पाटनमा गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रम सुमधुर भाकालाई स्वीकार्नु भयो होला भन्दै यो गीतमा आवाज रहेको थियो युवराज मगर र देवी खर्ती मगरको भने सुमधुर भाका रहेको थियो। र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रम सुमधुर भाकालाई त पक्कै पनि सुन्नु नै भयो होला भन्दै अहिलेको लागि भने श्रोता साथीको रोजाईको भाकालाई स्थान दिनतर्फतिर लागिरहेको छु। होमनाथजी बोल्दै हुनुहुन्थ्यो, उहाँले सुमधुर भाका रोज्नु भएको छ। बिमा कुमारी दुराको आवाजमा सजिएको सुमधुर भाका रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पछि पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी दिनतर्फतिर लागिरहेको छु र हामी आउने गर्दछौ हप्ताको साथी दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन हामी आज उपस्थित हुने गर्दछौ र आजको श्रृंखलामा रहेर आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौ भने सोमबारको दिनमा रहेर नयाँ लोक भाकालाई र मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रममा स्थान दिन्छौ भने बुधबारको दिनमा रहेर रोइला कौडा एकल भाका अनि सालेजो मौलिक भाका जस्ता सुमधुर अनि रमाइलो रमाइला भाकालाई कार्यक्रममा स्थान दिन्छौ र बिहिबारको दिनमा रहेर अवसान मार्फत रोजाईको गीत संगीतलाई भने शुक्रबारको दिनमा रहेर फेसबुक म्यासेजलाई कार्यक्रममा स्थान दिनेछौ र श्रोता साथीहरू फेसबुक म्यासेजको श्रृंखलामा रहेर यदि यहाँले सम्झना सरवेदी कसैलाई केही म्यासेज पठाउन छ भने केही सूचना सन्देश दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरूलाई सुन्न छ भने हाम्रो रेडियो ढोबाराही 103.8 MHz पेजमागै त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ म्यासेज गर्न सक्नुहुनेछ भन्दै श्रोता साथी शनिबारको दिनमा रहेर अन्तिममा शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रममा स्थान दिनेछौ र गरी श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्नाभूषण सुनसादी पसलले भनी यो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। यदि सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा यस पसलबाट पनि कारोबारहरू यहाँले गर्न सक्नुहुनेछ र तपाईँले हामीलाई रेडियो ढोबराही 103.8 MHz दन्तमनको आवाज साथै www.radiodhobarahi.com.np लगइन गरेर वा हाम्रो पार्टी मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले सुन्न सक्नुहुनेछ र आजको श्रृंखलामा रहेर बिहिबारको दिनमा रहेर अवसान मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर सुमधुर भाकालाई सुनेर मनोरञ्जन त लिनु नै भयो होला भन्दै श्रोता साथीहरूले पनि सहभागिता जनाउनु भएको थियो। सहभागिता जनाउनु भएको सम्पूर्ण श्रोता साथीहरूलाई धन्यवाद व्यक्त गर्दै अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भन्दै जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। निकै नै सुमधुर भाका रहेको छ र गीतको बोल रहेको छ गण्डकी, जसमा आवाज रहेको छ विप्लव खती र देवी खर्ती मगरको भनी लय रहेको छ विक्रम बाबु विश्वकर्माको र संगीत सजिएको छ असीम चन्द्र विश्वकर्माकोमा पनि सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङहरू माझबाट ओझेल पर्दै भोलि फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भेट हुने बाचा गर्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङहरू माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार।

0: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420,
2: दीप मल्ल ठकुरी 9840141530।
3: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नु, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सिएमा?
3: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65। लिमिटेड सी, ढिला नगर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
7: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछेपानी, तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
10: स्टुडियो टाइमचेक, अहिले दिउँसोको 4 बज्यो।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-165-95-301।
11: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment.
12: Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday, only on Radio Dhorbarahi 103.8 MHz.
13: हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz अन्तर्मनको आवाज भने चाहिँ आज हामी तपाईँहरूको माझमा चाहिँ हामी थर्सडेको एपिसोडमा रहेर यिनै ऱ्याप एन्ड रिमिक्स सङ्ग लाने कार्यक्रम स्थान दिने नै छौँ भने अहिलेको लागि हुन्छ कार्यक्रममा सङ्गमा स्थान दिने नै छौँ कार्यक्रमको ओपनिङ स्वरूप भने चाहिँ कालु दादा बोलको यो गीतलाई चाहिँ कार्यक्रम कालु दादाको मुटुमा चोट बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिनेछौँ र हरेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ यो गीत छार्दैछु स्वीकार्नुहोस् है त

हजुर, यो सङ्ग्रह पनि कार्यक्रम सकियौँ र यसरी आज चाहिँ हामी तपाईँहरूकोमा जो फर्स्ट वीक एपिसोडमा रहेर ऱ्याप पेन्डेमिक सङ्ग्रहलाई कार्यक्रम स्थान दिइरहेको छ र पक्कै पनि सुनिराख्नु भएको छ भने प्रोग्राम लिएर चाहिँ म छु लक्ष्मी सुनार रहन्छ। एक घण्टाको समय विभागभरको लागि भने तपाईँले हामीलाई रेडियो ढोलपारा 103.8 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radiodholparahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र श्रोता वृन्दहरूको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रम चाहिँ सँगै स्थान दिने नै छु। जेम्सेको नाच नबोलकै गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौ। स्वीकार्नु

0: हजुर सँग पनि कार्यक्रम स्थान दिइसक्यो र अहिलेको लागि हुन्छ कार्यक्रममा फेरि पनि नेक्स्ट सँगलाई स्थान दिनेछु लिल झोलाबाट रहेको अन्नपूर्णको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौँ र गीत सँगसँगै चाहिँ हामी छोटो विश्राममा जाने नै छौँ त्यति बेलाको समयवधि भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त
1: Wow, pocket body, paisa chani, ghaati matra gold Style mero naiya chahira dashing on it bold
0: हजुर सँग पनि कार्यक्रम स्थान दिइसक्यो र अहिलेको लागि हुन्छ कार्यक्रममा फेरि पनि नेक्स्ट सँगलाई स्थान दिनेछु लिज होला

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
6: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
0: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
10: सिधै मयम चिसा पानीबाट काठमाडौँबाट मयम चिसा पानी
11: अनि बिचमा नझर्ने
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट

0: बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
4: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
5: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
4: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
5: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
6: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर दुलेगौडा हेल्पपोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।
7: हजुर, केही दिनको विश्राम गर्दै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यसलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज भने। आज चाहिँ हामी तपाईँको माझमा यिनै ऱ्याप एण्ड रिमिक्स सङलाई कार्यक्रम स्थान दिइरहेको छ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि ढिला नगरिकन सङलाई स्थान दिइरहनेछु। अहिलेको लागि भने चाहिँ रिमिक्स सङलाई चाहिँ कार्यक्रम स्थान दिँदैछ, स्वीकार्नुहोस्

हजुर, यो रिमिक्स संग्र पनि कार्यक्रम स्थान दिइसक्यो भने अहिलेको लागि हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँहरूको माझमा राख्न चाहे। यसरी नै हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदाबहारको गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ ब्यान्डको सङ्गलाई कार्यक्रम स्थान दिन्छौँ। त्यसै गरी टोस्टेको एपिसोडमा चाहिँ लेटेस्ट सङ्गलाई भने वेडनेस्डेको एपिसोडमा चाहिँ रक सङ्गलाई कार्यक्रम स्थान दिन्छौँ र त्यसै गरी थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्गलाई भने फ्राइडेको एपिसोडमा नेपाली अकौष्टिक अन्तर्ग म्यासअप र कभर सङ्गलाई कार्यक्रम स्थान दिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरकमा फरक श्रृङ्खलाको साथमा उपस्थित हुन्छौँ भने आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै थर्सडेको एपिसोडमा ऱ्याप एन्ड रिमिक्स सङ्गलाई कार्यक्रम स्थान दिइरहेको छ र अहिलेको लागि भने चाहिँ यिनै जानकारी सँगसँगै कार्यक्रममा सङ्गलाई स्थान दिने नै छु अनि युङ वेबको भावना खाऊ बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नुहोस्

हजुर, यो संग्रहणी कार्यक्रम सकिएर पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र अहिलेको लागि चाहिँ कार्यक्रममा फेरि सँगै सन्देश नै छौ भने आधा सफर बुर्गी गीतलाई चाहिँ कार्यक्रम सन्देश स्वीकार्नुहोस्।

गर्ने ले मुठ कुखुरा पार्दैन भन्दै बुझाउन खोज्छु यो मन ठुक्न मान्दैन मायामा सुत्यो भन्दा मिठास बढी भने सुत्यो राम फालेको त्यो विचार नगरी अहिले भित्रैबाट फुटेको छ

0: हजुर, यो सँग पनि कार्यक्रम सन्देश सकेर अलिक लाग्यो भने चाहिँ कार्यक्रममा फेरि पनि नेक्स्ट सँगलाई सन्देन नै छौँ. अलिक लाग्यो भने चाहिँ रिविक सँगलाई कार्यक्रम स्थान दिँदै हामी घरको लागि भने चाहिँ हामी सँगै रहनुहोला.
1: बुवा, यो समाजको अत्याचारले गर्दा किन यति ठुलो निर्णय लिएँ?

सरी विजय, मैले बुवा आमाले सम्झाउन धेरै कोसिस गरे तर सकेन, त्यसैले हाम्रो सम्बन्ध यही नै अन्त्य गर्न चाहन्छु। सक्छु भने मलाई माफ।

0: This is Radio Dhor Barahi 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: यही आउँदो जेठ दुई गते पहिलो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: उपचार हुने रोगहरू
3: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
3: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिसा दिसाब एवं पेटको समस्या
3: तौल गडबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
3: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
3: फोन नम्बर 0564142333 र 9678761887
4: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
5: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा
6: यही जेठ दुई गते शनिबार
5: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
4: लक्षित समूहहरू
5: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू
4: मुटुको बाथरोग
5: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू
4: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू
5: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू
4: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू
5: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू
4: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू
5: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू
4: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने छाती दुख्ने र भारी हुने श्वास फेर्न गाह्रो हुने बिरामीहरू
5: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू
4: पेसमेकर सम्बन्धीका बिरामीहरू
6: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061552493552494 र 582778
7: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
8: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
7: ए त्यसो भए त म गइहालेँ
8: चिया त पिएर जाऊ
7: अहिले हतार छ पछि आउँदै गरौला है
9: दीर्घायु फर्निचर सोरुम
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
0: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9540161268 र 9550602
10: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
11: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
14: हजुर, फेरि पनि केही चिनको विश्रम लगतै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज अन्तर्गतको आवाज। अहिलेको लागि भने चाहिँ पाङ्ला स्थानीय नै छौँ भने अहिले तपाईँहरूको माझमा चाहिँ मिस्टर डीको यो धरती गोर्खा गीतलाई चाहिँ कार्यक्रम सुनिदिँदैछु स्वीकार।

मैले त्यो भन्छु नि यहाँ तँलाई कोरिया पर मनपर्छ, मलाई कोही मन पर्दैन, मलाई आफू त मन पर्दैन, राम्रो लाग्ने माथि गइसक्छ सपना टन्न वर्ग विपन्न जैलन ऱ्याप जापानी ऱ्याप मन्थन अन्त।

हजुर स्थानमा पनि कार्यक्रम सन्देश सक्यो र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि नेक्स्ट सङलाई सन्देश छ भने अहिलेको लागि भने चाहिँ रिमिक्स सङलाई चाहिँ कार्यक्रम सन्देशै छौँ।

हजुर यो संघ पनि कार्यक्रम सुनिसक्यो र अलिक लाग्यो भने चाहिँ कार्यक्रममा फेरि पनि नेक सङ्घलाई स्थान दिने नै छौँ. अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा फुल बोई फुल चाहिँ मार्केटमा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नुहोस्.

0: हजुर यस अङ्गभरि कार्यक्रम सुनिसकेको र आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टी निकाल्नु पर्ने बेला पनि भइसकेको छ भने भोलि चाहिँ हामी तपाईँहरूको माझ चाहिँ नेपाली अकाउस्टिक अनप्लग म्याचअप र कभर सङ्गलाई लिएर पक्कै पनि उपस्थित हुने नै छौँ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा चाहिँ सरक सरक बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौँ र यो गीत साथैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु नमस्कार.
1: सब भैया यहाँ अलग तो आएगा अलग आप सब भैया बेटा सबके मा

0: tanera, ani kilim hanera, launa kata hineu kanchi tini akha banera, aise natcha kanchi e tani kammare bhatera, aayo timlai bhetna hami bhule chai hakera.
1: This is Radio Dhorbarahi 103.8 MHz.
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय
4: सडक मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरू
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9956031053
6: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित
7: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउना लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी
8: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
9: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
8: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
9: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855606013 9067279794
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट
10: स्टुडियो 5 बज्यो टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
12: ढोरबाराही हाइलाइट्स को साथ में
13: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एंड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461-49304।

नमस्कार रेडियो ठोरबराही 103.5 मेगाहर्जको साँझ 5 बजेको ठोरबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसभित्र सम्पूर्ण र भावनात्मक एकता नभएसम्म आगामी निर्वाचनमा अपेक्षित सफलता प्राप्त गर्न नसकिने बताउनु भएको छ। पोखरामा बिहिबार आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै वहाँले पार्टीका तल्लो तहका सदस्य र आम जनताले महसुस गर्ने गरी मानसिक र भावनात्मक रूपमा कांग्रेस एक हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेतृत्व तहले व्यक्ति विशेषलाई व्यवस्थापन गरेर गरिने एकताले मात्रै सम्पूर्ण एकताको सन्देश दिन नसक्ने मुख्यमन्त्री पाण्डेको तर्क रहेको थियो। उहाँले पार्टीभित्रको आन्तरिक एकता नै भविष्यको निर्वाचनमा परिणाम निकाल्ने मुख्य आधार भएको बताउनु भएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले संविधान र कानूनको सीमा मिचेर शासन चलाउन खोजेको आरोप लगाउनु भएको छ। पोखरामा बिहिबार आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै वहाँले सरकारको लहट र सनकका आधारमा मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री ईश्वर नभएको र वहाँ पनि नियम कानूनमा बाँधिनुपर्ने बताउनु भएको छ। पछिल्लो समय सरकारले निजी क्षेत्रप्रति देखाएको व्यवहार र सीमानामा सर्वसाधारणलाई दिएको शासीप्रति लक्षित गर्दै थापाले सरकारले संविधानलाई तलमाथि गर्न खोजे कांग्रेसले त्यसलाई रोक्ने चेतावनी दिनुभएको छ। उहाँले राज्य सञ्चालनमा देखिएका विसंगति र पार्टी संगठनको भावी दिशाका बारेमा लामो चर्चा गर्नुभएको हो। तनहु दुईका प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले क्षेत्रका वर्षौंदेखिका अधूरा पूर्वाधार योजनाहरू अब कार्यान्वयनको चरणमा पुग्न लागेको बताउनु भएको छ। सांसद न्यौपानेले कृष्ण मार्ग श्रृंगपथ तथा दुलेगौड़ा हर्कपुर मोटर मार्ग निर्माणका लागि आफूले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै लामो समयदेखि कानूनी जटिलता र प्रक्रियागत अवरोधका कारण रोकिएका योजनाहरू समाधानतर्फ अघि बढ़ेको बताउनु भएको हो। उहाँले निर्वाचनका क्रममा गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने जिम्मेवारीका साथ संघीय संसदमा सक्रिय रहेको जनाउँदै विकास निर्माणका काम अदालत वा कानूनी प्रक्रियामा अल्छिएर रोकिन नदिन आवश्यक कानूनी व्यवस्था निर्माण सम्पन्न भएको जानकारी दिनुभएको छ। वहाँकाअनुसार नयाँ कानूनी व्यवस्थाले यस्ता महत्वपूर्ण पूर्वाधार योजनालाई निरन्तरता दिन सहज वातावरण तयार गरेको छ। आगामी आर्थिक वर्षभित्र यी तीनवटै सड़क सहित थप केही योजनालाई निर्माण प्रक्रियामा अघि बढ़ाउने लक्ष्य सहित पहल जारी रहेको वहाँले बताउनु भएको हो। जेठ 15 गते प्रस्तुत हुने बजेट तथा त्यसपछिको रातो किताब मार्फत सकारात्मक समाचार आउनेमा आफू आशावादी रहेको सांसद न्यौपानेको भनाई रहेको छ। उहाँले तनहु दुईका नागरिकलाई केही समय धैर्य गर्न आग्रह गर्दै जनताको अपेक्षा विश्वास र साथ नै आफ्नो मुख्य शक्ति भएको बताउनु भएको हो। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले बिहिबार धौलागिरी प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ। मन्त्री पाण्डेले आकस्मिक कक्षा बहिरंग र अन्तरंग सेवा बच्चा वार्ड र डायलिसिस सेवाको निरीक्षण गर्नुभएको हो। सो क्रममा अस्पतालमा भर्ना भई स्वास्थ्य लाभ गरिरहेका बिरामीलाई अस्पतालको सेवाबारे मन्त्री पाण्डेले जिज्ञासा राख्नु भएको थियो। स्वास्थ्य मन्त्री बनेपछि पहिलो पटक बागलुङ आउनुभएका पाण्डेले अस्पतालको सेवा प्रवाह र जनशक्तिको अवस्थाबारे पनि जानकारी लिनुभएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर किरण तिवारी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री प्रसाद शर्माले सेवा प्रवाह र जनशक्तिको बारेमा मन्त्री पाण्डेलाई सहजीकरण गराउनु भएको थियो। पूर्व स्वास्थ्य मन्त्री कृष्ण पाठक सहित निरीक्षणमा आउनुभएका मन्त्री पाण्डेलाई अस्पतालका डाक्टर कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो। निरीक्षणपछि आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले अस्पतालको सेवा प्रवाहको अवस्था उत्कृष्ट देखिएको भन्दै कामको प्रशंसा गर्नुभएको हो। धौलागिरी प्रादेशिक अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको भन्दै पूर्वाधारदेखि उपकरण र जनशक्तिको क्षेत्रमा सहयोग गर्ने पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभएको हो। कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री प्रसाद शर्माले अस्पतालको सेवालाई निरन्तरता दिन भौतिक पूर्वाधार उपकरण र जनशक्ति
व्यवस्थापनमा प्रदेश सरकारले अटुट उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। बिरामीको अपेक्षालाई सम्बोधन गर्दै अस्पतालले पछिल्लो समय अस्थायी रूपमा भए पनि विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदै मन्त्री पाण्डेलाई स्थायी जनशक्तिको व्यवस्थापनमा पहल गरिदिन अध्यक्ष शर्माले आग्रह गर्नुभएको थियो। पुतली बजार नगरपालिकाका सब इन्जिनियर समेत जिरेलमाथि कार्यकक्षामै प्रवेश गरी कुटपिट गरिएको छ। उहाँलाई नगरपालिकाभित्रै प्रवेश गरेर वडा नम्बर 3 का बाबुराम शर्माले कुटपिट तथा अभद्र व्यवहार गरेको नगरपालिकाले जनाएको छ। प्रदेश तथा संघमा आयोजना माग्ने क्रममा एस्टिमेट बनाउन आग्रह गर्न पुगेका शर्माले सोही विषयलाई लिएर कुटपिट गरेको नगरपालिकाको भनाई छ। जिरेलमाथि कुटपिट गर्ने शर्मालाई उजुरीपछि प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढ़ाएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले बताउनु भएको छ। कुटपिट तथा अभद्र व्यवहारको घटनाप्रति पुतली बजार नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कानून अनुसार कड़ा कार्यवाहीको माग गरेको छ। विज्ञप्तिमा नियमित कार्यालयको काम गरिरहेका बेला सब इन्जिनियरको कार्यकक्षामै प्रवेश गरी कुटपिट तथा अभद्र व्यवहार गरिएको उल्लेख गरिएको छ। नगरपालिकाले कर्मचारीको कार्यविवरण भन्दा बाहिरको विषयलाई लिएर घटना भएको जनाएको छ। सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयभित्रै राष्ट्र सेवक कर्मचारीमाथि भएको यस्तो हिंसात्मक तथा अराजक गतिविधि कुनै पनि दृष्टिले स्वीकार्य नहुने नगरपालिकाले स्पष्ट पारेको छ। यस्ता घटनाले कर्मचारीको मनोबल कमजोर बनाउनको साथै कार्यालयको सुरक्षित र मर्यादित वातावरणमा असर पर्ने नगरपालिकाको भनाई छ। लमजुङमा निर्माणधीन 50 मेगावाट क्षमताको मर्स्याङदी बेसी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। दिव्यज्योति हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्तित आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नेतृत्वमा 7.50 करोड़ रूपियाँ ऋण लगानी गर्ने सम्झौता भएको हो। आयोजनामा सिटिजन्स सहित प्रभु बैंक नेपाल एसबीआई बैंक र एनआईसी एसिया बैंकले मिलेर उक्त परिणामको ऋण लगानी गर्ने भएका हुन्। काठमाडौँमा एक समारोहबीच प्रबन्धक दिव्यज्योति हाइड्रो पावर लिमिटेड र बैंकहरूबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका वडा 8 र 9 र विशेषहर नगरपालिकाको वडा नम्बर 6 र 10 निर्माण हुने आयोजनाको कुल लागत करिब 11.30 करोड़ रूपियाँ अनुमान गरिएको छ। आयोजनामा 67% ऋण र 33% स्वपुजी रहने गरी वित्तीय व्यवस्थापन गरिएको छ। आयोजनामा प्रबन्धकले ती लगानी गर्ने भएका हुन्। काठमाडौँमा एक समारोहबीच प्रबन्धक दिव्यज्योति हाइड्रो पावर लिमिटेड र बैंकहरूबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका वडा

क्षेत्रका करिब 1500 स्थानीयले 60 करोड़ रूपियाँ शेयर लगानी गरेका आयोजनाका व्यवस्थापक उमेश नेपालले जानकारी दिनुभएको छ। लमजुङ सदरमुकाम बेसी शहरमा व्यावसायिक सचेतनाका लागि बजार अनुगमन गरिएको छ। मूल्य पारदर्शिता सप्ताह अन्तर्गत व्यवसायलाई सचेत गराउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो। बेसी शहर बजारका किराना तरकारी तथा फलफूल पसलमा अनुगमन गरिएको हो। जिल्ला बजार अनुगमन समितिको नेतृत्वमा सरकारवाला निकायका प्रतिनिधिले अनुगमन गरेका हुन्। अनुगमनका क्रममा व्यवसायी तथा पसल संचालकलाई आफूहरूले उपलब्ध गराउने वस्तु तथा सेवाको मूल्य सूची अनिवार्य रूपमा राख्न निर्देशन दिएको अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतमले बताउनु भएको छ। उहाँले मूल्य पारदर्शिता सप्ताह मनाउनुको मुख्य उद्देश्य वस्तु तथा सेवाको मूल्य पारदर्शिता बारे प्रचार प्रसार गर्नु तथा जनचेतना अभिवृद्धि गर्नु रहेको बताउनु भएको हो। अनुगमनका क्रममा व्यवसायलाई लेबलिङ नगरिएका वस्तुमा मूल्य उल्लेख गरी पसलमा सूची राख्नुपर्ने, अनिवार्य रूपमा बिल उपलब्ध गराउनुपर्ने तथा उपभोक्ताले पनि बिल लिने बानीको विकास गर्नुपर्नेमा जोड़ दिएको थियो। त्यस्तै व्यावसायिक प्रयोजनका लागि राखिएका खाद्य वस्तुको म्याच सकिएको वा नसकिएको विषयमा समेत अनुगमन गरिएको थियो। अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी गौतम, एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापा, बेसी शहर नगरपालिकाका प्रतिनिधि रेशम रिमाल, राष्ट्रिय उपभोक्ता मंचका प्रतिनिधि रामराज खनिया, सुरक्षाकर्मी तथा संचारकर्मीको सहभागिता रहेको थियो। बन्दीपुर अस्पताललाई विभिन्न संघ संस्था तथा व्यवसायीद्वारा करिब 40 लाख रूपियाँ बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गरिएको छ। लायन्स क्लब अफ चितवन चौतारी र लोयल टेर्सले बुधबार अस्पताललाई प्रयोगशालामा आवश्यक आधुनिक मेसिन उपलब्ध गराएका हुन्। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर अनिल किरीका अनुसार लायन्स क्लबले करिब 20 लाख रूपियाँ बराबरका क्लिया मेसिन र पीटी आईएनआर मेसिन सहयोग गरेको हो। यी मेसिनबाट थाइरोइड, भिटामिन डी, क्यान्सर तथा रगत जम्ने क्षमता सम्बन्धी परीक्षण गर्न सकिनेछ। त्यस्तै रोयल टेर्सले पनि करिब 20 लाख रूपियाँ बराबरका फुल्ली अटोमेटिक बाइट मेसिन र 5 पार्ट्स मेसिन उपलब्ध गराएको अस्पतालले जनाएको छ। शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से 10.07 अंकले घटेर 2730.17 बिन्दुमा छरेको छ। आज बीमा, जीवन बीमा, म्यूचल फण्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक 2% ओह्रालो लागेको छ। आज 174 कम्पनीको शेयर घटेकोमा 80 बढ़ेको छ। यसले 14 कम्पनीको शेयर घटबट भएको छैन। आज एसियन हाइड्रो पावरको शेयर झण्डै 10% घटेको छ। समग्रमा बजार घटेको दिन युनियन हाइड्रो पावरको शेयर 11.25% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.80 अर्ब कारोबार भएकोमा आज 337 कम्पनीका 79,58,000 किट्टा शेयर 3.29 अर्ब रूपियाँमा किनबेच भएको छ। पर्वतका मत्स्यपालक कृषकलाई माछाका भूरा वितरण गरिएको छ। भेटिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले 100% अनुदानमा पर्वतका 57 कृषकलाई 1,23,000 माछाका भूरा वितरण गरेको हो। व्यावसायिक रूपमा माछा पालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न कृषकको पोखरीमा पुगेर माछा वितरण गरेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारले जानकारी दिनुभएको हो। उहाँका अनुसार लामो समयदेखि माछा पालन व्यवसायमा आबद्ध कृषकबाट निवेदन संकलन गरी सबै कृषकलाई माछाका भूरा उपलब्ध गराएको छ। कार्यालय प्रमुख सुरेश कुमार श्रेष्ठले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 2 लाख रूपियाँ बजेट विनियोजन गरेर माछाका भूरा वितरण गरिएको जानकारी दिनुभएको हो। उहाँका अनुसार स्थानीय हावापानीसँग सहज रूपमा हुर्किन सक्ने कमन कार्प जातका भूरा उपलब्ध गराएको हो। कार्यालयले मत्स्य
अनुसन्धान

0: केन्द्र बेगनासबाट माछाका भूरा खरिद गरी कृषकलाई वितरण गरेको जनाएको छ। केन्द्र नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत सञ्चालनमा रहेको मत्स्य अनुसन्धान संस्था हो। यस कार्यक्रमले जिल्लामा व्यावसायिक मत्स्य पालन विस्तारसँगै कृषकको आय आर्जन वृद्धि हुने अपेक्षा गरिएको छ। हस्त साझ 5 बजेको ढोरबराई हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनसादी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
4: मेरो परिवार स्वस्थ छ, खुसी छ। मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तर मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
5: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
4: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
8: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
7: कहाँ?
8: गण्डकी मेडिकल हल।
9: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
9: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
7: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903969, मोबाइल 9840826।
8: म
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
9: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
3: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
3: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
10: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9849656999 छ
11: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
3: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0635900065 मोबाइल 9816634372
13: अफिसबाट अमित सरको फोन
14: हस् म पछि कल ब्याक गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
15: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
16: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
3: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
17: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा आयुर्वेद डाक्टर विवश वास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोग
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
3: साँच्चै के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
2: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
3: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे नपसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
2: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौड़ा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
5: यही जेठ 2 गते शनिबार
6: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
6: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
6: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
7: तनहु सेवा अस्पताल दुलेगौड़ा फोन 0065414377 मोबाइल 9856044343
8: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
9: म्याडम धुम्रपान भनेको के हो
8: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ छन् मैडम?
3: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
12: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
11: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
13: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।

0: नौआयो खुशीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98061115। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063-13-195 र 98467-15-368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
5: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 98568832 र 98460038302।
7: ए सन्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98161935301।

0: कारण देखावा आदेश जारी। कोशी प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ 6 गतेदेखि शुरू हुने।
1: त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी वज्रसारीलाई। दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि सिफारिश समिति गठन।
0: ताइवान मुद्दाले चीन अमेरिका सम्बन्ध खतरनाक मोडमा पुग्न सक्ने चीनको चेतावनी। ट्रम्पद्वारा चीनी राष्ट्रपति सीलाई अमेरिका भ्रमणको निमित्त।
1: र 15 असारभित्र नवीकरण नगर्ने खेल संघलाई खारेज गर्ने राखेपको चेतावनी।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई छ घण्टामा सीमित गरिनु संसदको अपमान भएको बताउनु भएको छ। प्रतिनिधि सभामा आज भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विगतमा नीति तथा कार्यक्रममाथि न्यूनतम तीन दिनदेखि एक सातासम्म गम्भीर छलफल हुने गरेको बताउनुभयो। बहुमतको दम्ब देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजिएको उहाँको आरोप छ। नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थिति भएको प्रति असन्तुष्टि जनाउँदै 2047 साल यताकै नयाँ घटना भन्नुभएको छ।
4: प्रजातन्त्र भनेको पद्धति मात्रै होइन, प्रक्रिया पनि हो। प्रक्रिया मात्रै होइन, त्यो प्रवृत्ति पनि हो। प्रवृत्ति हुनुपर्छ। मैले अहिले पनि भने लु, 47 सालदेखि अहिलेसम्म एउटा नीति तथा कार्यक्रममा प्रधानमन्त्री उपस्थित नभएको कुनै मान्य साथीले मलाई बताइदिनुभयो भने म उहाँलाई धन्यवाद दिनु साथै म चाहिँ के भन्थे भने मैले गल्ती गरेछु भनेर फेरि यसै पनि बोल्नु तयार छ। त्यस कारणले यो परम्परा र नजिरलाई तोड्ने काम नगरौं।
3: संसद सञ्चालनको आधार संविधान, प्रतिनिधि सभा नियमावली, विगतका नजिर र अन्तर्राष्ट्रिय संसदीय अभ्यास भएको उल्लेख गर्दै जापान, बेलायत, अस्ट्रेलिया र भारतका संसदीय अभ्यास हेर्न पनि सत्तारूढ़ दलका सांसदहरूलाई आग्रह गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्री बालेन्द्र शाहले नै दिनुपर्ने बताउनु भएको छ। सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्परा विपरीत भएको उहाँले बताउनुभयो।
5: उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ। अब यो काग कराइरहन्छ, पिना सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबू अलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनको ठोस आधार र संरचना बिना कर्णप्रिय दस्तावेज मात्र भएको टिप्पणी गर्नुभएको छ। नीति कार्यक्रममाथिको छलफल प्रतिनिधि सभामा अहिले पनि जारी छ। राष्ट्रिय सभामा भने छलफल सकिएको छ।
6: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी श्रीमती निरो दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनवाई गर्दै अब्दुल अजीज मुसलमानको इजलासले यो आदेश दिएको हो। न्यायाधीशको इजलाससाथै सर्वोच्च अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति बैंकिङ क्षेत्रका चारवटा छाता संगठनहरूले गम्भीर ध्यानकर्षण भएको बताएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पाण्डेलाई बुधबार नियन्त्रणमा लिएपछि नेपाल बैंकर संघ, डेभलपमेन्ट बैंक एसोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर संघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। पाण्डे स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोपमा मंगलबार पक्राउ परेका थिए।
3: त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुशील बहादुर बज्राचार्यले पाउनु भएको छ। प्रधानमन्त्री समेत रहनुभएका विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई जिम्मेवारी दिनुभएको हो। अध्यादेशबाट विश्वविद्यालयको उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएपछि उहाँलाई निमित्तको जिम्मेवारी दिइएको हो। अध्यादेश जारी हुनु अघि नै त्रिवेको उपकुलपतिबाट प्राध्यापक डाक्टर दीपक अरियालले राजीनामा दिनुभएको थियो। विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिश समिति गठन भई आवेदन माग भइसकेको छ। आवेदन दिन 10 दिनको समय दिइएको छ।
6: शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि 3 सदस्यीय सिफारिश समिति गठन गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभा सिनेट बैठकले प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यमा प्राध्यापक डाक्टर लोचना श्रेष्ठ र प्राध्यापक डाक्टर दिनेश लम्साल रहनु भएको छ। प्राध्यापक डाक्टर अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुनुहुन्छ। विश्वविद्यालयका अनुसार समिति शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन 2082 बमोजिम गठन गरिएको हो। बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै 6 जना विश्वविद्यालय सभा सदस्य सिनेटर पनि मनोनयन गरेको छ। विज्ञान तथा प्रविधि, शिक्षा, कानून, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रबाट 2 महिला सहित विशिष्ट व्यक्तिहरूलाई सिनेटमा समावेश गरिएको जनाएको छ।
3: संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। कोशी प्रदेशसभाको नवौं तथा बजेट अधिवेशन आगामी जेठ 6 गतेदेखि शुरू हुने भएको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले आगामी जेठ 6 गते बजेट अधिवेशन शुरू गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो।
3: शेयर बजारमा नेप्से परिसूचक आज लगातार 3रो दिन घटेको छ। साताको 4थो कारोबार दिन आज नेप्से परिसूचक 10.07 अंकले ओह्रालो लागेर 2730 को बिन्दुमा ओर्लिएको हो। आज 337 कम्पनीको
6: 6 गते बजेट अधिवेशन शुरू गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो।

0: र चीनका राष्ट्रपति सी चिनफिङले ताइवानको मुद्दा अमेरिका चीन सम्बन्धमा सबैभन्दा महत्वपूर्ण भएको बताउनु भएको छ। उहाँले ताइवानको मुद्दालाई ठिक ढंगले अघि नबढ़ाए चीन अमेरिका सम्बन्ध असाध्यै खतरनाक स्तरमा पुग्न सक्ने चेतावनी दिनुभयो। राष्ट्रपति सीले ट्रम्पसँगको जारी बैठकमा ताइवान मुद्दा चीनको सरकारी समाचार एजेन्सी सिन्हाले जनाएको छ। उहाँले ताइवान मुद्दा सही ढंगले अघि बढ़ाएमा अमेरिका र चीनबीचको सम्बन्धमा स्थिरता आउने बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङलाई असोजमा अमेरिकाको भ्रमणको निम्ति दिनुभएको छ। बेजिङमा चीनले दिएको राजकीय भोजमा बोल्दै ट्रम्पले 8 असोज 2083 अर्थात 24 सेप्टेम्बर 2026 चीन भ्रमणको निम्तो दिनुभएको हो। दुई दिने शिखर सम्मेलन तय गरेर चीनको राजकीय भ्रमणमा रहनुभएका ट्रम्प पछिल्लो 9 वर्षमा चीन पुग्ने प्रथम अमेरिकी राष्ट्रपति हुनुहुन्छ।
1: अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपले लामो समयदेखि नवीकरण नगरी सञ्चालन भइरहेका खेल संघलाई खारेज गर्ने चेतावनी दिएको छ। परिषदले आज एक सूचना जारी गर्दै आगामी असार 15 भित्र नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियमावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 सम्मको समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अघि बढ़ाइने राखेपले जनाएको छ। दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। चर्चित संघ नेपाल क्रिकेट संघ क्यानले पनि नवीकरण गरेको छैन। नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागजात पेश गर्नुपर्ने व्यवस्था छ।
0: राष्ट्रिय सभाको आजको दोस्रो बैठक शुरू भएको छ। भर्खरै शुरू भएको बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिइरहनु भएको छ। उहाँको जवाफपछि नीति कार्यक्रम पारित गरिनेछ। त्यसपछि प्रतिनिधि सभामा उहाँले जवाफ दिने र पारित गर्ने तयारी रहेको छ।
1: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभामा नीति कार्यक्रममाथिको छलफल अहिले पनि जारी। राष्ट्रिय सभामा छलफल सकियो।
1: पाण्डेको पक्राउ विरूद्ध कारण देखाओ आदेश जारी। कोशी प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ 6 गतेदेखि शुरू हुने।
0: त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी वज्रचारेलाई। दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि सिफारिश समिति गठन।
1: ताइवान मुद्दाले चीन अमेरिका सम्बन्ध खतरनाक मोडमा पुग्न सक्ने चीनको चेतावनी। ट्रम्पद्वारा चीनिया राष्ट्रपति सीलाई अमेरिका भ्रमणको निम्तो।
0: र असार 15 भित्र नवीकरण नगर्ने खेल संघलाई खारेज गर्ने राखेपको चेतावनी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अप्सरा र तिनी सुविधा हुन्छौ। नमस्कार।
2: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोज लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स।

0: कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847615368।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9864608302।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9864078528 र 9808216142।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk in Department Bhavan Sangai Mobile 9856-32493 or 9856-38073.
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
3: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
2: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
3: हो र के खास छ त इलाइट सिएमा
2: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
3: ओहो अनि लोकेसन
2: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-65-37 लिमिटेड सिज ढिला नगर्नुहोस्
3: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0625414233 मोबाइल 9968871887
6: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित
7: ओहो बाबु नमस्कार स्कुल बस कुर्नु भएको अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त
8: के गर्नु बानी पार्नु पर्छ नि नानी
7: केमा बानी पार्नुहुन्छ हो बाबु बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्कुट मात्र खुवाउनुहुन्छ फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसैलाई होमवर्ककै चटारो यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि होइन र
8: के गर्ने त नानी नजिकका स्कुलमा भर्ना गराउन सकेन खाजा पकाउनै भ्याइँदैन
7: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ पोषणयुक्त खाना खान नपाउँदा उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ
8: ए त्यसो पो हो नानी ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ ल है नानी स्कुल बस आयो धन्यवाद है नानी
9: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् शङ्ख फुडको प्रयोग नगरौं बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ
10: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश
11: कान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
12: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
11: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कतै पाइन्छ र
12: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
13: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो 9 ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
11: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
13: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9648883522
14: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
13: अब चिन्ता नलिनुहोस्। शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
14: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
13: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
14: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
13: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
15: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
13: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
18: नमस्ते, अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453005।
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
3: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9855216692।
5: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, सरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा,
6: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा,
7: यही जेठ 2 गते शनिबार
6: यस सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: लक्षित समूहहरू,
6: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
5: मुटुको बाथ रोग,
6: मुटुका रक्त नली र धमनी सम्बन्धी रोगहरू,
5: हृदयघात भएका तथा मुटुको रक्त नलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
6: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
5: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
6: कोलेस्ट्रोल, ट्राइग्लिसराइड भएका बिरामीहरू,
5: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
6: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
5: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
6: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
5: पेसमेकर सम्बन्धीका बिरामीहरू।
8: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0162-552-493 र 582-778।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
10: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
11: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
12: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल, तपाई पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
12: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
14: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
15: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
14: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
16: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
14: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
16: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
14: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
15: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
17: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956996।
18: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
19: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
18: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825 9800 58 0008 र 9460 69 246।
20: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
21: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
20: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
21: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
20: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
21: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
20: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
21: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
20: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
21: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
20: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
21: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
20: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
22: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
23: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
24: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
25: साँच्चै के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
24: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
25: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
24: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र ठ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
7: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भुने भयो।
9: हाम्रो वन हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो, डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: एक सय 103.8 अन्तर्मनको आवाज।
12: स्टुडियो टाइम अहिले साँझको 7 बज्यो।
13: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापा वा सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: ढोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

0: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्री र म अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
1: सरकारले मन्त्रालयहरूको संख्या घटाए पश्चात मन्त्रीहरूको जिम्मेवारी हेरफेर विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णय स्वागत योग्य रहेको पूर्व मन्त्री तथा सांसद महावीर पुनको भनाई।
0: सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह। देशैभरिका अस्पतालको जग्गा अतिक्रमण हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन।
1: सरकारले निजी क्षेत्रमाथि गरिरहेको धरकपडमाथि कांग्रेस सभापति थापाको आपत्ति। एमाले अध्यक्ष ओली पार्टी गतिविधिमा सक्रिय, शनिबार सचिवालय बैठक बस्ने।
0: जलवायु परिवर्तनका कारणले हिन्दू कुश हिमालय क्षेत्रमा जलवायुजन्य विपदको घटना बढ़दै इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुल्ला रहनुपर्ने विषयमा अमेरिका र चीन सहमत।
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिका स्कटल्याण्डसँग 2 रनले पराजित।
0: सरकारी मन्त्रालयहरूको संख्या घटाए पश्चात मन्त्रीहरूको जिम्मेवारी फेरि एकपटक हेरफेर भएको छ। मन्त्रालयहरू 18 झारिएसँगै त्यस बमोजिम कार्य विभाजन गरिएको छ। यसअगाडि मन्त्रीहरूले पाएको जिम्मेवारी मन्त्रालय खारेज नभएको वा नगाभिएको हकमा यथावत राखिएको छ। नयाँ गठन गरिएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैसँग राख्नु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रविधि झिकेर विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय बनाइएको हो। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालय र गृह मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राख्नु भएको छ। रक्षा शुरूबाट नै प्रधानमन्त्रीकै मातहतमा रहेको थियो भने गृहबाट सुदन गुरूङले राजीनामा दिए पछाडि प्रधानमन्त्री बालेन्द्र शाहले उक्त जिम्मेवारी आफैले लिनुभएको हो। यस्तै गरी प्रधानमन्त्रीले थप 3 मन्त्रालयको बोझ उठाउनु भएको छ। यद्यपि उहाँ अहिलेसम्म गृह मन्त्रालयमा पनि पुग्नु भएको छैन।
1: सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका समिति सभापति हरि ढकालले जानकारी दिनुभएको हो। उहाँको अनुसार घर भाड़ा दिने कामका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ। अहिले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचान का लागि रेकनिङ स्क्रीनिङ भइरहेको छ। प्रक्रिया सकिए लगत्तै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको छ।
0: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ। मन्त्रालयको आन्तरिक प्रशासन शाखाले बुधबार देशैभरिको अस्पताल र प्रतिष्ठानलाई पत्रचार गरेर जग्गाको अतिक्रमण हटाउन निर्देशन दिएको हो। अस्पतालको स्वामित्वमा रहेका जग्गा जमीन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि देहाय बमोजिमका कार्यहरू तत्काल गर्न भन्दै 3 बुधे निर्देशन दिएको हो। यसैबीच सरकारले अत्यावश्यक बाहेक सामग्री खरिद नगर्न र भएसम्म मरमत गरेरै काम चलाउन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय एवं निकायहरू तथा सबै प्रदेशका मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयलाई परिपत्र गरेर यस्तो निर्देशन दिएको हो।
1: सांसद महावीर पुनले सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको नाममा अनुसन्धान शब्द थप गर्न सुझाव दिएका छन्। सरकारको पछिल्लो निर्णयप्रति खुशी व्यक्त गर्दै पुनले नीति तथा कार्यक्रममा अनुसन्धान र विकासका लागि पर्याप्त बजेटको सुनिश्चितता हुनुपर्नेमा जोड़ दिनुभएको छ। पुनले प्रस्तावित मन्त्रालयको नाममा विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय राख्नुपर्ने उल्लेख गर्दै अनुसन्धान बिनाको प्रविधि तर प्रविधि र विकास अधुरो हुने बताउनु भएको छ। मन्त्रालय गठन भए पनि पर्याप्त बजेट अभावमा प्रभावकारी काम हुन नसक्ने भन्दै पुनले कुल पुँजीगत खर्चको कम्तीमा 1% बजेट अनुसन्धान र विकासका लागि अनिवार्य विनियोजन गरिनुपर्ने अडान दोहोर्याउनु भएको छ।
0: नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई 6 घण्टामा सीमित गरिनु संसदको अपमान भएको बताउनु भएको छ। प्रतिनिधि सभामा आज भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विगतमा नीति तथा कार्यक्रममाथि न्यूनतम 3 दिनदेखि 1 सातासम्म गम्भीर छलफल हुने गरेको बताउनुभयो। बहुमतको दम्भ देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजिएको उहाँको आरोप रहेको छ। नीति तथा कार्यक्रमले राष्ट्रको वार्षिक राष्ट्रिय नीति आर्थिक दिशा सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय लिने भएकाले यसमा संसदमा गम्भीर छलफल आवश्यक हुने बताउनुभयो। उहाँले नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिप्रति पनि असन्तुष्टि जनाउनु भएको छ।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राज राई साङपाङले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने अडान राख्नु भएको छ। उहाँले उक्त जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने बताउनु भएको हो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले प्रधानमन्त्रीले संसदलाई व्यवस्था गर्न नमिल्ने बताउनु भएको छ। बिहेमा अरूलाई पठाएर हुन्छ भन्दै उहाँले प्रधानमन्त्रीले नै सदनमा उत्तर दिनुपर्नेमा जोड़ दिनुभएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदमा प्रधानमन्त्री उपस्थित नहुनलाई निरन्तरतामा क्रमभंगताको संज्ञा दिएको छ। बिहिबारको प्रतिनिधि सभाको बैठकमा पनि रासोपाका सहमहामन्त्री विपिन कुमार आचार्यले सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ नदिनु निरन्तरतामा क्रमभंगता भएको तर्क गर्नुभयो। यही वैशाखको 28 गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि 35 वटा विरोधको सूचना परेका थिए।
1: नेपाली कांग्रेसको सभापति गगन कुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको धर पकड़माथि आपत्ति जनाउनु भएको छ। बिहिबार पोखरामा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै उहाँले व्यवसायमाथि गरेको धर पकड़ तुरन्त नरोके देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको हो। जसलाई मन लाग्यो त्यसलाई समात्ने भन्दा पनि सरकारले विवेक करूणा र कानून देखाउनुपर्ने उहाँको भनाई छ। थापाले सरकारलाई खबरदारी गर्दै सचेत गराउनुपर्ने जिम्मेवारी कांग्रेसमाथि रहेको समेत औलाउनु भएको छ। उहाँले संघमा कांग्रेस प्रतिपक्षमा रहे पनि प्रदेश सरकारमा सहभागी भएकाले जिम्मेवार बन्न सुझाउनु भएको हो। कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण विभागले देशभर प्रदेश स्तरीय भेला कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ।
0: नेकपा एमाले बिहिबार सचिवालयको बैठक आह्वान गरेको छ। शनिबार बैठक बोलाइएको अध्यक्ष ओलीको सचिवालयले बताएको छ। सचिव भानुभक्त ढकालले बैठक बोलाइएको तर कहाँ बस्ने भन्ने टुङ्गो नलागेको बताउनुभयो। ओली पक्राउसँगै रामबहादुर थापा बादलले एमालेको कार्यवाहक सम्हाल्नु भएको थियो। एमाले चुनावको औपचारिक समीक्षा गरेको छैन। पहिले तल्लो कमिटिको समीक्षा पछाडि केन्द्रले समीक्षा गर्ने बताइएको छ। पित्त थैलीको शल्यक्रियापछि आराम गरिरहनुभएका ओली गुन्दु माने भेटघाट लगायतको गतिविधिमा व्यस्त रहे पनि पार्टीको उपचार

0: सन्देश दिन नसक्ने मुख्यमन्त्री पाण्डेको तर्क रहेको छ। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार अहिले नीति तथा कार्यक्रम र बजेटको पूर्व तयारीमा रहेको जानकारी दिनुभएको हो। उहाँले केन्द्रीय नेतृत्वले विगतमा कोरेको विकासको खाकालाई प्रदेश सरकारले फिडब्याकका रूपमा लिएर आगामी बजेटमा समेट्न चाहेको बताउनु भएको छ।
1: इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले सड़क विभाग जलस्रोत विभागमा ज्ञापन पत्र बुझाउनुका साथै धरना समेत दिएको छ। अत्याधिक मूल्य वृद्धिका कारणले देशैभरिका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिले बिहिबार धरना दिएका हुन्। व्यवसायी अरूले सड़क विभागका महानिर्देशक विजय जयसी र सिंचाई विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानकर्षण पत्र बुझाउनु भयो। महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्नो मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायीहरू मूल्य वृद्धिका कारणले चरम संकटमा परेको समेत बताएका छन्। मूल्य समायोजन निर्देशिका तत्काल ल्याउनु पर्ने, मूल्य वृद्धिका कारण परेको असरमा सहुलियत दिनुपर्ने माग सम्बोधन नभएसम्म काम अगाडि नबढ़ाउने व्यवसायीहरूको भनाई रहेको छ।
0: खाद्य प्रविधि तथा गुड़ नियन्त्रण विभागले यशोदा फूड्स प्रालीद्वारा उत्पादित दुई ब्राण्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। 100 ग्रामवाला करेन्ट नूडल्स र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको हो। यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप एक्सट्राक्टेड फ्याटको एसिड भ्याल्यू नपाइएको विभागले जनाएको छ। त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्राली दुहवी सुनसरीद्वारा उत्पादित ज्याक न्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको छ।
1: तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेलचौतारा स्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको शवगृह व्यवस्थापन सम्बन्धी विषयमा अस्पताल प्रशासन र मृतक पक्ष बीचमा छलफल सम्पन्न भएको छ। बिमार नगरपालिका 4 धावती निवासी स्वर्गीय माया सरा थापाको शव 2083 वैशाख 29 गते दिउँसो गरी 2 बजे अस्पतालको शवगृहमा राखिएको थियो। 3 दिनपछि आज बिहान शव बुझ्न जाँदा शवमा दुर्गन्ध आएको मृतक परिवारका रोशन थापाले बताउनुभयो। उक्त विषयलाई लिएर मृतक पक्षले अस्पताल प्रशासनको ध्यान आकर्षण गराएको छ। घटना पछाडि दुवै पक्ष बीच भएको छलफलमा अस्पताल प्रशासनले आगामी दिनमा स्वगृह व्यवस्थापनलाई अझै व्यवस्थित संवेदनशील र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अस्पतालले शीत भण्डारण सरसफाई तथा व्यवस्थापन पक्षमा देखिएको कमी कमजोरी सुधार गर्दै यस्तो घटना दोहोरिन नदिने कार्यकारी निर्देशक डाक्टर राम कुमार श्रेष्ठले बताउनुभयो। मृतक पक्षले पनि विषयलाई आपसी समझदारी र सुधारको अपेक्षा सहित उठाएको जनाएको छ। संवेदनशील विषयमा अस्पताल प्रशासनले तत्काल संवाद र सुधारको प्रतिबद्धता जनाएको प्रति स्थानीयले सकारात्मक रूपमा लिएका छन्। स्वास्थ्य संस्थामा सेवा प्रवाहसँगै मानवीय संवेदनशीलता व्यवस्थापन पक्षलाई थप मजबूत बनाउन आवश्यक रहेको सरकारवालाहरूको भनाई रहेको छ।
0: तपाईँ बेला साँझ 7 बजेको ढोरवालाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: सिधै मयाम चिसा पानीबाट काठमाडौँबाट
3: मयाम चिसा पानी
4: अनि बिचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461680 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235562663।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको

0: तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल। शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0565905065, मोबाइल 98166343372।
1: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
1: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188017।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422। दिपेश मल्ल ठकुरी 98058101420। दीप मल्ल ठकुरी 98460145030।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98560-32475 र 98011-32475।
6: स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। तनहु दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले क्षेत्रका वर्षौंदेखिका अधूरा पूर्वाधार योजनाहरू अब कार्यान्वयनको चरणमा पुग्न लागेको बताउनु भएको छ। सांसद नेउपानेले कृष्ण मार्ग, श्रृंग पथ तथा दुलेगौडा हर्कपुर मोटर मार्ग निर्माणका लागि आफूले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै, लामो समयदेखि कानूनी जटिलता र प्रक्रियागत अवरोधका कारण रोकिएका योजनाहरू समाधानतर्फ अघि बढ़िरहेको बताउनु भएको छ। उहाँले निर्वाचनका क्रममा गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने जिम्मेवारीका साथ संघीय संसदमा सक्रिय रहेको जनाउँदै, विकास निर्माणका काम अदालत वा कानूनी प्रक्रियामा अल्झिएर रोकिन नदिन आवश्यक कानूनी व्यवस्था निर्माण सम्पन्न भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार नयाँ कानूनी व्यवस्थाले यस्ता महत्वपूर्ण पूर्वाधार योजनालाई निरन्तरता दिन सहज वातावरण तयार गरेको छ। आगामी आर्थिक वर्षभित्र यी तीनवटै सड़क सहित थप केही योजनाहरूलाई निर्माण प्रक्रियामा अघि बढ़ाउने लक्ष्य सहित पहल जारी रहेको उहाँले बताउनु भएको छ। जेठ 15 गते प्रस्तुत हुने बजेट तथा त्यसपछिको रातो किताब मार्फत सकारात्मक समाचार आउनेमा आफू आशावादी रहेको सांसद नेउपानेको भनाई छ। उहाँले तनहु दुईका नागरिकहरूलाई केही समय धैर्य गर्न आग्रह गर्दै, जनताको अपेक्षा, विश्वास र साथ नै आफ्नो मुख्य शक्ति भएको बताउनु भएको छ।
7: भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतको वाणिज्य विभागले हिजो सूचना निकालेर चीनी निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ। सूचना अनुसार भारतले तत्काल लागू हुने गरेर चीनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली उपभोक्ताहरूले यही मौकामा बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। तर नेपाली चीनी उत्पादकहरूले भने यो निर्णयबाट खासै असर नपर्ने बताएका छन्। आयात नभए पनि कम्तीमा आउँदो मंगसी र पुस्तामा चीनीको आपूर्तिमा कुनै असर नपर्ने नेपाली चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताउनुभयो। उहाँका अनुसार यसपटक क्रसिङ सिजनमा नेपालमा 2,00,000 मेट्रिक टन उत्पादन भएको छ भने सरकारी तथ्याङ्क अनुसार नै 75,000-80,000 मेट्रिक टन आयात भइसकेको छ। नेपालमा चीनीको मूल्य वृद्धि अरू खाद्य वस्तुको मूल्य वृद्धिको तुलनामा एकदमै कम हुने गरेको अध्यक्ष अग्रवालले बताउनुभयो।
6: कृषि विकास कार्यालय तनहुको आर्थिक वर्ष 2082-83 अन्तर्गत सञ्चालन गरेका कृषि विकास कार्यक्रमहरूको बहुक्षेत्रगत सहभागितात्मक अनुगमन तथा सामग्री हस्तान्तरण कार्यक्रम निमादमा सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत 75% अनुदानमा जिल्ला कृषि विकास कार्यालय तनहु मार्फत कृषकलाई 400 किलो चैते धानको बिउ हस्तान्तरण गरिएको छ। कृषकको उत्पादन वृद्धि, खेती विस्तार तथा आत्मनिर्भर कृषिलाई प्रवर्धन गर्ने उद्देश्य सहित उक्त बिउ वितरण गरिएको हो। त्यसै गरी कार्यक्रम अन्तर्गत त्रिपाल वितरण, मकै कोदो धान पिस्ने मिल हस्तान्तरण तथा 231 मिटर पुल निर्माण कार्यको स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा सञ्चालन भइरहेका कार्यक्रमहरूको प्रभावकारिता, कार्यान्वयन अवस्था तथा कृषक स्तरमा पुगेको लाभबारे मूल्याङ्कन गरिरहेको थियो। कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद जित प्रकाश आलेले कृषकलाई लक्षित अनुदान कार्यक्रमहरूलाई अझ प्रभावकारी र पारदर्शी बनाउनु पर्ने आवश्यकता उल्याउँदै उत्पादनमुखी कृषि प्रणालीमा जोड़ दिनुपर्ने बताउनु भएको छ। उहाँले कृषकको जीवनस्तर उकास्न यस्ता कार्यक्रमहरू निरन्तर र परिणाममुखी हुनुपर्नेमा जोड़ दिनुभएको छ। कृषि विकास कार्यालय तनहुका प्रमुख परशुराम अधिकारीले कार्यालयले कृषक लक्षित कार्यक्रमलाई व्यवहारिक र उत्पादन वृद्धि केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले अनुदान र सामग्री वितरण मात्र नभई त्यसको सही उपयोग र अनुगमनलाई प्राथमिकता दिएको उल्लेख गर्नुभएको छ।
7: स्याङ्जाको पुतली बजार नगरपालिकाका सब इन्जिनियर समेत झिरेलमाथि कार्यकक्षमा नै प्रवेश गरेर कुटपिट भएको छ। उहाँलाई नगरपालिकाभित्रै प्रवेश गरेर वडा नम्बर 3 का बाबुराम शर्माले कुटपिट तथा अभद्र व्यवहार गरेको नगरपालिकाले जनाएको छ। प्रदेश तथा संघमा योजना माग्ने क्रममा इस्टिमेट बनाउन आग्रह गर्न पुग्नुभएका शर्माले सोही विषयलाई लिएर कुटपिट गरेको नगरपालिकाको भनाइरहेको छ। झिरेलमाथि कुटपिट गर्ने शर्मालाई उजुरी पछाडि प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान अगाडि बढ़ाएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले बताउनुभयो। कुटपिट तथा अभद्र व्यवहारको घटनाप्रति पुतली बजार नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कानून अनुसार कड़ा कार्यवाहीको माग गर्नुभएको छ। विज्ञप्तिमा नियमित कार्यालयको काम गरिरहेका बेलामा सब इन्जिनियरको कार्यकक्षमा नै प्रवेश गरेर कुटपिट तथा अभद्र व्यवहार गरिएको उल्लेख गरिएको छ।
6: तनहुको भीमात नगरपालिका साथ मसार डाँडा स्थित लगनशील कृषि समूह मार्फत विपन्न दलित समुदायका कृषकलाई कृषि विकास कार्यालय तनहुले 90% अनुदानमा मौरी सहितका घार तथा कुखुराका चल्ला वितरण गरेको छ। समूहका अध्यक्ष ज्ञान बहादुर सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जित प्रकाश आले प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कृषि विकास कार्यालय तनहुका प्रमुख परशुराम अधिकारी, नेकपा केन्द्रीय सदस्य दुर्गा नेपाली, भीमाद सातका वडा सदस्य जिम राणा, बाली संरक्षण अधिकृत किरण परियार, कृषि शाखा प्रमुख सुस्मिता गौतम, लेखा अधिकृत कृष्ण बहादुर कार्की, नेपाली कांग्रेस भीमाद नगर सभापति अरविन्द श्रेष्ठ, इन्जिनियर अर्पण श्रेष्ठ लगायत स्थानीय कृषक तथा सरकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि सांसद आलेले मौरी पालन व्यवसायी ग्रामीण क्षेत्रका विपन्न समुदायको आय आर्जन वृद्धि गर्ने प्रभावकारी माध्यम भएको बताउँदै व्यावसायिक रूपमा मौरी पालन गर्न आग्रह गर्नुभएको छ।
7: अब अन्तर्राष्ट्रिय समाचार। जलवायु परिवर्तनका कारणले हिन्दुकुश हिमालयी क्षेत्रमा जलवायुजन्य विपदका घटना बढ्दै जान थालेको छ। पछिल्लो तथ्याङ्क अनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै 10 वटा ठूला विपदका घटना भएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका अनुसार हिन्दुकुश क्षेत्रका 8 देशमध्ये भारत, नेपाल, बंगलादेश र भूटानले सन् 2025 10 वटा भन्दा धेरै ठूला विपदका घटना सामना गरेका थिए। यसले उक्त क्षेत्रको विपद सम्बन्धी जोखिम प्रतिको बढ़दो संवेदनशीलता उजागर गरेको छ। तथ्याङ्कले म्यानमार र पाकिस्तान तथा चीनमा पनि सन् 2025 मनसूनजन्य बाढ़ीको श्रृंखला देखिएको छ, जसले पूर्वाधार र जीविकोपार्जनमा व्यापक क्षति पुर्याएको उल्लेख गरिएको छ।
6: चीनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुला रहनुपर्छ भन्ने कुरामा सहमत भएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमत भएका व्हाइट हाउसलाई उद्धृत गर्दै अरब न्यूजले जनाएको छ। यसैबीच सी र ट्रम्प बीच बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको हो। बेजिङमा चीनिया राष्ट्रपति सीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबैभन्दा महत्वपूर्ण भन्नु भएको बीबीसीले जनाएको छ। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्दी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नुभएको हो। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको पहिलो वार्तालाई अत्यन्तै सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ।
7: भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहिबार भएको आक्रमण को भारतले निन्दा गरेको छ। भारतले उक्त घटनालाई अस्वीकार्य भन्दै मध्यपूर्व द्वन्द्वको बीचमा समुद्री गतिविधिको स्वतन्त्रताको रक्षाको महत्वलाई प्रष्ट पारेको छ। विज्ञप्ति जारी गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हर्मुजको जल क्षेत्रमा व्यापारिक जहाजमाथि निरन्तर लक्षित गरेकोमा भारतले खेद व्यक्त गरेको बताउनुभयो। विज्ञप्तिमा ओमानको तटमा भारतीय जहाजमा भएको आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै व्यावसायिक ढुवानीलाई लगातार लक्षित गरेर गरिएको आक्रमणको निन्दा गरिएको छ। ओमानका अधिकारीहरूले गरेको उद्धार प्रयास पछाडि जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्यहरू सुरक्षित रहेको मन्त्रालयले पुष्टि गरेको छ।
6: अन्तिममा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई एकदिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा 2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्र बनाउन सकेको हो। अमेरिकाका साइतेजा मोकाम मल्लाले शतक बनाउनु भएको छ। उहाँले 75 बलमा 104 रन बनाएर आउट हुनु भएको हो। यस्तै स्मिथ पटेलले 72 रन बनाउनु भएको थियो। स्कटल्याण्डका ब्रान्ड करी ब्रान्डन म्याकमुलेन र सफयान सारिफले 2-2 विकेट लिनुभएको हो। यसअघि कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनाउनु भएको थियो। स्कटल्याण्डका 3 जना खेलाड़ीले अर्धशतक बनाएका छन्। यो जितसँगै स्कटल्याण्ड 30 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका 25 खेलमा 36 अंकसहित दोस्रो स्थानमा रहेको छ। कृतिपुरमा चलिरहेको लीग 2 श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदा आइतबार जेठ 2 गते, अमेरिकासँग तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग 2 अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा रहेको छ।
7: यिनै खबरहरू सँगसँगै हामी ढोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। बिदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
6: सरकारले मन्त्रालयहरूको संख्या घटाए पश्चात मन्त्रीहरूको जिम्मेवारी हेरफेर। विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालय गठन गर्ने निर्णय स्वागत योग्य रहेको पूर्व मन्त्री तथा सांसद महावीर पुनको भनाई।
7: सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह। देशैभरिका अस्पतालको जग्गा अतिक्रमण हटाउन स्वास्थ्य मन्त्रालयको निर्देश।
6: सरकारले निजी क्षेत्रमाथि गरिरहेको धर पकड़माथि कांग्रेस सभापति थापाको आपत्ति। एमाले अध्यक्ष ओली पार्टी गतिविधिमा सक्रिय। शनिबार सचिवालय बैठक बस्ने।
7: जलवायु परिवर्तन का कारण हिन्दू कुश क्षेत्र में जलवायु जन्य विपद को घटना बढ़ ईरानसंग आणविक हतियार नहुने र अर्मुज जलमार्ग खुला रहन् पर्ने विषय में अमेरिका र चीन सहमत।
6: र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखला में अमेरिका स्कटल्याण्डसँग दुई रनले पराजित।
7: अवस्था विविध खबर सँगसँगै साझा 7 बजेको धोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यो दिनजेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि खत्री र म श्रोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
8: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
9: बिस्तारै चलाउनुहोस् न भाइ, हतार गरेर कता पुग्नु छ र?
10: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
9: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
10: तीव्र गतिमा सवारी नचलाऊ। हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
4: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
12: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422। दिपेश मल्ल ठकुरी 9805501420। दीप मल्ल ठकुरी 9406041530।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
14: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460 61268 र 9560 60268। 1960।
18: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
19: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार
18: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय
7: सरक मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरु
18: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
19: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
18: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
19: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
20: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053।
21: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
22: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
21: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
22: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
21: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
18: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98-01-44674 र 98-60-23420।
23: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
24: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
25: कहाँ?
24: गण्डकी मेडिकल हल।
18: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
24: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
18: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रष्टबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
19: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी, सम्पर्क 0655903369, मोबाइल 98-40-82-69-26।
26: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन त।
27: हुन्छ।
26: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
27: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
26: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
27: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
26: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
27: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
26: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
27: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
26: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: अफिसबाट अमित सरको फोन।
1: पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
2: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98562279।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465010950।
9: यही आउँदो जेठ 2 गते पहिलो शनिबार
7: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: उपचार हुने रोगहरू
7: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
9: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
7: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
9: दिसा पिसाब एवं पेटको समस्या,
7: तौल गडबड हुने वा थाइराइडको समस्या,
9: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
7: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
7: फोन नम्बर 0564142333 र 98678167।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
8: मोबाइल 98058535337 र 98066 15809।

0: मेटली स्टील फन पर कका सबै सामान साइनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
4: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
6: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
7: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
6: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
7: हो र, के खास छ त इलाइट सिएमा?
6: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
7: ओहो, अनि लोकेसन?
6: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सिज, ढिला नगर्नुहोस्।
7: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई, म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको चिन्ह भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको चिन्ह भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
5: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
6: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
6: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
6: प्रोप्राइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463161209 र 98041 21718। आजै सम्पर्क गर्नुहोस्।
7: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। केको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
10: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
10: नरिसौ न त डबर हिँड कहाँबाट ल्याउने हो
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
12: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
14: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
15: यही जेठ 2 गते शनिबार
16: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
16: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
16: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
14: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
16: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
14: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
17: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0654143177 मोबाइल 9856044343
18: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
19: म्याडम धुम्रपान भनेको के हो
18: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
19: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
18: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
19: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
18: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
20: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
21: ए गर्मीमा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
0: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
1: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: कहाँ जाने?
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98-4-61-16-878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98-2-35-52-663।
6: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98-0663-13-195 र 98-4-67-15-368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
12: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीपीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850688302 र 9840688302।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
16: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
16: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9850633998 र 9465610950।
18: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
19: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा,
20: यही जेठ 2 गते शनिबार
19: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
18: लक्षित समूहहरू:
19: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने,
18: मुटुको बाथरोग,
19: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
18: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
19: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
18: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
19: कोलेस्ट्रोल, ट्राइग्लिसराइड भएका बिरामीहरू,
18: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
19: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
18: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
19: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
18: पेसमेकर सम्बन्धीका बिरामीहरू।
21: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165524493 र 582778।
22: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
23: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
22: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
23: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
22: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
23: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9850638420, 9801454674 र 9860231420।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
24: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
25: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
24: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
26: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
24: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
25: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
27: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
24: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
25: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, ज्यापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
24: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453305।

0: कार्यक्रममाथि दिनभरको छलफल पश्चात यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
1: सभामुख महोदय, पहिलो चोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मानिएको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
0: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले भने,
2: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुने कार्ययोजना र सही बुने नै नीति कार्यक्रम बीच तादात्म्यता देखिँदैन।
0: नीति तथा कार्यक्रममाथि 35 जना सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री बाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 दिन अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
3: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौं कि आर्थिक वर्षको गर्दैनौं? क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहार पछि क्रसिङ सिजन शुरू हुन्छ र करिब 4 महिना क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखाना बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2 लाख मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
4: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
3: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ। त्यस कारण यो क्रसिङ सिजन शुरू हुनुभन्दा पहिले नेपालमा यथेष्ट मात्रामा चिनी छ, त्यो चाहिँ ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यसकारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
4: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
3: वार्षिक खपत हेर्नुहोस्, अब यद्यपि सरकारी कुनै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिने नेपालको खपत करिब करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्कन छ।
4: त्यसमध्ये यो वर्ष 2 लाख मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ।
3: उत्पादन भयो र करिब करिब चाहिने 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेका छ।
4: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा हुन्छ?
3: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
4: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
3: हेर्नुहोस्, अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ, किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको। यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी, होइन? अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस्, अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति घटबड भइ नै रहन्छ, तर कुनै कस्तो त्यस्तो मेजर चाहिने उपभोक्तालाई असर पर्ने प्रकारको चाहिने यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ, हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिने इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला, होइन, जुसेज लाइक कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
4: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
3: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 जना मान्छेको हुन्छौँ जनरली, होइन, 3 पिपल इन वान होम एभरेजमा। त्यो 3 जना मान्छेको चाहिने हामीले गर्ने हो भने महिनाको 1 किलो भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी।
4: वर्षको 12 किलो जति भयो
3: त्यो पनि 3 जनालाई। चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ हेर्नुहोस् है। त्यसकारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन त्यो, किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँको तरकारीमा हेर्नुहोस् घिउ तेलमा हेर्नुहोस् जुन प्रकारको वृद्धि हुन्छ होइन 10-10, 20-20% त मतलब तुरन्त चाहिने प्राइस स्केलेसन हुन्छ। जबकि चिनी यस्तो कमोडिटी छ तपाईँ यसो अध्ययन गर्नुभयो भने लास्ट 15 वर्षदेखि अहिलेसम्मको गर्यो भने प्राइसै नबढेको त म भन्दिनँ। 15 वर्षमा चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी तेलमा 60 रुपियाँ थियो होला अहिले 90 रुपियाँ हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
4: भनेपछि किलोमा 2-4 रुपियाँ बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
3: त्योभन्दा बढी त बढ्दैन होला। अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ हेर्नुहोस् होइन। चिनी नबिकेको बेलामा कस्टिङ घटीमा पनि बेचिन्छ। अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरले प्राइस हेर्नुपर्छ। जस्तो क्रसिङ सिजन शुरू हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, देयर सेल सुगर इन भेरी भेरी लो प्राइस। दसैँ तक आएर त्यो 8-10 महिना चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ। त्यो बेलामा अलिकति 4-5 रुपियाँ बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिने 1-2 रुपियाँ भन्दा बढी तलमाथि पर्दैन।
0: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 घण्टा चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट।
5: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले दुई पक्षबीच आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनियाँ लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनियाँ राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनियाँ राष्ट्रपतिले दुवै देशका 1 अर्ब 70 करोड़ नागरिकका लागि मात्रै नभएर विश्वका 8 अर्ब मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर
2: बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।

0: मा बिक्री गरिन्छ।
1: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
4: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
5: हामीलाई कसरी रगतको कमी हुन्छ त नि?
4: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
5: यो रक्त अल्पता भएमा के हुन्छ नि?
4: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
5: यसबाट बस्न के गर्छ मिस?
4: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
5: यो चक्की कहाँ पाइन्छ मिस?
4: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
11: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
7: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
12: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
1: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
13: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री। भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
16: मोबाइल 9898535337 र 9806615800।

0: नान्सै।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: यस्तो बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
8: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
9: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
8: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
12: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जंगलको आफै रक्षा गर।
13: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
14: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सीपीबीसी, पीबीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460038302।
3: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप्पो झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्झी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028288810, 98028288811 र 98028288816।
6: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
6: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338778, प्रशान्त नेउपाने 98460269625।
7: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373310 र 98261553507।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार,
6: मोबाइल 98058535537 र 98066151899।
13: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: गरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856202420, 9801544674 र 9846203420।
7: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न

0: आप स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
1: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0965403177, मोबाइल 9856044343।
2: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
3: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा
4: यही जेठ 2 गते शनिबार
3: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: लक्षित समूहहरू:
3: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने
2: मुटुको बाथरोग,
3: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
2: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
3: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
2: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
3: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
2: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
3: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
2: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
3: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
2: पेसमेकर सम्बन्धीका बिरामीहरू।
4: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165524 5524 र 5 87 78।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9846324020।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
11: एक सय तीन थोप्लो आठ अन्तर्मन को आवाज
12: स्टूडियो अहिले राति को 10 बजे
13: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
15: धोरबाराही हाइलाइट्स को साथ में
16: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
17: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नेपाली कांग्रेसभित्र सम्पूर्ण र भावनात्मक एकता नभएसम्म आगामी निर्वाचनमा अपेक्षित सफलता प्राप्त गर्न नसकिने बताउनु भएको छ। पोखरामा बिहेबार आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै वहाँले पार्टीको तल्लो तहको सदस्य र आम जनताले महसुस गर्ने गरी मानसिक र भावनात्मक रूपमा कांग्रेस एक हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेतृत्व तहले व्यक्ति विशेषलाई व्यवस्थापन गरेर गरिने एकताले मात्रै सम्पूर्ण एकताको सन्देश दिन नसक्ने मुख्यमन्त्री पाण्डेको तर्क थियो। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार अहिले नीति तथा कार्यक्रम र बजेटको पूर्व तयारीमा रहेको जानकारी दिनुभएको छ। उहाँले केन्द्रीय नेतृत्वको विगतमा कोरेको विकासको खाकालाई प्रदेश सरकारले फिडब्याकका लागि लिएर आगामी बजेटमा समेट्न चाहेको बताउनु भएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले बिहिबार धौलागिरी प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ। मन्त्री पाण्डेले आकस्मिक कक्ष बहिरंग र अन्तरंग सेवा बच्च वार्ड र डायलिसिस सेवाको निरीक्षण गर्नुभएको थियो। यस्तो क्रम अस्पतालमा भर्ना भई स्वास्थ्य लाभ गरिरहेका बिरामीलाई अस्पतालको सेवा बारे मात्रै मन्त्री पाण्डेले जिज्ञासा राख्नु भएको थियो। स्वास्थ्य मन्त्री बने पछि पहिलो पटक बागलुङ आउनुभएका पाण्डेले अस्पतालको सेवा प्रवाह र जनशक्तिको अवस्था बारे पनि जानकारी दिनुभएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर किरण तिवारी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री प्रसाद शर्माले सेवा प्रवाह र जनशक्तिको बारेमा मन्त्री पाण्डेलाई सहजीकरण गर्नुभएको थियो। पूर्व स्वास्थ्य मन्त्री तथा कृष्ण पाठक सहित निरीक्षणमा आउनुभएका मन्त्री पाण्डेलाई अस्पतालका डाक्टर कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको धरपकडमाथि आपत्ति जनाउनु भएको छ। बिहिबार पोखरामा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै वहाँले व्यवसायमाथि गरेको धरपकड तुरन्त नरोके जसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। जसलाई मन लाग्यो त्यसलाई समेट्ने भन्दा पनि सरकारले विवेक करूणा र ना कानून देखाउनु पर्ने उहाँको भनाइ छ। थापाले सरकारलाई खबरदारी गर्दै सचेत गराउनु पर्ने जिम्मेवारी कांग्रेसमाथि रहेको समेत औलाउनु भएको छ। उहाँले संघमा कांग्रेस प्रतिपक्षमा रहे पनि प्रदेश सरकारमा सहभागी भएकाले जिम्मेवार बन्न सुझाउनु भएको थियो। कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण विभागले देशभर प्रदेश स्तरीय भेला कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ। इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिको विरोधमा नेपाल निर्माण व्यवसाय महासंघले सड़क विभाग जलस्रोत विभागमा ज्ञापन पत्र बुझाउनुका साथै धरना दिएको छ। अत्याधिक मूल्य वृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वस्थ बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिले बिहिबार धरना दिएका छन्। व्यवसायीहरूले सड़क विभागका महानिर्देशक विजय गोजैसी र सिंचाई विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ। महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायीहरू मूल्य वृद्धिका कारण चरम संकटमा परेका छन्। मूल्य समायोजन निर्देशिका तत्काल ल्याउनु पर्ने, मूल्य वृद्धिका कारण परेको असरमा सहुलियत दिनुपर्ने, माग सम्बोधन नभएसम्म काम अघि नबढ़ाउने व्यवसायीहरूको भनाइ छ। तनहुँको शुक्लगण्डकी नगरपालिका पाँच डेल चौतारा स्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको शवगृह व्यवस्थापन सम्बन्धी विषयमा अस्पताल प्रशासन र मृतकको पक्ष बीच छलफल सम्पन्न भएको छ। विमत नगरपालिका चार धवादी निवासी स्वर्गीय माया सारा सरा थापाको शव 2083 वैशाख 29 गते दिउँसो करिब 2 बजे अस्पतालको शवगृहमा राखिएको थियो। 3 दिनपछि आज बिहान शव बुझाउन जाँदा शवमा दुर्गन्ध आएको मृतकको परिवारका रोशन थापाले बताउनु भएको छ। उक्त विषयलाई लिएर मृतकको पक्षले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका थिए। घटनापछि दुवै पक्ष बीच भएको छलफलमा अस्पताल प्रशासनले आगामी दिनमा शवगृह व्यवस्थापनलाई अझ व्यवस्थित, संवेदनशील र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अस्पतालले स्थित भण्डारण सरसफाई तथा व्यवस्थापन पक्षमा देखिएका कमी कमजोरी सुधार गर्दै यस्ता घटना दोहोरिन नदिन कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले बताउनु भएको छ। मृतकको पक्षले पनि विषयलाई आपसी समझदारी र सुधारको अपेक्षा सहित उठाएको जनाइएको छ। संवेदनशील विषयमा अस्पताल प्रशासनले तत्काल संवाद र सुधारको प्रतिबद्धता जनाएको प्रति स्थानीय सकारात्मक रूपमा लिएका छन्। स्वास्थ्य संस्थामा सेवा प्रवाहसँगै मानवीय संवेदनशीलता र व्यवस्थापन पक्षलाई थप मजबूत बनाउन आवश्यक रहेको सरकारवालाहरूको भनाइ छ। खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण विभागले यशोदा फूड्स प्रणालीद्वारा उत्पादित 2 ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। 100 ग्रामवाला करेन्ट नुडल्स र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश गरिएको हो। यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको विभागले जनाएको छ। यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्राली दुहबी सुनसरीद्वारा उत्पादित ज्याकनायक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको छ। तनहुँ दुईका प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले क्षेत्रका वर्षौंदेखिका अधुरा पूर्वाधार योजनाहरू अब कार्यान्वयनको चरणमा पुग्न लागेको बताउनु भएको छ। संसद न्यौपानेले कृष्ण मार्ग, श्रृंग पथ र दुलेगौड़ा हर्कपुर मोटर मार्ग निर्माणका लागि आफूले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै लामो समयदेखि कानूनी जटिलता र प्रक्रियागत अवरोधका कारण रोकिएका योजनाहरू समाधानतर्फ अघि बढ़िरहेको बताउनु भएको छ। उहाँले निर्वाचनका क्रममा गरेको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने जिम्मेवारीका साथ संघीय संसद सक्रिय रहेको जनाउँदै विकास निर्माणका काम अदालत वा कानूनी प्रक्रिया अल्झिएर रोकिन नदिन आवश्यक कानूनी व्यवस्था निर्माण सम्पन्न भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार नयाँ कानूनी व्यवस्थाले यस्ता महत्वपूर्ण पूर्वाधार योजनालाई निरन्तरता दिन सहज वातावरण तयार गरेको छ। आगामी आर्थिक वर्षभित्र यी तीनवटै संघ सड़क सहित थप केही योजनालाई निर्माण प्रक्रियामा अघि बढ़ाउने लक्ष्यसहित पहल जारी रहेको उहाँले बताउनु भएको छ। कृषि विकास कार्यालय तनहुँले आव 2082-83 अन्तर्गत सञ्चालन गरेका कृषि विकास कार्यक्रमहरूको बहुक्षेत्रगत सहभागितात्मक अनुगमन तथा सामग्री हस्तान्तरण कार्यक्रम विमादमा सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत 75% अनुदानमा जिल्ला कृषि विकास कार्यालय तनहुँ मार्फत कृषकलाई 400 किलो चैते धानको बिउ हस्तान्तरण गरिएको छ। कृषकको उत्पादन वृद्धि, खेती विस्तार तथा आत्मनिर्भर कृषिलाई प्रवर्धन गर्ने उद्देश्य सब्जी सहित उक्त बिउ वितरण गरिएको हो। त्यसै गरी कार्यक्रम अन्तर्गत त्रिपाल वितरण, मकै, कोदो, धान पिस्ने मिल हस्तान्तरण तथा 231 मिटर कुलो निर्माण कार्यको स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा सञ्चालन भइरहेको कार्यक्रमको प्रभावकारिता, कार्यान्वयन अवस्था तथा कृषक स्तरमा पुगेको लाभ बारे मूल्याङ्कन गरिएको थियो। तनहुको भीमत नगरपालिका सात मसर डाँडा स्थित लगनशील कृषि समूह मार्फत विपन्न दलित समुदायको कृषकलाई कृषि विकास कार्यालय तनहुले 90% अनुदानमा मौरी सहितका घार र कुखुराका चल्ला वितरण गरेको छ। समूहका अध्यक्ष ज्ञान बहादुर सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जिगित प्रकाश आले प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कृषि विकास कार्यालय तनहुका प्रमुख परशुराम अधिकारी, नेकपा केन्द्रीय सदस्य दुर्गा नेपाली, भीमा दत्तका वडा सदस्य जिम राणा, बाली संरक्षण अधिकृत किरण परियार, कृषि शाखा प्रमुख सुस्मिता गौतम, लेखा अधिकृत कृष्ण बहादुर कार्की, नेपाली कांग्रेस विमान नगर समिति सभापति अरविन्द श्रेष्ठ, इन्जिनियर अर्पण श्रेष्ठ लगायत

0: in Armisen Rahikasan. अवस्था इने खबर सँगै राति 10 बजेको ढरबारे हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टुडियो टाइम
2: अहिले बिहानको 5 बज्यो
3: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
1: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा,
2: यही जेठ 2 गते शनिबार
1: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: लक्षित समूहहरू:
1: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
0: मुटुको बाथरोग,
1: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
0: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
1: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
0: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
1: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
0: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
1: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
0: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
1: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
0: पेसमेकर सम्बन्धीका बिरामीहरू।
3: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493 र 582-778।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही डुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868161887।
10: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
12: हाम्रो वन हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
13: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
14: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
15: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
16: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
17: फोटो दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
18: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
17: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
19: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
20: अनि बीचमा नझर्ने।
19: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
20: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
21: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
22: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
23: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
22: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
23: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
22: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
23: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
22: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
23: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
22: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
23: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
22: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
23: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
22: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
24: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
25: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
26: अन्तर्मनको आवाज।
27: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
28: धोरबाराही हाइलाइट्सको साथमा
29: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा, बीपी चोक,
28: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
30: नमस्कार, बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।

विरोध र बहिष्कारका बीच प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन।

हुन नहुने र हर्मुज जलमार्ग खुला रहनुपर्ने विषयमा अमेरिका र चीन सहमत र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिका स्कटल्याण्डसँग दुई रनले पराजित। अब पूरा समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ। नीति तथा कार्यक्रममाथिको छलफल उठेका सवालबारे प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर छोरिङ वाङले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले यस कार्यक्रम पारित भएको हो। अर्थमन्त्री वाग्लेको जवाफपछि उनीसँग थप स्पष्टीकरण माग गर्न सभामुख डोलप्रसाद अर्यालले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाहेनन्। विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाफ दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने माग गर्दै विरूद्धमा उभिएकाले कुनै पनि सदस्यले स्पष्टीकरणको समय उपयोग गरेनन्। कतिपय विपक्षीका सदस्य बैठक बाहिर निस्किएका थिए। सभामुख अर्यालले संशोधनकर्ता विपक्ष दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता नभएको जनाउँदै ती सांसदहरूले अस्वीकृति भएको घोषणा गरेका हुन्। उक्त नीति तथा कार्यक्रममाथि 35 विपक्षी सांसदले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। बैठक नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, नेकपा एमाले र राप्रपाले बहिष्कार गरेका हुन् भने कांग्रेसले विरोध जनाएको थियो। यही वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन मार्फत राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर छोरिङ वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता माथि छलफलको लागि आगामी जेठ 4, 5 र 6 गतेका दिनहरू तोकिएको छ। हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्व आधारमा ती दिनहरू तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको छ। सभामुख अर्यालले उक्त छलफलको रिपोर्ट गर्न अर्थ मन्त्रालय र सभाका सचिवालयका कर्मचारीहरूले निर्देशन दिनुभएको हो। सभाको हिजोको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहे पनि उक्त प्रस्ताव हिजका लागि कार्यसूचीबाट हटाइएको छ। प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ 4 गते सोमबार बिहान 11 बजे बस्नेछ। सरकारले पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधीश वक्ता अच्युत मणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हिजो प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ। मन्त्रालयको आन्तरिक प्रशासन शाखाले बुधबार देशभरका अस्पताल तथा प्रतिष्ठानलाई पत्रचार गरेर जग्गाको अतिक्रमण हटाउन निर्देशन दिएको हो। अस्पतालको स्वामित्वमा रहेका जग्गा जमीन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तत्काल गर्न 3 बुधे निर्देशन दिएको छ। नेपाली कांग्रेसको सभापति गगन कुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको धरपकड़माथि आपत्ति जनाएका छन्। बिहिबार पोखरामा आयोजित प्रदेश सभालाई प्रदेश भेरालाई सम्बोधन गर्दै उहाँले व्यवसायमाथि गरेको धर पकड़ तुरन्त नरोके देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको हो। जसलाई मन लाग्यो त्यसलाई समात्ने भन्दा पनि सरकारले विवेक करूणा र कानून देखाउनुपर्ने उहाँको भनाइ छ। थापाले सरकारलाई खबरदारी गर्दै सचेत गराउनुपर्ने जिम्मेवारी कांग्रेसमाथि रहेको समेत औंलाउनु भएको थियो। उहाँले संघमा

प्रतिपक्षीमा रहे पनि प्रदेश सरकारमा सहभागी भएकाले जिम्मेवार बन्न सुझाउनु भएको हो। कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण विभागले देशभर प्रदेश स्तरीय भेला कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ। नेकपा एमाले शनिबार सचिवालय बैठक बोलाएको छ। शनिबार बैठक बोलाइएको अध्यक्ष ओलीको सचिवालयले जनाएको हो। सचिव भानुभक्त ढकालले बैठक बोलाइएको तर कहाँ बस्ने भने टुंगिन लागेको बताउनु भएको छ। ओली पक्राउसँगै रामबहादुर थापा बादलले एमालेको कार्यभाग सम्हाल्नु भएको थियो। एमाले चुनावको औपचारिक समीक्षा गरेका होइनन्। पहिलो तल्ला कमिटिको समीक्षापछि केन्द्रले समीक्षा गर्ने बताइएको छ। पित्त थैलीको शल्यक्रियापछि आराम गरिरहेका ओली गुन्नुमै भेट लगायतका गतिविधिमा व्यस्त रहे पनि पार्टीका औपचारिक कार्यक्रममा सक्रिय भएका छैनन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसभित्र सम्पूर्ण र भावनात्मक एकता नभएसम्म आगामी निर्वाचनमा अपेक्षित सफलता प्राप्त गर्न नसकिने बताउनु भएको छ। पोखरामा हिजो आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीका तल्लो तहका सदस्य र आम जनताले महसुस गर्ने गरी मानसिक र भावनात्मक रूपमा कांग्रेस एक हुनुपर्नेमा जोड़ दिनुभएको हो। नेतृत्व तहले व्यक्ति विशेषलाई व्यवस्थापन गरेर गरिने एकताले मात्र सम्पूर्ण एकताको सन्देश दिन नसक्ने मुख्यमन्त्री पाण्डेको तर्क रहेको थियो। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार अहिले नीति तथा कार्यक्रम र बजेटको पूर्व तयारीमा रहेको जानकारी दिनुभएको छ। उहाँले केन्द्रीय नेतृत्वले विगतमा कोरेको विकासको खाकालाई प्रदेश सरकारले फिडब्याकका रूपमा लिएर आगामी बजेटमा समेट्न चाहेको बताउनु भएको छ। तनहुको शुक्लागण्डकी नगरपालिका पाँच बेलचौतारा स्थित जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रस्ताव उपचार केन्द्रको सबगृह व्यवस्थापन सम्बन्धी विषयमा अस्पताल प्रशासन र मृतक पक्षबीच छलफल सम्पन्न भएको छ। भीमा नगरपालिका चार धावदी निवासी स्वर्गीय माया सरा थापाको शव 2083 वैशाख 29 गते दिउँसो करिब 2 बजे अस्पतालको सबगृहमा राखिएको थियो। 3 दिनपछि हिजो बिहान शव बुझ्न जाँदा शवमा दुर्गन्ध आएको मृतक परिवारका रोशन थापाले बताउनु भएको छ। उक्त विषयलाई लिएर मृतक पक्षले अस्पताल प्रशासनको ध्यान आकर्षण गराएका थिए। घटनापछि दुवै पक्षबीच भएको छलफलमा अस्पताल प्रशासनले आगामी दिनमा सबगृह व्यवस्थापनलाई अझ व्यवस्थित संवेदनशील र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अस्पतालले शीत भण्डारण सरसफाई तथा व्यवस्थापन पक्षमा देखिएको कमी कमजोरी सुधार गर्दै यस्ता घटना दोहोरिन नदिने कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले बताउनु भएको हो। मृतक पक्षले पनि विषयलाई आपसी समझदारी र सुधारको अपेक्षा सहित उठाएको जनाएको छ। संवेदनशील विषयमा अस्पताल प्रशासनले तत्काल संवाद र सुधारको प्रतिबद्धता जनाएको प्रति स्थानीयले सकारात्मक रूपमा लिएका छन्। स्वास्थ्य संस्थामा सेवा प्रवाहसँगै मानवीय संवेदनशीलता र व्यवस्थापन पक्षलाई थप मजबूत बनाउन आवश्यक रहेको सरकारवालाहरूको भनाई छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुला रहनुपर्छ भन्ने कुरामा सहमत हुनु भएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई देशमा सहमत भएका व्हाइट हाउसलाई उद्धृत गर्दै अरब न्यूजले जनाएको छ। यसैबीच सी र ट्रम्प बीच बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको छ। बेजिङमा चीनिया राष्ट्रपति सीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबैभन्दा महत्वपूर्ण भन्नुभएको बीबीसीले जनाएको हो। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्दी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नुभएको छ। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देश बीचको पहिलेको वार्तालाई अत्यन्त सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ। अन्तिममा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्य एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्ड र अमेरिकालाई डीएलएस नियमका आधारमा 2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्र बनाउन सकेको हो। अमेरिकाका साई तेजा मुक्का मल्लले शतक बनाउनु भएको हो। उहाँले 75 बलमा 104 रन बनाएर अल आउट हुनुभएको थियो। यस्तै स्मिथ पटेलले 72 रन बनाउनु भएको हो। स्कटल्याण्डका ब्राड करी ब्रान्डन म्याकमुलेन र सफयान शरीफले 2 विकेट लिनु भएको हो। यसअघि कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा
छ विकेट गुमाएर 221 रन बनाएको हो। स्कटल्याण्डका तीनजना खेलाड़ीले अर्धशतक बनाएका थिए। यसैसँग स्कटल्याण्ड 30 खेलमा 38 अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ। अमेरिका 25 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। कृतिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदा आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग दुई अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। यी खबरहरूसँगै हामी ढोरबराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनुपूर्व आजका मुख्य समाचारहरू पुनः एकपटक सुन्नुहोस्। विरोध र बहिष्कारका बीच प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आएको आग्रह। देशभरको अस्पतालको जग्गा अतिक्रमण हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन। सरकारले निजी क्षेत्रमाथि गरिरहेको धरपकड़माथि कांग्रेस सभापति थापाको आपत्ति। एमाले अध्यक्ष ओली पार्टी गतिविधिमा सक्रिय। शनिबार सचिवालय बैठक बस्ने। ईरानसँग आणविक हतियार हुन नहुने र जर्मुज